राष्ट्रिय सम्पत्तिका पछाडि लाग्दा इज्जत गुम्ने जोखिम रहेको छ। राजनैतिक क्षेत्रमा ठगले सताउने जोखिम रहेको छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। पारिवारिक झमेला पनि हुन सक्नेछ। कर्कट राशि, तपाईको आजको दिन शुभ रहनेछ। साथीको साथ मिल्नेछ। दैनिक काम सहज बन्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। राजनैतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। सिंह राशि, सतर्क रहनु पर्ने दिन रहेको छ। व्यवहारमा एकरूपता नहुँदा परिवारमा खटपटी पर्नेछ। राजनैतिक क्षेत्रमा साथीको साथ मिल्नेछ। कन्या राशि, शिक्षा को क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। मन शान्त बन्नेछ। परोपकारको भावना जागृत हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। तुला राशि, अनावश्यक यात्रामा खर्च बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको मेहनतको फल अर्कैले खाने जोखिम रहेको छ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। वृश्चिक राशि, आज गुम्न लागेको धन हात लाग्नेछ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ। निर्णय गर्ने क्षमता बढ्नेछ। उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। धनु राशि, तपाईको आजको दिन राम्रो रहेको छ। पुराना रोगबाट छुटकारा पाउने दिन रहेको छ। धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गर्नु उचित हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। मकर राशि, साथीको साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षाको नतिजाका लागि केही समय कुर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। कुम्भ राशि, सानो कुराले मनमा झन्झट थपिनेछ। रोगले सताउनेछ। मनमा चिन्ता थपिनेछ। राजनैतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। अन्तिममा मीन राशि, तपाईको आजको दिन राम्रो रहनेछ। लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यका क्षेत्रमा गरेको मेहनत सफल बन्नेछ। बोल्दा सोचेर बोल्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोरबराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाचे पानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
7: सधैँझै यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
8: हरियो खड्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
9: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
10: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
11: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा। सम्पर्क 0564142333
9: र 98678187।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860026925।
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
4: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
3: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
4: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
8: आज पनि भाटड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
9: कि? बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस,
12: दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर
11: सञ्जीव श्रेष्ठ 9856083507,
12: कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817।
13: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
14: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
7: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468683522।
15: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
9: आऊ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
12: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
16: X103.8 अन्तर्मनको आवाज। स्टुडियो
17: अहिले बिहानको 6 बज्यो।
18: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165301।
19: भइरहेको अमेरिका र इरान बीचको अप्रत्यक्ष वार्ता सकारात्मक, दुई देश बीच तनाव कम हुने संकेत, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य 4 महिना यताकै सस्तो,
20: र विश्वकप फुटबलमा इंग्ल्याण्ड र बेल्जियमको पुनरागमन जित अग्रता जोगाउन नसक्दा कंगो र सेनेगल बाहिरिए, अमेरिका र बोस्निया बीचको खेल चल्दै।
21: प्राविधिक शिक्षा आजको आवश्यकता,
22: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा संचालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
21: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
22: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
21: फोन 01-5121-0012-21-00 97-4-18-20-96,
22: वेबसाइट www.nec.edu.np।
23: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
24: हिमस्टार फर अ कम्प्लिट होम।
25: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
26: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
25: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
27: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
26: फोन 056-4943-33, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। 18 वर्ष मुनिका बाल बालिकालाई पार्टी सदस्य बनाएको विषयमा सत्तारूढ़ रासोपालाई राष्ट्रिय मानवाधिकार आयोगले पत्र काटेको छ। आयोगले सोमबार लेखेको पत्रमा 18 वर्ष मुनिका बाल बालिकालाई पार्टीको सदस्यता वितरण गर्नु प्रचलित नेपाल कानून र नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने स्मरण गराउँदै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भनिएको छ। रासोपा महाधिवेशनको 15 सत्रमा असार 9 तत्कालीन महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा 18 वर्ष मुनिका 35,257 जना सदस्य रहेको सूची सार्वजनिक गर्नुभएको थियो। उहाँले पार्टीमा कुल 5,23,465 जना सदस्य रहेको जानकारी दिँदै कुन उमेर समूहमा कति छन् भन्ने सूची नै प्रस्तुत गर्नुभएको थियो। त्यो सूची संचार माध्यममा पनि सार्वजनिक गरिएको थियो। बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदन 15 सत्रले पारित गरेको थियो। रासोपाले 18 वर्षभन्दा कम उमेरका बाल बालिकालाई पार्टी सदस्यका रूपमा संगठित गरेको भन्दै आयोगमा प्राप्त जानकारी र विभिन्न संचार माध्यममा सार्वजनिक भएको समाचारप्रति गम्भीर ध्यान आकर्षण भएको मानवाधिकार आयोगले जनाएको छ। रासोपाले पारित गरेको प्रतिवेदन अनुसार सबैभन्दा बढ़ी बागमती प्रदेशमा 13,001 बाल बालिका रासोपा सदस्य छन्। महाधिवेशनबाट महामन्त्री निर्वाचित विपिन कुमार आचार्यले सांगठनिक प्रतिवेदनमा त्रुटिवश बाल बालिकाको विवरण समावेश भएको स्पष्टीकरण दिनुभएको छ। मानवाधिकार आयोगले पत्राचार गरेपछि महामन्त्री आचार्यले हिजो विज्ञप्ति निकालेर पार्टीबाट त्रुटि भएको जनाउनु भएको हो। रासोपा संविधान, राजनीतिक दल सम्बन्धी ऐन, प्रचलित कानून तथा नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट स्थापित बाल अधिकार तथा बाल बालिकालाई राजनीतिक गतिविधिबाट मुक्त राख्ने मान्यताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि आचार्यले जनाउनु भएको खबर कान्तिपुरले लेखेको छ।
2: बालेन्द्र शाह नेतृत्वको सरकार हरेक क्षेत्रमा प्रतिस्पर्धाबाट नियुक्त गर्ने वाचा गरेको थियो, तर पछिल्लो दिनमा धमाधम विभिन्न निकायमा नियुक्ति गर्न थालेको छ। त्रिभुवन विश्वविद्यालय त्रिवी सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ शहरी योजनाविद किशोर थापा नियुक्त हुनुभएको छ। त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री शाहले थापालाई सेवा आयोगको अध्यक्ष बनाउनु भएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शैलेन्द्र झालाई सल्लाहकार बनाउनु भएको छ। नेपाल वायुसेवा निगममा 5 सदस्य नियुक्त गर्नुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको निर्णय अदालतबाट उल्टिएसँगै पद बहाल भइसकेका सदस्य हटाइएका छन्। अदालतको आदेशपछि यसअघि नियुक्त भएका निगमका संचालक सदस्यहरू डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामिछाने र लीलाराज ढकालको नियुक्ति रद्द गरिएको छ। मन्त्रालयले सर्वोच्चको आदेश बमोजिम नै योग्यताक्रमका आधारमा उपेन्द्र बहादुर कार्की, डाक्टर दीपक प्रसाद बास्तोला र महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
1: पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 6 कपिलवस्तु र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले भने पानी पर्ने क्रम केही कम हुँदै गएको छ। विशेष गरी गण्डकीदेखि पश्चिममा मध्यमदेखि ठूलो वर्षा भएको छ। आज दिउँसो पनि लुम्बिनी प्रदेशका तराई भेगका केही ठाउँमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशको तराईको एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भेगको एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखा अनुसार राति पनि गण्डकी प्रदेशको पहाड़ी भेग र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
2: यस्तै वर्षा शुरू भएसँगै पहिरो हटाउन देशभर राजमार्गको विभिन्न खण्डमा 155 उपकरण परिचालन गरिएको छ। थप 122 उपकरण तैनाथ राखिएको छ। सड़क विभाग अन्तर्गत यान्त्रिक महाशाखाले पहिरोको जोखिम रहेका राजमार्गमा पहिरो खस्ना साथ 55 मिल्ने गरी उपकरणको व्यवस्था गरेको छ। शाखा अन्तर्गत समग्रमा 277 उपकरण छन्। वर्खामा पहिरो खसेर अवरूद्ध हुने राजमार्गलाई अस्थायी रूपमा व्यवस्थापन गर्ने गरी ठाउँ ठाउँमा उपकरण पठाएको सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता श्यामबहादुर खड्काले बताउनुभयो। पहिरो खसेर अवरूद्ध हुने जोखिम रहेका विभिन्न राजमार्गका विभिन्न खण्डमा उपकरण पठाएर तयारी अवस्थामा राखिएको छ। उहाँले भन्नुभयो, अहिले व्यवस्थापन गरिएका उपकरण अपुग भए निजी क्षेत्र र निर्माण व्यवसायीसँग मागेर पनि काम गर्न सकिन्छ। सड़क विभाग अन्तर्गत विभिन्न जिल्लामा विपद व्यवस्थापनलाई ध्यानमा राख्दै अवरूद्ध यातायात सञ्चालन गर्न सड़क डिभिजन र सम्बन्धित योजना प्रमुखको संयोजकत्वमा टास्क फोर्स बनाएको समेत उहाँले बताउनुभयो। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: कायाकैरनमा सहकारी क्षेत्र सुधारको लागि भइरहेको कामबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: किरण हेर हेर, त्यो रवि भन्ने केटा त हाम्रो पल्लो गाउँको, उसलाई एड्स भएको छ, उसको बाबा एड्स भएर मरेका अरे, उसँग लाइन नबसौँ, हामीलाई पनि सर्न सक्छ।
4: कक्षामा स्वास्थ्य सरसफाई पाठ पढाउँदा मिसले एचआईभीको बारेमा पनि बताउनु भएको थियो, सँगै बेचमा बस्दा खाजा खाँदा खेल्दा हात मिलाउँदा सर्दैन भन्नुहुन्थ्यो, यो प्रकाशले बिर्सिछ कि?
5: ल ल, प्रकाश कता जान लागेको, आऊ यहाँ सँगै बस। विद्यालय सबैको साझा फुलबारी हो, रवि आजदेखि हाम्रो विद्यालयमा तिमीहरू सँगै पढ्ने छन्। उनीसँग बेन्चमा बसेर पढ्दा खेल्दा हात मिलाउँदा खाजा खाँदा लाइनमा बसेर प्रार्थना गर्दा एचआईभी सर्दैन। हाम्रो विद्यालयमा दृष्टिबिन ज्योति बहिनी, वैशाखी टेक्ने उज्जवल भाइ, बोल्न नसक्ने छवि भाइ र एचआईभी संक्रमित भएका रवि भाइ पनि तिमीहरू सँगै मिलेर पढ्ने खेल्ने छन्। एचआईभी कसरी सर्छ भनेर तिमीहरूलाई सर मिसले कक्षामा बताउनुहुनेछ।
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
8: के भए दाइ, पैसा भएपछि नि के को तनाव हो र?
7: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
9: ल दाइ, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556878302 र 9846078302।
10: पनि भन्नु हुनेछ, मलाई त बेचरको पानी लागिसकेको छ, बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रासोपाले 18 वर्ष मुनिकालाई सदस्य बनाएकोमा मानवाधिकार आयोगले अध्ययन थाल्यो, सरकारले गर्न थाल्यो धमाधम नियुक्ति, कञ्चनपुर र कपिल वस्तुमा ठूलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने, राजमार्गमा पहिरो 55 उपकरण परिचालन लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर, विद्यालय शिक्षामा सबै बालबालिकाको समतामूलक र समावेशी पहुँच सुनिश्चित गर्न सरकारले कार्यान्वयनमा ल्याएको विद्यालय शिक्षा क्षेत्र योजना एसईएसपी प्रभावकारी देखिए पनि योजना लक्ष्य अनुसार उपलब्धि हासिल गर्न भने सकेको छैन। सरकार र विकास साझेदार निकायको संयुक्त लगानीमा 2079 2088 सालसम्म सञ्चालन हुने गरी एसईएसपी कार्यान्वयनमा ल्याइएको योजना हो। कार्यान्वयन अवधिभर यस योजनाले 21 उपलब्धि अपेक्षा गरेको छ। यसको यसै वर्ष मध्य अवधि मूल्यांकन पनि भएको छ। अझै पनि विद्यालय शिक्षाको तलो तहमा शिक्षक दरबन्दी आवश्यकता भन्दा धेरै छ भने माथिल्लो तहमा अपुग छ। यो असन्तुलन मिलाउन शिक्षा तथा खेलकुद मन्त्रालयले प्राथमिक तहका 6,000 दरबन्दी माथिल्लो तहमा स्तर उन्नति गर्न लागेको छ। यसबीचमा खुद विद्यार्थी भर्ना दरमा पनि कमी आएको छ। एसईएसपी शुरू भएको वर्ष 96.1% रहेको खुद भर्ना दर अहिले घटेर 94.2% झरेको छ। बाल श्रम, बाल विवाह, अपाङ्गता लगायतका समस्याले 6% बाल बालिका विद्यालय बाहिर रहेको विज्ञको भनाई छ। शिक्षा मन्त्रालयले पनि यस्ता समस्या अल्पसंख्यक समुदायका छात्रा, दलित तथा ग्रामीण भेगमा बढ़ी देखिएको पहिचान गरेको छ। यसको समाधानका लागि मानविकास सूचकांकमा पछि परेका समुदायमा आधारभूत शिक्षाको पहुँच सुनिश्चित गर्न आवश्यक विद्यालय सञ्चालन गर्न लागि शिक्षा मन्त्रालयले जनाएको खबर आजको गोर्खा पत्रले छापेको छ।
1: बचत गर्ने बानीको विकास, साना उद्यमलाई प्रोत्साहन र विपन्न वर्गलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नेपालमा सहकारी अभियान विस्तार भयो, तर पछिल्ला केही वर्ष यता वित्तीय अनियमितता, कमजोर व्यवस्थापन र प्रभावकारी नियमनको अभावका कारण सहकारी क्षेत्र गम्भीर संकटमा परेको छ। हजारौं बचतकर्ताको अरबौं रूपियाँ फिर्ता हुन बाँकी छ भने सहकारी प्रतिको नागरिकको विश्वास समेत कमजोर बनेको छ। यही अवस्था सुधार गर्न सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण मार्फत समस्या ग्रस्त सहकारीको व्यवस्थापन, बचत फिर्ता, ऋण असुली र कानूनी प्रक्रिया अघि बढ़ाएको छ। थप जानकारी अबको पालोमा।
2: सरकारले साना बचतकर्तालाई प्राथमिकतामा राखेर समस्याग्रस्त सहकारीको रकम फिर्ता गर्ने प्रक्रिया शुरू गरेको छ। त्यसका लागि बजेट व्यवस्थासँगै सहकारीबाट ऋण असुली, सम्पत्ति व्यवस्थापन र कानून प्रक्रिया पनि अघि बढ़ाएको छ। चरणबद्ध रूपमा थप बचतकर्ताहरूलाई राहत दिने सरकारको तयारी छ। पछिल्लो समय सरकारले सहकारी समस्या समाधानका लागि गरिरहेका ठोस कामबारे राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्ण:
11: वर्तमान सरकार आइसके पछाडि यो पहिलो संशोधन अध्यादेश आयो, यो प्राधिकरणलाई चाहिँ नि एकदम सक्षम र तपाईँको डेलिभर गर्ने चाहिँ एउटा निकाय बनाउनु पर्छ भनेर अहिलेको मन्त्रीज्यू लगायत भनौँ सरकारले चाहिँ त्यसलाई राम्ररी बुझेर अहिले चाहिँ अधिकार चाहिँ दिएको अवस्था छ। अहिले चाहिँ म्याक्सिमम तपाईँको अब काम पनि हामीले यसलाई अगाडि चाहिँ बढाएका छौँ, तत्काल चाहिँ तपाईँको कारवाही गर्छ भन्ने चाहिँ एउटा मान्छेमा एउटा त्यो धारणा चाहिँ बनेको छ। म्याक्सिमम आउने भनेको बचत फिर्ताको लागि हो, उजुरी र गुनासो नै हामी लिने गरेका छौँ, एक प्रकारको चाहिँ हामीले काम चाहिँ अगाडि बढ़ाइरहेका छौँ।
2: बचतकर्ताको ठूलो रकम अझै फिर्ता हुन बाँकी छ भने समस्याग्रस्त सहकारीका सम्पत्ति व्यवस्थापन, ऋण असुली र कानूनी प्रक्रियाले अपेक्षित गति दिन सकेको छैन। सहकारी क्षेत्र लाखौं नागरिकको प्रत्यक्ष सरकारसँग जोड़िएको हो, त्यसैले बचतकर्ताको रकम सुरक्षित गर्ने, दोषीलाई कानूनी दायरामा ल्याउने र सहकारी प्रतिको जनविश्वास पुनस्थापित गर्ने काम सरकारका लागि अझै चुनौतीपूर्ण भए पनि त्यसतर्फका प्रयासलाई प्रभावकारी रूपमा निरन्तरता दिनुपर्ने आवश्यकता छ।
11: कहीँ न कहीँ तपाईँको यस्ता किसिमका केही तपाईँको गलत प्रवृत्तिका मान्छेहरू पसे गए, जसले सहकारीको मूल्य मान्यता सिद्धान्त बुझेनन् होइन, त्यस आधारमा गएर सरकारको नियम कानून मापदण्ड निर्देशिका यिनीहरूलाई पनि लागू नगर्ने होइन, स्वनियमनको नाममा चाहिँ नि विभिन्न किसिमको चाहिँ नि अब त्यहाँ अवचलनका कुराहरू पनि गरे।
2: सहकारी क्षेत्रको सुधार केवल बचत फिर्तामै सीमित छैन, नियमन प्रणालीलाई प्रभावकारी बनाउने, सहकारीको सुशासन सुधार्ने, वित्तीय अनुशासन कायम गर्ने र भविष्यमा यस्ता समस्या दोहोरिन नदिने व्यवस्था गर्नुपर्ने उत्तिकै आवश्यक देखिएको छ। त्यसका लागि कानूनी, संस्थागत र व्यवस्थापकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामहरू के हुन्? फेरि एकपटक प्राधिकरणका उपनिर्देशक कर्ण:
11: प्राधिकरणलाई कसरी लाने, के गर्ने, भविष्यमा यसको के तपाईँको प्रारूप हुने, हामीले पनि यहाँबाट सल्लाह सुझाव दिएका छौँ। केही दिनमा मलाई लाग्छ पास पनि हुने अवस्थामा छ, दुई सदनबाट पास पनि भइसकेको छ। अब अलिकति नेप्सकोनलाई संकुचित पार्ने, 3 वर्षभित्र उसले आफ्नो कारोबार गरिसक्नुपर्ने भन्ने स्थिति छ। वित्तीयमा सबभन्दा ठूलो कारोबार गर्ने एउटा सहकारी ब्याङ्क पनि छ, एउटा छाता ऐन आउनु के हो, राष्ट्रिय सहकारी नियमन प्राधिकरण ऐनै आउनुपर्छ कि सर, छुट्टै हाम्रो आफ्नो स्पष्ट पोलिसी त हुनुपर्छ, रणनीति ल्याइदियो भए हुन्थ्यो, रोड म्याप क्लियर भइदियो भने अनि मान्छेलाई पनि ए यस्तो रहेछ यसको म्याप, यतातिर जाउँ न त भन्ने हुन्छ नि त।
1: राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उपनिर्देशक मुकेश कर्णसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरको सिलसिला, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि काठमाडौँ उपत्यकाका धेरै पेट्रोल पम्प हिजो दिनभर बन्द हुँदा उपभोक्ता शास्तिमा परे। इन्धन भर्न पुगेका गाड़ी चालकहरू एउटाबाट अर्को पम्प धाउन बाध्य भए भने कतिपय ठाउँमा लामो लाइन समेत लागेको थियो। बेलुकदेखि भने धेरै पेट्रोल पम्पहरू सञ्चालनमा आएपछि इन्धन आपूर्ति क्रमशः सहज बन्दै गएको छ। यस्तै हवाई इन्धनको मूल्य घटेपछि नेपालमा चल्ने आन्तरिक हवाई इन्धनको फ्यूल सरचार्ज, इन्धन शुल्क घटाइएको छ। यो सँगै यात्रुले हवाई टिकटमा केही राहत पाउने भएका छन्। यस्तै इन्धनको मूल्य घटेसँगै यातायात व्यवसाय आफैले भाड़ा दर घटाउन माग गरेका छन्। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचार लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353 आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
14: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
13: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
14: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
15: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
16: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। खेतीपाती मेलापात घाँस दाउरा र घरका दैनिक काम यसरी नै कल्पना कुमारी सिंहको दैनिकी बितिरहेको थियो। यी कामबाट फुर्सद मिल्दा कहिलेकाहीँ सामाजिक सञ्जाल टिकटकमा सामान्य भिडियो राख्नुहुन्थ्यो। यस्ता भिडियो उहाँले सम्झनामा रहिरहोस् भन्ने उद्देश्यले मात्रै बनाउनुभयो, तर यही भिडियोले उहाँलाई अहिले चर्चित बनाएको छ। मेलापात गर्ने क्रममा उहाँले एक दिन कर्कलोको पातमा चाउचाउ खाएको भिडियो बनाउनु भएको थियो। यो भिडियो 2,80,00,000 भन्दा बढ़ी पटक हेरिएको छ। यसपछि उहाँ हुम्ली बुहारीका रूपमा लाखौं दर्शक माझ परिचित बन्नुभयो। आज उहाँले सामाजिक सञ्जाल मार्फत हुम्लाको संस्कृति जीवनशैली र स्थानीय उत्पादनलाई विश्व सामु परिचित बनाउनु भएको छ। हुम्लाको चंखेली गाउँपालिकाका मार्सीधारा घर भएकी कल्पना फुर्सद मिल्दा वरपरका दृश्य समेट्दै भिडियो खिच्नुहुन्छ। पछिसम्म रहिरहोस् भनेर ती भिडियो टिकटक र फेसबुकमा पनि पोस्ट गर्नुहुन्छ। मेलापात खेतबारी गाउँघर र गाउँले परिवेशका कन्टेन्ट राखेर टिकटकमा चर्चित बन्नुभएकी कल्पनाका 230 भन्दा धेरै भिडियोमा 10,00,000 बढ़ी भ्यूज छ। आजको कान्तिपुरमा खबर छ।
1: अब विदेशको खबर। कतारको राजधानी दोहामा अमेरिका र इरानबीच चलिरहेको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको कतारी विदेश मन्त्रालयले जनाएको छ। कतार तथा पाकिस्तानका मध्यस्थकर्तासँग अमेरिका र इरानका प्रतिनिधिमण्डलले छुट्टा छुट्टै रूपमा गरेका छलफलमा उल्लेख्य प्रगति भएको अल जजिराले जनाएको छ। दुवै पक्षले आउँदा चरणका छलफललाई पनि निरन्तरता दिने सहमति गरेका छन्। इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि सम्पन्न भएपछि अर्को बैठक छिट्टै आयोजना गर्ने भनिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले वार्तालाई शान्तिपूर्ण समाधानतर्फको महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिनुभएको छ। इरानले युरेनियम सम्वर्धनको अधिकार, हर्मुज जलमार्गमाथिको आफ्नो नियन्त्रण तथा अरू सुरक्षा सम्बन्धी विषयलाई आफ्नो मुख्य बटम लाइन बनाएको छ। विश्लेषकहरूका अनुसार वार्तामा केही चुनौती भए पनि कूटनीतिक समाधानको सम्भावना भने खुल्ला छ। यसैबीच वार्ताको सकारात्मक संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। तेलको मूल्य झण्डै 2% घट्दै 4 महिना यताकै न्यून बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल झण्डै 71.5-72 अमेरिकी डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ। दुवै पक्षले तनाव थप बढ़न नदी सम्झौताका प्रावधान कार्यान्वयन क्षेत्रीय सुरक्षा हर्मुज जलमार्गमा सुरक्षित जहाज आवागमन तथा इरानको रोगका सम्पत्ति सम्बन्धी विषयमा थप छलफल गर्ने सहमति गरेका छन्।
2: अब खेल खबर। इंग्ल्याण्ड र बेल्जियमले फिफा विश्वकप 2026 प्री क्वार्टर फाइनलमा स्थान बनाएका छन्। इंग्ल्याण्डले कंगोलाई पराजित गर्दा बेल्जियमले सेनेगल विरूद्ध दुई गोलले पछि परेको अवस्था पुनर्गमन जित निकालेको हो। गैराती भएको खेलमा इंग्ल्याण्डले कंगोलाई 2-1 हरायो। खेलको सातौं मिनटमा ब्रायन सिम्पेगाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका थिए। त्यसपछि इंग्ल्याण्डले लगातार प्रहार गरे पनि बराबरी गोल गर्न लामो समय कुर्नु पर्यो। खेलको 75 मिनटमा कप्तान ह्यारी केनले हेड मार्फत गोल गर्दै इंग्ल्याण्डलाई बराबरीमा फर्का त्यसपछि 86 मिनटमा उनले नै अर्को गोल गर्दै टोलीलाई 2-1 जित दिलाएका थिए। इंग्ल्याण्डले अब अन्तिम स्वरमा मेक्सिकोसँग खेल्नेछ। विश्वकपमा केनको कुल गोल संख्या 13 पुगेको छ भने यस संस्करणमा उनले 5 गोल गरिसकेका छन्। आज बिहान भएको अर्को खेलमा बेल्जियमले सेनेगलमाथि 3-2 पुनरागमन जित निकाल्दै अन्तिम स्वरमा स्थान सुरक्षित गरेको छ। खेलको 24 मिनटमा हबिब डायराले र 51 मिनटमा इस्माइला सारले गोल गरी सेनेगललाई 2-0 अग्रता दिलाएका थिए, तर अन्तिम 5 मिनट सम्हालिन सकेन। खेलको 86 मिनटमा रोमेलु लुकाकुले गोल गर्दै अन्तर घटाए पनि 3 मिनटपछि युरी टिटेमान्सले गोल फर्काएका थिए। निर्धारित समय 2-2 बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको अन्तिम मिनटमा सेनेगलका लामिन क्यामाराले डिबक्सभित्र फाउल गरेपछि प्राप्त पेनाल्टीलाई युरी टिलेमान्सले गोलमा परिणत गर्दै बेल्जियमलाई 3-2 जित दिलाएका छन्। अन्तिम स्वरमा इंग्ल्याण्डले मेक्सिको र बेल्जियमले अमेरिका र बोस्निया एण्ड हर्जगोविना बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। अहिले अमेरिका र बोस्निया र हर्जगोविना बीचको खेल चलिरहेको छ।
1: कायाकैरनमा अब केही खबर संक्षेपमा। सरकारले भुक्तानी गर्न पाउने समय 9 दिन मात्रै बाँकी रहँदा खर्च गर्न बाँकी बजेट भने 5,35,32,82,00,00,000 रूपियाँ देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको असार 16 तथ्याङ्कले यस्तो देखाएको हो। आर्थिक वर्ष सकिन लाग्दा पनि सरकारको पूँजीगत खर्च कमजोर छ। असार 16 लक्ष्यको 35.32% मात्रै पूँजीगत खर्च भएको छ।
2: जघन्य वा गम्भीर कसुर तथा त्यस्ता कसुरको उद्योग दुरुत्साहन वा आपराधिक षड्यन्त्र बाहेक अन्य कसुरमा व्यक्ति पक्राउ पूर्व अनुसन्धान अधिकारी समक्ष उपस्थितको सूचना दिनुपर्ने व्यवस्था गर्दै सरकारले कानूनी व्यवस्था प्रस्ताव गरेको छ।
1: देशभरका 166 स्टार्टअप उद्यम परियोजना सहुलियतपूर्ण कर्जाका लागि सिफारिशमा परेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका 966 परियोजनालाई सहुलियतपूर्ण कर्जाका लागि सिफारिश गरेको खबर कारोबारले लेखेको छ।
2: शेयर कारोबार मापक नेप्से परिसूचक हिजो 44.59 अंकले बढ़ेको छ। अघिल्ला 7 दिन लगातार घटेको नेप्से एकाएक उच्च अंकले वृद्धि भएको हो।
1: विद्युत प्राधिकरणले प्रसारण लाइन तयार नभएको, सब स्टेशनको क्षमता नपुगेको, ग्रिडमा समस्या आएको र मागभन्दा बढ़ी विद्युत उत्पादन भएकाले प्रणाली ग्रिडको स्थिरता कायम राख्नुपर्ने कारण देखाउँदै जलविद्युत आयोजनाहरूलाई उत्पादन घटाउन निर्देशन दिन थालेको खबर कान्तिपुरले लेखेको छ।
2: गृह मन्त्रालयमा दोस्रो पटक कार्यभार सम्हाल्दा गएको जेठ 26 गृहमन्त्री सुदन गुरूङले गरेका 4 निर्णय मध्ये एक थियो दरबार हत्याकाण्डको अनुसन्धान गर्ने। निर्णयको 3 साता बितिसक्दा पनि त्यसको प्रक्रिया भने अझै अघि बढ़न सकेको छैन।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका 23 पालिकासँग स्पष्टीकरण मागेको छ।
2: भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार प्रवर्धन र रोजगारी सृजनामा सहयोग पुर्याउन एसियन विकास बैंक एडीबीले नेपाललाई झण्डै 7,50,00,000,000 रूपियाँ 5 करोड़ अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको खबर आजको गोर्खापत्रमा छ।
1: नेपालको पहिलो सड़क सुरुङ मार्गका रूपमा निर्माण गरिएको नागडुंगा सुरुङ मार्ग आउँदो साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। कायाकैरनमा अब पालो उखानको।
2: वर्षाको भेल आयो गयो।
1: उखानसँगै हामी कायाकैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: राष्ट्रपतिले 18 मुनिकालाई सदस्य बनाएकामा मानवाधिकार आयोगले अध्ययन थाल्यो। त्रुटिवश बाल बालिकाको विवरण समावेश भएको राष्ट्रपा महामन्त्री आचार्यको स्पष्टीकरण।
1: कञ्चनपुर र कपिल वस्तुमा ठूलो वर्षा, आज पनि धेरै ठाउँमा पानी पर्ने। राजमार्गमा पहिरो, 55 उपकरण परिचालन।
2: विपन्न बाल बालिकालाई विद्यालय ल्याउनै सकस, बाल श्रम, बाल विवाह, अपाङ्गता लगायतका समस्याले 6% बाल बालिका विद्यालय बाहिर।
1: कतारमा भइरहेको अमेरिका र इरान बीचको अप्रत्यक्ष वार्ता सकारात्मक, दुई देशबीच तनाव कम हुने संकेत। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य 4 महिना यताकै सस्तो।
2: र विश्वकप फुटबलमा इंग्ल्याण्ड र बेल्जियमको पुनरागमन जित अग्रता जोगाउन नसक्दा कंगो र सेनेगल बाहिरिए, अमेरिका र बोस्निया बीचको खेल चल्दै।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। कम्युनिष्ट नेताहरूले अब मिल्नुपर्छ भनेर भाषण गर्न थालेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ओली र प्रचण्ड जस्ता देखिने मान्छे छन्, ओली जस्ता देखिने मान्छे भन्दैछन्, तपाईंलाई त देख्यो कि स्वर्ग नर्क पातल कता हुन्छ, सँगै कुदिहालौं जस्तो लाग्छ। अनि जवाफमा प्रचण्ड जस्तै देखिने मान्छे भन्दैछन्, मलाई नै पत्तै हालौं जस्तो लाग्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: दाई पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुस् त, ए ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
10: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धी।
11: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10 दिनम खाइमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अन्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
10: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै

0: सांस्कृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
1: खाए साह्रै मिठो पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन्या अपक्कै।
2: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560229। लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066-81115।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712040। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
3: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
3: छुटका दायराहरू
4: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
3: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
4: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
3: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 98560-62265 र 98468-64145।
5: ए सबिना, यस्तो हतारमा कता हो?
6: ए प्रदीप, हेर न बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने।

0: डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908216142।
3: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
4: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
5: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
4: धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420,
5: दीप मल्ल ठकुरी 9406041530।
6: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
4: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया, फोन 0564141442, 9560231128, 9462614726।
7: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।

नसाच्याप्पेकै उदाहरण लिऊँ न, तपाईँले बसी बसी नसा च्याप दिन सक्नुहुन्छ, कम्प्युटरमा काम गरी गरी नसा च्यापिदिन सक्नुहुन्छ। हाम्रो मेरुदण्ड केले बनिएको छ? हड्डी, लिगामेन्ट, मांसपेशी, नसा तन्तु। यसलाई स्वस्थ राख्ने खाना अघि भनिसक्यो, साग सलाद, फलफुल, तरकारी, नट्स एन्ड सिड्स, कोदो फापर, भात रोटी होइन। डक्टरले ठिक गरिदियोस् भनेर तपाईँ चाहनुहुन्छ भने तपाईँ गलत बाटोमा हिँडिरहनु भएको छ। गलत बाटोमा हिँडेर तपाईँ गलत डेस्टिनेसनै तपाईँ पुग्ने हो। तपाईँको ढाड जिन्दगीभरि स्वस्थ हुँदैन। मेरो ढाड बलियो बनाउन भिटामिन दिनुहोस् होइन, मेरो ढाड मैले कसरी बलियो बनाउन सक्छु? डाक्टर साहब, भिटामिन खाएर शरीर स्वस्थ हुने होइन, घाम र पानी चाहिँ खानै पर्यो मान्छेले। घाम र पानी बिना शरीर स्वस्थ हुन सक्दैन, हड्डी त स्वस्थ हुँदैन हुँदैन। मेरुदण्डको दुखाइ मेनली लो ब्याक पेनको मुख्य कारण भनेको पोस्चर हो। मान्छेको इतिहास 7 करोड वर्षको छ। 7 करोड वर्षमा मान्छेले बसेको रेकर्ड थिएन। ऋषिमुनिहरू 5-6 हजार वर्ष अगाडि बस्न सुरु गरे, त्यसपछि अहिले बस्ने भनेको अहिले लास्ट 50 इयर्समा मान्छे सबै चिज हातैमा छ, ए टु जेड चिज हातमा छ, सबै चिज यही मोबाइलमा छ, अनि सबै चिज यहीँबाट हुनसक्छ। मान्छे आलसी हुँदै गयो, बस्दै गयो, र तर मान्छेले मान्छेमा चेन्ज एकदम फास्ट आयो, तर मान्छेको एनाटोमिकल र फिजियोलोजिकल चेन्ज चाहिँ ढिलो आउँछ, त्यसमा चाहिँ एड्याप्ट हुनैपर्छ। साइन्टिस्टहरूका अनुसार 10 लाख सानो मान्छेमा एड्याप्टेबिलिटी आउन पनि 10 लाख वर्ष लाग्छ। अब 10 लाख वर्षसम्म मान्छेले बिस्तारै बस्या भए सायद यस्तो हुन्थेन होला। अब आजभोलि मान्छे बस्या छ एक्सर्साइज बिर्स्यो, अनि बस्दाखेरि पोस्चर पनि बिर्स्यो। कसरी बस्नुपर्ने, कुन पोस्चरमा बस्दा मेरुदण्डमा सकेसम्म कम तनाव हुन्छ, सकेसम्म कम दबाव हुन्छ, यो न डक्टरले सिकाउँछ, न मास्टरले सिकाउँछ, न आमा बुबाले सिकाउँछन्। अनि हाम्रो जीवनशैली रहनसहन कस्तो छ त? निउरिनी निउरिनी निउरिनी, ढोग्न पनि निउरियो, खान पनि निउरियो, टोयलेटमा पनि निउरियो, पढ्न पनि निउरियो, सरसफाई गर्न पनि निउरियो, अझै त्यसमाथि महिला त अझै बढी जताततै निउरिनी। त्यसमा चाहिँ मान्छेले होइन, निउरिनी काम ननिउरिकन पनि गर्न सकिन्छ भनेर कसैले सिकाइदिएन। त्यही भएर गलत पोस्चरले गर्दाखेरि दबाव बढी सिर्जना भयो र मेरुदण्डको मेकानिक्स चेन्ज भयो, जसले गर्दाखेरि पेन आउँछ। यो पेनको मुख्य कारण हो। अर्को कारण पोस्चर पछिको गलत एक्सर्साइज अथवा ल्याक अफ एक्सर्साइज। मान्छेले एक्सर्साइजै गरेका छैन, गरे पनि गलत एक्सर्साइज गरेका छ। हजुरहरूले मेरा भिडियोहरूमा रिल्सहरूमा देख्न सक्नुहुन्छ कसरी कसरी मान्छेले गलत एक्सर्साइज गरेका छ, त्यसको कारणले पनि दुखाइ हुनसक्छ। तेस्रो, वेट बढ्दैछ मान्छेको। मान्छे अहिले जति ओबेसिटी छ कहिले पनि थिएन, अनि त्यो ओबेसिटीले गर्दाखेरि पनि मान्छेको वेट बढ्या बढाइछ, अनि त्यसले पनि दबाब सृजना गरेर रोग लगाइरहेछ, मेरुदण्डको दुखाइ आइरहेछ। त्यसमाथि टेक्नोलोजीले लिएर आइरहेछ। अब पर्यो मान्छे घाम, शरीरलाई बलियो बनाउन त प्रकृतिको संसर्गमा हुर्कन पर्यो नि, स्ट्रगल गरेर हुर्कन पर्यो, चिसो पानीले नुहाउन पर्यो, तातो पानीले होइन, पानीमा भिज्न पर्यो, माटोमा खेल्न पर्यो, घाँसपातसँग खेल्न पर्यो, किटाणुसँग हुर्किन पर्यो, घाम लाग्न पर्यो, घामले डढाउन पर्यो, श्रम गर्न पर्यो। यो सबै प्राकृतिक रूपले त हुर्कन पाएको छैन। ब्रोइलर चिकन जसरी छ, जसरी ब्रोइलर चिकनको हड्डी भाँचिन्छ नि, त्यसरी हाम्रो शरीर पनि, हाम्रो शरीरको अहिलेको हालत मोडर्न शरीरको त्यही ब्रोइलर चिकनकै छ। खानपिन झन् गडबड छ। हड्डीलाई बलियो बनाउने मान्छेले खाएकै के छ र जोर्नीलाई बलियो बनाउने मान्छेले खाएकै के छ? मासुलाई, मांसपेशीलाई बलियो बनाउने मान्छेले के चाहिँ खान्छ? अनि हजुरले मलाई सोध्नुहुन्छ किन हुन्छ, म चाहिँ सोध्छु अरे यत्तिकै मान्छेलाई किन चाहिँ दुखाइ छैन यस्तो गर्दा गर्दै पनि भने मेरो प्रश्न त्यहाँ छ। पहिलो चिज भनेको जहाँ रङ भयो त्यहीँबाट सुरु गर्ने हो। पोस्चर, एक्सर्साइज, खानपिन, व्यायाम, यसैबाट हामी जाने हो। राइट पोस्चर, राइट एक्सर्साइज, राइट खानपिन र साधारण घरेलु उपचारले साधारण खाले सम्पूर्ण मेरुदण्डका दुखाइ ठिक हुन सक्छन्। अब एडभान्स हुँदै गयो नसा च्याप्यो, त्यसमा चाहिँ बिरामी पछि उपचार हुन्छ। एउटै ठाउँमा एउटै तरिकाले नसा च्याप्पेको दुईटा बिरामीमा एउटालाई एउटा एक्सर्साइज, अर्कोलाई अर्कै एक्सर्साइज हुनसक्छ। एउटालाई सुत्ने पोजिसन अर्कै हुनसक्छ, अर्कोलाई सुत्ने पोजिसन अर्कै हुनसक्छ। एउटालाई एउटा औषधि हुनसक्छ, अर्कोलाई अर्कै औषधि हुनसक्छ। हरेक चिज ट्रिटमेन्टको प्रोटोकलै चेन्ज हुन्छ। त्यो चाहिँ सब्जेक्टिभ हुन्छ, बिरामीलाई सब्जेक्टिभ हो, जेनरल पपुलेसनलाई यही हो। प्राकृतिक खानपान जसले शरीरलाई स्वस्थ राख्न सकेन त्यसले ढाडलाई स्वस्थ राख्ने त कुरो हुँदै भएन। त्यसमाथि पनि हाम्रो मेरुदण्ड केले बनिएको छ? हड्डी, लिगामेन्ट, मांसपेशी, नसा तन्तु। यसलाई स्वस्थ राख्ने खाना अघि भनिसक्यो, साग सलाद, फलफुल, तरकारी, नट्स एन्ड सिड्स,
कोदो फापर भात रोटी होइन है, अरू गेडागुडी उमारेको गेडागुडी यसले चाहिँ शरीरलाई स्वस्थ राख्छ र त्योभन्दा पनि स्वस्थ राख्ने चिज बरु नखानुहोस्, अस्वस्थ खानाभन्दा बरु नखानु राम्रो। अनि घाम र पानी चाहिँ खानै पर्यो मान्छेले, घाम र पानी बिना शरीर स्वस्थ हुन सक्दैन, हड्डी त स्वस्थ हुँदैन हुँदैन। क्याल्सियम र मिनरलको रिच स्रोत भनेको गेडागुडी, उमारेका गेडागुडी है, सागसलाद, फलफुल, तरकारी र कोदो फापरै भयो है। त्यस्तै हाम्रो भिटामिन डीको मुख्य स्रोत भनेको घाम नै हो। अनि सबै चिजलाई चलायमान बनाउने पानीले हो, एसिड अल्काली ब्यालेन्सदेखि सबै शरीरमा पानी चाहियो। यो तिनवटा चिज र एक्सर्साइज गर्ने हो भने त्यति मान्छे स्वस्थ हुन्छ, बढी खाएर भिटामिन खाएर शरीर स्वस्थ हुने होइन। साधारण दुखाइमा पनि एकताली चिकित्सककोमा गएर कारण के भएर हो, औषधि खान डक्टर कहाँ जानुहोस् म त भन्दै भन्दिनँ, डक्टर कहाँ गएर कारणको पहिचान गराउनुहोस्, मेरो दुखाइको कारण यो हो र त्यो डक्टरले तपाईँलाई होमवर्क दियोस्, त्यस्तो डक्टर कहाँ जानुहोस्, ताकि तपाईँले आफैले होमवर्क गरेर ठिक गर्न सक्नुहोस्। थोरै दुखाइ हुँदैमा चिकित्सक कहाँ जानुहोस् यो भन्छु म। अब बढी भएपछि त पुरै गाडी बिग्रेपछि त फाइदा कसलाई हुन्छ, डक्टरलाई नै हुन्छ नि। आफूलाई फाइदा गर्नलाई समस्या सानो हुँदैमा तपाईँ त्यहाँ जानुहोस् र त्यही बेलामा कारण पहिल्याएर त्यसको होमवर्कको लागि तपाईँले सोध्नुहोस्, डक्टरलाई औषधि नसोध्नुहोस्। भिटामिन डी कस दिनुहोस् डाक्टर साहब, भएन, भिटामिन डी प्राकृतिक रूपमा कसरी प्राप्त हुन्छ डाक्टर साहब, मेरो ढाड बलियो बनाउन भिटामिन दिनुहोस्, होइन, मेरो ढाड मैले कसरी बलियो बनाउन सक्छु डाक्टर साहब, मेरो ढाडको दुखाइको लागि औषधि दिनुहोस् डाक्टर साहब, होइन, के घरमा यस्ता उपचार पद्धति छन्, चिजहरू छन् जसले म मेरो दुखाइ घरमै ठिक हुन सक्छ डाक्टर साहब, यस्ता चिजहरू सोध्न सक्नुभयो भने तपाईँको स्वस्थताको यात्रा सुरु भयो। अब एकजना कारण ढाडको दुखाइ हड्डी खिएर होला, अर्को हड्डी चिप्लेर होला, अर्को डिस्क खुस्किएर होला, अर्को नसा च्यापेर होला, अर्को मांसपेशीमा संकुचनले होला, अर्को सड्केको होला, अर्को लिगामेन्टको कारणले होला, फरक भयो नि। जबसम्म डक्टरले यो छुट्टाइदिँदैन, हिजो भर्खर बिचरा एकजना बिरामी, उहाँको भाइहरूलाई मैले उपचार गरिरहेको छु, भाइहरू कोरिया हुनुहुन्छ, राम्रो स्वस्थ हुनुहुन्छ, साधारण हो, केही ठुलो भए होइन, फ्लाइट लिएर सिराबाट सिमरा पुगेर फ्लाइट लिएर मलाई भेटेर फेरि जानुभयो के, उहाँ एमआरआई गर्न आएको, डाक्टर सुनिलले स्वस्थमा एमआरआई गराइदिनुहुन्छ, राम्रो हेरिदिनुहुन्छ, मैले हेरि केही भएको छैन, त्यस्तो एमआरआई गर्ने पनि चिज छैन, एमआरआई नगर्नुहोस्, यो यो यो यो यो गर्नुहोस्, पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ, भाइ मिस्टेक दुखाइ भयो भने औषधि खानुहोस्, होइन दुखाइको जरुरत, औषधि खानै जरुरी छैन, तिन दिनमा तपाईँ पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ, किनकि मैले पत्तालाई कारण त मांसपेशीमा संकुचन मात्रै त रहेछ, मसल स्पाजम मात्रै रहेछ, त्यो घरमै ठिक हुन्छ, अनि किन केमिकल खाइरहने, तर उहाँ नआएको भए मैले सायद औषधि भन्थेँ होला, उहाँले डाक्टर साहब मेरो यस्तो दुखिया छ मलाई कुन औषधि खाऊँ, ल यो खाएर हेर्नुहोस् न त भनिहाल्छ नि त मान्छेले, होइन उहाँलाई मैले फिजिकल एक्जामिनेसन गरेर न पत्तालाई केही जरुरत रहेछ, यो भए ठिक हुँदो रहेछ। त्यही भएर डायग्नोसिस, अ डिजिज नोन इज हाफ क्योर्ड भनिन्छ, होइन, जब रोग यो हो यो कारणले भइरहेछ भने आदि त त्यहीँ ठिक भयो त, त्यसलाई तर ठिक गर्ने डक्टरले ठिक गरिदियोस् भनेर तपाईँ चाहनुहुन्छ भने तपाईँ गलत बाटोमा हिँडिरहनु भएको छ, गलत बाटोमा हिँडेर तपाईँ गलत डेस्टिनेसनै तपाईँ पुग्ने हो, तपाईँको ढाड जिन्दगीभरि स्वस्थ हुँदैन। जब तपाईँले डक्टरलाई सोध्न सक्नुहुन्छ र बाटो पहिलाउन सक्नुहुन्छ, म स्वस्थ कसरी हुन सक्छु, त्यसको लागि मैले के गर्नुपर्छ, होइन भने तपाईँको हालत पनि नेपालकै जस्तै हुनेछ, अर्को 20 वर्षपछि पनि तपाईँले सहयोगको लागि याचना नै गर्नुहुन्छ। हामीले के गर्ने नेपाललाई विकसित गर्न, त्यो तपाईँको सोच छैन, तपाईँ सोच के छ, चाइनाले विकसित गर्दै लागि, इन्डियाले विकसित गर्दै लागि, जापानले विकसित गर्दैला, म अमेरिकै हुँला रे, के चाहिँ विकसित गर्न सक्छु म तपाईँको, जबसम्म तपाईँले गर्न चाहनुहुन्न, त्यो व्यक्ति जसले आफूलाई हेल्प गर्न चाहँदैन र आफूले हेल्प गर्नको निम्ति मेरो दिग्दर्शन चाहँदैन, त्यो व्यक्ति जिन्दगीभरि हुन्छ, उसको मेरुदण्डको दुखाइ जिन्दगीभर ठिक हुँदैन, याद राख्नुहोस्। जबसम्म मान्छेले खोलेर हेर्न सक्दैन, ए यो रोग त मैले आफैले पैदा गरे रहेछ, नसा च्याप्पेकै उदाहरण लिऊँ न, मैले हजुरलाई 10 जना लठैत लाएर पिटाएँ भने पनि हजुरको हड्डी भाँचेला नसा च्याप्पिन सक्दैन, त्यसरी स्ट्रक्चर बनाएको छ त मान्छेको, अनि त्यसलाई तपाईँले बसी बसी नसा च्याप्दिन सक्नुहुन्छ, कम्प्युटरमा काम गरी नसा च्याप्दिन सक्नुहुन्छ, अब त्यसलाई ठिक कसरी गर्ने, रिभर्स मोडमा आउनु पर्यो नि, गाडी अगाडि पछि पछाडि ब्याक गियरमा तपाईँले ल्याउने होइन, मैले ल्याउने हो र, तपाईँले जे गल्ती गर्नुभएको छ त्यसलाई सुधार्ने तपाईँको काम होइन र, मेरो हो र, म त तपाईँको राम्रो दिग्दर्शक हुन सक्छु, मैले भनेको तपाईँले मान्नुभयो भने तपाईँ चाँडै स्वस्थ हुन सकिन्छ, त्यसमा दुई मत छैन।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
1: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
3: हार्ट जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
5: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
3: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
1: मोटुर श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
3: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
3: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 065-5939।
3: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ। बेल चौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
1: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
1: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फैमिली एंड लॉज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9856023420 9901544 र 9864023420।
8: अब सुन्नुहोस् पूरा समाचार।
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
8: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
9: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
9: चिलो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
8: मद्यपान र धूम्रपान सेवन नगरौ,
9: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9508 र 9460692646।
10: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, मासुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्जकी 2 काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9856323475 र 9801132475।
13: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658905065, मोबाइल 9816634372।
16: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ,
17: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
16: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
17: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
16: खोजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
17: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
16: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
17: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
16: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841396769 र 9841615644।
17: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
18: एक 103.8 अन्तर्मनको आवाज
19: स्टुडियो
20: अहिले बिहानको 7 बज्यो
19: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165301
21: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
22: धोरबाराही हाइलाइट्सको साथमा
23: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बिपी चोक
22: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004
24: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खड्गको स्वागत छ। समाचारहरू विस्तारमा सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यपालले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा उल्लेखित कृषिका तथ्याङ्कका सम्बन्धमा प्रकाशित र प्रसारित समाचार प्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले हिजो एक विज्ञप्ति जारी गर्दै 18 वर्षभन्दा कम उमेरका 35,257 जना व्यक्ति पार्टीको सदस्य रहेको भने आएको समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ 18 वर्षभन्दा कम उमेरका बाल बालिकालाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा संलग्न गराउने कार्य न राष्ट्रपाको नीति हो न अभ्यास न त कुनै संस्थागत उद्देश्य नै हो। डिजिटल सदस्यता प्रणालीमा आवेदन दिएका तर अन्तिम स्वीकृति नपाएका प्रारम्भिक विवरणलाई महाधिवेशनमा कच्चा तथ्याङ्कका रूपमा प्रस्तुत गरिएको राष्ट्रपालले जनाएको छ। सदस्यताका लागि अनलाइनबाटै जोसुकैले आवेदन दिन सक्ने खुला व्यवस्था भएकाले आवेदन फारम भर्ने क्रममा टाइप्रोग्राफिकल त्रुटि पात्रो प्रणालीको गलत छनौट वा अन्य प्राविधिक कारणले उमेर विवरणमा फरक परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको विज्ञप्तिमा जनाइएको छ। हालसम्म पार्टीको डिजिटल प्रणालीमा 5,23,465 आवेदन दर्ता भएकोमा 3,90,112 जनाको नागरिकता लगायत आधिकारिक प्रमाण सहित प्रमाणीकरण भइसकेको र बाँकी प्रक्रियामा रहेको महामन्त्री आचार्यले जानकारी दिनुभएको छ। राष्ट्रपालले यस विषयलाई गम्भीरतापूर्वक लिँदै आगामी दिनमा यस्ता त्रुटि दोहोरिन नदिन प्राविधिक नियन्त्रण लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। हालको सदस्यता प्रणालीको पुनरावलोकन गर्दै 18 वर्ष मुनिका विवरण स्वत अस्वीकृत हुने प्रणाली विकास गर्ने र प्रमाणीकरण भइसकेका विवरणहरूको पुनर्परीक्षण गर्ने राष्ट्रपालले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएका कमी कमजोरी हटाएर अघि बढ़ने विश्वास व्यक्त गर्नुभएको छ। पोखरामा हिजो आयोजित गण्डकी प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उहाँले प्रदेश जिल्ला तथा पालिका र ओडासम्म संगठन विस्तार गरेर महाधिवेशनसम्म पार्टीलाई नयाँ उचाइमा पुर्याउने अठोट व्यक्त गर्नुभएको हो। आगामी महाधिवेशन सामान्य र नेतृत्व चयनमा मात्र केन्द्रित नभई वैचारिक संगठनको हिसाबले क्रमभंग गर्ने गरी अघि बढ़ने उहाँले बताउनु भएको छ। पार्टीका सहसंयोजक माधव कुमार नेपालले अहिलेका अवस्थामा कम्युनिष्ट पार्टीहरूका बीचमा एकता सम्भव नरहेको बताउनु भएको छ। राष्ट्रियतामाथि संकट आउने अवस्था देखिएकाले वामपन्थी दलहरूबीच सहकार्य हुने उहाँले उल्लेख गर्नु भएको छ। कार्यक्रममा नारायण काजी श्रेष्ठ देव गुरूङ हितराज पाण्डे देवेन्द्र पौडेल श्रीनाथ बराल ज्ञानु आचार्य शिव वास्तोला कृष्ण नेपाली गायत्री गुरूङ लगायतले बोल्नु भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी स्क्यान नगर्न निर्देशन दिएको छ। कार्यालयले परिपत्र जारी गर्दै तीनै तहका सरकारलाई त्यस्तो निर्देशन दिएको हो। कार्यालयको सूचना प्रविधि शाखाले जारी गरेको परिपत्र अनुसार यो कदम मुख्य रूपमा डिजिटल सुरक्षा र तथ्याङ्क गोपनीय र सुरक्षित गर्नका लागि चालिएको थियो। प्रधानमन्त्री कार्यालयका अनुसार बजारमा उपलब्ध विभिन्न 12 मोबाइल स्क्यानिङ एपहरू प्रयोग गर्दा स्क्यान गरिएका सामग्री विदेश सन्दर्भहरूमा पुग्ने र भण्डारण हुने जोखिम उच्च रहन्छ। यसरी राज्यका नीतिगत निर्णय गोप्य टिप्पणी र संवेदनशील दस्तावेजहरू डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका लागि ठूलो चुनौती भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। परिपत्रमा सरकारी कामकाजमा प्रयोग हुने आधिकारिक कागजातहरूको गोपनीयता र सुरक्षित अभिलेखीकरणको सुनिश्चित गर्नु हरेक कार्यालय तथा कर्मचारीको दायित्व भएको प्रष्ट पारिएको छ। सरकारी कार्यालयहरूमा मोबाइल क्यामेराबाट कागजात स्क्यान गर्ने वा तस्विर खिची सरकारी पत्रचार निर्णय र अभिलेखका लागि प्रयोग गर्ने प्रवृत्ति बढ्दै जाँदा संवेदनशील सूचनाहरू अनधिकृत व्यक्तिको हातमा पुग्न सक्ने जोखिम बढ़ेको छ। राज्यका संवेदनशील दस्तावेजहरू डिजिटल माध्यमबाट बाहिरिनु तथ्याङ्क गोपनीयताको गम्भीर उल्लङ्घन भन्दै यो निर्देशनलाई प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्नुपर्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग नेपालका लागि युएईका राजदूत अब्दुल्ला सईद मुबारक जरवान अल सामसीले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा हिजो भएको भेटमा मन्त्री यादवले नेपाल र युएई बीच भएका द्विपक्षीय श्रम सम्झौताका विषयहरूलाई प्रभावकारी कार्यान्वयन आग्रह गरेको उहाँको सचिवालयले जनाएको छ। सो अवसरमा युएई राजदूत सामसीले ईद उल अजहाको अवसरमा 111 नेपाली कैदी बन्दीलाई आम माफी दिएको जानकारी दिनुभएको थियो। सो विषयमा मन्त्री यादवले युएई सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो। परराष्ट्र मन्त्री सुशील खनालले मुस्ताङमा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले मुस्ताङमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराउनु भएको हो। मन्त्री खनालले केही डिजिटल संचार माध्यममा आएका त्यस्ता दावीहरूलाई पूर्णत आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको उल्लेख गर्नु भएको छ। परराष्ट्र मन्त्रीले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर गर्ने गरी कुनै पनि सम्झौता नगरिने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ। मुस्ताङमा खानी हुन सक्ने सम्भावनाबारे भएका प्रारम्भिक अध्ययनहरूले सकारात्मक संकेत गरे पनि यस विषयमा थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक रहेको खनालको भनाइ छ। यस सम्बन्धमा खानी तथा भूगर्भ विभागले आवश्यक प्रक्रियाहरू अघि बढ़ाउने उहाँले बताउनु भएको छ। तनहु क्षेत्र नम्बर 2 अन्तर्गतका सामुदायिक विद्यालयहरू आर्टिफिशियल इन्टेलिजेन्स एआई प्रविधिमा आधारित शिक्षण प्रणालीसँग जोड़िएका छन्। ग्रामीण भेगका विद्यालयमा एआई प्रविधि युक्त स्मार्ट बोर्ड जडान गरी पठन पाठनलाई आधुनिक बनाउने अभियान सञ्चालन गरिएको हो। क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेको निजी खर्च तथा विशेष अभियान अन्तर्गत हालसम्म 18 विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको छ। यसअघि 15 विद्यालयमा डिजिटल बोर्ड जडान भइसकेकोमा पछिल्लो पटक 3 विद्यालयमा उक्त प्रविधि विस्तार गरिएको हो। शुक्ला गण्डकी नगरपालिका 2 स्थित हंस भाइनी माध्यमिक विद्यालय, ब्यास नगरपालिका 5 स्थित उदय माध्यमिक विद्यालय तथा रिसिङ गाउँपालिका 1 स्थित शुक्ला माध्यमिक विद्यालयमा हालै स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ। ती विद्यालयमा बोर्ड जडानसँगै पठन पाठन समेत शुरू गरिएको जनाइएको छ। निर्वाचन क्षेत्रभित्र रहेका सबै विद्यालयहरूका कक्षा 10 मा 5 वर्षभित्र कम्तीमा एउटा स्मार्ट बोर्ड जडान गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको सांसद नेउपानेले जानकारी दिनुभएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माणाधीन पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटोल नारायणगढ़ सड़क खण्ड निर्माणको चौथो पटकको म्याद सकिन अब केही दिन मात्र बाँकी रहेको छ। म्यादभित्र काम पूरा गर्न सड़क निर्माणको काम अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म दुवै खण्डको गरी 93% काम सकिएको सड़क विभागका सूचना अधिकारीले जानकारी दिनुभएको छ। 2075 सालदेखि विस्तारको काम शुरू गरिएको सड़कलाई दुई खण्डमा बाँडेर काम भइरहेको छ। गैराकोट दाउने खण्डको 93.38% र दाउने बुटल सड़क खण्डको 93% काम सम्पन्न भएको छ। गैराकोट दाउने सड़कको म्याद साउने 8 गते र दाउने बुटवल सड़क खण्डको म्याद साउन 5 गते सकिने सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनु भएको छ। तनहुका आबु खैरेनी गाउँपालिका वडा नम्बर 4 मा पर्ने पुलजीप र चितवनको मुगलिन बजार जोड्ने त्रिशुली नदीमाथिको पुरानो पुलको लट्ठामा जोखिमपूर्ण रूपमा हेरिरहेको युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। दाङ जिल्ला निवासी विशाल मगर नाम गरेका ती व्यक्ति हिजो बुधबार दिउँसो करिब 12 बजे पुलको सुरक्षा लट्ठी तारमा चढेर जोखिमपूर्ण रूपमा हेरिरहेको अवस्थामा फेला परेका थिए। अत्यन्तै खतरनाक र जोखिमपूर्ण अवस्थाबीच प्रहरीले उनलाई सकुशल भूमिमा उतार्न सफल भएको हो। उक्त घटनाको जानकारी पाउन साथ प्रहरी चौकी पुलजीप र इलाका प्रहरी कार्यालय मुगलिनबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो जोखिम मोलेर उहाँको उद्धार गरेको हो। शुक्लागण्डकी 10 स्थित मालागिरी सामुदायिक वनलाई रुद्राक्ष पकेर क्षेत्र बनाइएको छ। यसका लागि रुद्राक्षको बिरूवा रोपण थालिएको छ। अनुसन्धानका क्रममा रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका स्थानीय सामुदायिक वनमा रुद्राक्ष रोपण थालिएको डिभिजन वन कार्यालयले जनाएको छ। त्यहाँको सामुदायिक वनको 3 हेक्टर क्षेत्रफलमा पकेट क्षेत्रका रूपमा विकास गर्दै रुद्राक्ष रोपण शुरू गरिएको प्रमुख डिभिजन वन अधिकृत मनोज राणाभाटले जानकारी दिनुभएको छ। पहिलो चरणमा वनमा 400 रुद्राक्षका बिरूवा रोपिसकेको डिभिजन वन अधिकृत अरूण पराजुलीले जानकारी दिनुभएको छ। पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 6 घण्टामा कपिलवस्तु र कञ्चनपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पछिल्लो 3 घण्टामा कञ्चनपुर 121 मिलिमिटर र कपिलवस्तुमा 102.4 मिलिमिटर वर्षा मापन भएको छ। अहिले भने वर्षा केही कम हुँदै गएको छ। विशेष गरी गण्डकीदेखि पश्चिममा मध्यदेखि ठूलो वर्षा भएको छ। आज दिउँसो पनि लुम्बिनी प्रदेशका तराई भेगका केही ठाउँमा बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमको वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराईको 1-2 ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती लुम्बिनी र गण्डकी प्रदेशको पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति पनि गण्डकी प्रदेशको पहाड़ी भेग र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। कतारको राजधानी दोहामा अमेरिका र इरानबीच चलिरहेको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको कतारी विदेश मन्त्रालयले जनाएको छ। कतार र पाकिस्तानका मध्यस्थकर्ताका सँग अमेरिका र इरानका प्रतिनिधिमण्डलले छुट्याछुट्टै रूपमा गरेका छलफलमा उल्लेखनीय रूपमा भएको अल जजिराले जनाएको छ। दुवै पक्षले आउँदो चरणका छलफललाई पनि निरन्तरता दिने सहमति गरेका छन्। इरानको पूर्व सर्वोच्च नेताको अन्त्येष्टि सम्पन्न भएपछि अर्को बैठक छिट्टै आयोजना गर्न भनिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तालाई शान्तिपूर्ण समाधानतर्फ महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिनुभएको छ। अन्तिममा खेल समाचार। विश्वकप फुटबलमा इंग्ल्याण्ड र बेल्जियम रोमाञ्चक जित निकाल्दै अन्तिम 16 स्थानमा पुगेका छन्। इंग्ल्याण्डले कंगोलाई 2-1 पराजित गर्दा बेल्जियमले आन्तरिक समयमा सेनेगललाई 3-2 हराउँदै प्री क्वार्टर फाइनलको यात्रा तय गरेको हो। कंगोसँगको खेलमा इंग्ल्याण्ड शुरूआतमै पछि परेको थियो। खेलको 7 मिनटमा ब्रायन सिपेङ्गाले गोल गर्दै कंगोलाई अवस्था ल्याउनु भएको थियो। पहिलो हाफमा पछि परेको इंग्ल्याण्डका लागि कप्तान ह्यारी केन नायक बन्नु भएको हो। उहाँले 75 मिनटमा बराबरी गोल गर्नुभयो भने 86 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई 2-1 को जित दिलाउनु भएको थियो। अब इङ्ल्यान्डले अन्तिम 16मा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ। मेक्सिकोले इक्वेडरलाई पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको छ। आज बिहान भएको अर्को खेलमा 2 गोलको अग्रता जोगाउन नसक्दा सेनेगल अन्तिम 16 पुग्न सफल रहेको छ। खेलको 24 मिनटमा हबिब डियाराले गोल गर्दै सेनेगललाई अग्रता दिलाउनु भएको थियो भने 54 मिनटमा इस्लामाइला सारले गोल थप्दै अग्रता शून्य गराउनु भएको थियो। यससँगै बेल्जियम अन्तिम 16मा प्रवेश गर्दा सेनेगलको विश्वकप यात्रा समाप्त भएको छ। विश्वकपमा अहिले बिहान 6:45 अमेरिका र बोस्निया एण्ड हर्जगोभिनासँग खेल जारी रहेको छ। हवस् त यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे छ समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि विदा हुन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौड़ा फित्री बजार।
0: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनसादी पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
3: मोबाइल 98058535537।
4: मम्मी भोक लाग्यो, खाजा खाम न।
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
25: मैले सुने छोरी, ल जाम हिँडा।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
25: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028888144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
25: बीजी मोमो हाउस, दुलेगौडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
26: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
5: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
26: ए हो र, ल त ल।
0: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क फुलपुरे बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, अर्जुन लम्साल, फोन 0658414222 र 98560-21692।
27: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
28: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
27: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव, आदि रोग को उपचार को लागि रु 10 लाख सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
28: सेवा लिने क्रम मा चाहिने जानकारी
27: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नम्बर
28: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
27: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
28: विस्तृत जानकारी का लागि सरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-778।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
6: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ। अब फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटिएल कलर टेक्नो नोकिया ब्रांड को सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइट का भेराइटी र लाइट को चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिम लाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा
8: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461-56996 छ।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
3: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
3: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
3: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
3: नसा तथा बाथ सम्बन्धी रोग आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
3: पाइल्स, फिसर।

0: खाना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घरोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।

0: मेटल स्टील फन पर सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9867294।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843161209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
5: हजुर, दान गरौ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
3: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
6: किन हो हाम्री दिदी त छोराको बर्थडे को दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहुँ, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856661636 र 9151166।
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके, लेट्स डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
2: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड।

0: परिचय पत्र रजिस्टर ब्याज स्टिकर बिल भरपाई पासबुक ब्रोशर कमसुक र विवाह का कार्ड तथा निमंत्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिगदेल फोन 9856 28543 र 9847000787।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि हुब, पौवाडाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
5: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा पीपी चोकमा यही जेठ 20 गते शनिबार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
5: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराजलाई निछाने,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
5: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महर, छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
6: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
5: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
6: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
7: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजे डाक्टर अमन कुमार झा,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
7: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
5: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला।
6: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
5: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन नम्बर 0564143777, मोबाइल 9855443443।
8: टिम 68 करोड प्रस्तुत गर्दछ
9: प्रथम 68 करोड कप 2083।
8: पिरुङ स्पोर्ट्स क्लबद्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।
9: प्रथम पुरस्कार
8: नगद रु 1,11,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
9: द्वितीय पुरस्कार
8: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
9: तृतीय पुरस्कार
8: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
9: सान्त्वना पुरस्कार
8: नगद रु 22,068।
9: विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीका लागि नगद रु 5,068।
8: साथै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट कोचको लागि जनही 3,068। खेल हुने स्थान भीमात रंगशाला, खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म।
9: अन्य आकर्षणहरू
8: मौलिक कौराहा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, शाही फलफुल भलिबल टिम स्याङ्जा, पिरुङ स्पोर्ट्स क्लब भीमात, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भीमात,
9: आयोजक
8: पिरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पिरुङ तनहु।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
4: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
4: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
4: साथै UGC, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी 17 कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0 65 571 240।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
5: अनि बिचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9225526663।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मायापोन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
10: हाड़ जोड़ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान शाक्य, उप प्राध्यापक डाक्टर पवीन थापा र हाड़ जोड़ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड, फोन 0160-590-162-590-163।
13: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
14: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
15: हजुर, हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
15: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385222।
16: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
17: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
18: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
16: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
17: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पातेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
16: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
19: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
20: काममा अलि सघाउँछ कि भनेर नि।
19: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
1: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
21: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165931।
22: कहिले भरियाको सुस्केर बस्छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँ घर उकाली ओह्राली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
23: कार्यक्रम लोक भाका
22: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नाना लोक सांगीतिक अभिवादन. शुभ बिहानी कार्यक्रम लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरू माझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म. तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ. र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरकवार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी बिहिबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ हामीले पुराना गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौं. हामीलाई यस समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने ढिला नगरीकन एउटा भाका राख्दैछु. म त लाउरे गोर्खा पल्टनको बोलको भाका रहेको छ जसमा आवाज रहेको छ देवी खते मगन अनि खुमन अधिकारीको. त्यो लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त.

हजुर, र म तलाउरे गोर्खा पल्टन कोबुलको भाका रहेको थियो। निकै रमाइलो भाका जसमा आवाज रहेको थियो कृष्ण देवकोटा खुमन अधिकारी अनि देवी भर्ती मगरको। यो पुरानो भाकालाई कार्यक्रम स्थान दिइसकेकी छु। अघि पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला भन्न चाहन्छु। यसै गरी ढिला नगरिकन फेरि पनि अरूको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। हाँसी हाँसी बोल मायाले बोलको भाका रहेको छ जसमा आवाज रहेको छ शान्ति श्री परियार अनि मेक्सम खाती छेत्रीको। अहिलेको लागि भने यो फाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, निकै नै रमाइलो लोकदोहोरी भाका रहेको थियो, हाँसी हाँसी बोल मायाले बोलको भाका, जसमा आवाज रहेको थियो मेक्सम खाती छेत्री अनि शान्ति श्री परियारको। एकदमै रमाइलो भाका रहेको थियो, कार्यक्रममा स्थान दिइसकेकी छु र तपाईँ त्यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी बिहिबारको श्रृंखलामा रहेर यस्तै रमाइला रमाइला पुराना भाकाहरूलाई कार्यक्रम स्थान दिइरहेका छौं र रहन्छौ अबको 9 बजेसम्म सुनेर साथ दिँदै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। गीतको बोल रहेको छ भने यसमा आवाज रहेको छ विष्णु माझी अनि नारायण राय माझीको, अहिलेको लागि भने यो भाका राख्दैछु र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यावसायिक विश्वमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: 103.8 अन्तर्मनको आवाज।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वासमै समस्या देखियो।
5: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
8: इस दुलेगौड़ा पोलिक्लिनिकमा यही अवसर 20 गते तेस्रो शनिबार
7: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
9: हार्ट जोर्नी नशा तथा बात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
8: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डार
7: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
8: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
10: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
10: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
11: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
12: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन
13: अहिले के सुन्ने भनेको
7: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
13: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
7: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको पुरा सुन्नु पर्दैन
13: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन
7: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
14: एडमिशन ओपन
15: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM affiliated to पोखरा यूनिवर्सिटी
14: 24 years of academic excellence in management
15: bachelor program
14: 4 years program of bachelor in business administration BBA
15: 4 years of IT program bachelor of computer
7: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
14: एडमिशन

0: Bachelor of Business Administration in Finance, BBA Finance.
1: Forms are available at college administration at 9 a.m. to 3 p.m.
0: Science and Management, both in stream can apply.
1: Last date of form submission, 26th Asar 2083.
2: Entrance exam, 29th Asar 2083.
1: Enter to learn, go forth to serve.
0: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: लौ आयो खुशीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरुको लागि खुशीको खबर
4: ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो शहर दुलेगौडा हेल्पोस चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरु होलसेल मूल्यमा बिक्री गरिन्छ
3: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
4: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98061115
5: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
6: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाऊ
4: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171556606
7: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
8: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
7: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
7: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
7: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
8: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
7: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
9: सधैँझै यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
10: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
11: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
12: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
13: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 065414233
11: र 98678 87

0: Exciting Tuplo Art Underman Growers.
1: हजुर, केही दिनको छोटो व्यवसाय विश्रामबाट गर्दै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरकवार फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी बिहिबारको श्रृंखलामा रहेर यस्तै पुराना पुराना गीत संगीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका छौं हामीलाई समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरीकन अर्को भागलाई कार्यक्रममा स्थान दिँदैछु छोटो कपाल बोलको फाका रहेको छ जसमा आवाज रहेको छ तेजस रेग्मी विष्णु माझीको अलिक लागि भने यो फाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर छोटोको पाल बोलको भाका रहेको थियो कार्यक्रम स्थान दिइसकेकी छु जसमा आवाज रहेको थियो तेजस रेजिमेन्ट विष्णुमाथिको फेरि पनि ढिला नगरिकन भन्थिम भाकालाई चाहिँ कार्यक्रम स्थान दिँदैछु सल्लैले माधव बोलको भाका रहेको थियो जसमा आवाज रहेको त छ शान्ति श्री परियार अनि खेन सेन्चुरीको अलिको लागि भने भाका राख्दैछु श्रोताहरूको लागि त

हजुर सल्दैले मादलु ठोक्यो रामाराम बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो शान्ति श्री परियार अनि खेम सेन्चुरीको। र यो भाका सँगसँगै हामीले कार्यक्रमको अन्तिममा आइसकेका छौँ, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। र यो भाका चाहिँ 4 वर्ष पहिलाको हो, तर अहिले चाहिँ एकदमै चर्चित रहेको छ। टिकटकमा पनि एकदमै भाइरल सङ रहेको छ, भाइरल भाका रहेको छ। कार्यक्रम स्थान दिइसकेकी छु, अब जान जाँदैछु अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु। बल्लै भो भेट बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ विमल राज छेत्री अनि शर्मिला गुरुङको। र यो भाका सँगसँगै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत सृष्टि खत्री विदा हुन्छु। तपाईँहरू पनि रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला।

0: connect your dream, connect your future, see, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुले गौरा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856380073।
2: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्। शरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
7: खसमा पछि पर्दा गर्छु। सरी भगवान, आज पनि ढिला भयो।
8: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
9: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
6: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा। प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9856020279।
10: X103.8 अन्तर्मनको आवाज।
11: स्टुडियो टाइम
12: अहिले बिहानको 9 बज्यो।
13: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा, हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संघीय संसदका दुवै सदनको बैठक बस्दै विभिन्न विधेयक छलफलका लागि पेश गर्ने कार्यसूची।
0: विपक्षीको विरोधले प्रभावित कोशी र मधेस प्रदेश सभाका बैठक आज, दुवै सभा आज पनि चल्ने सम्भावना न्यून।
1: देशभर आज पनि मनसुनी वायुको प्रभाव कायम रहने, पछिल्लो 24 घण्टामा कञ्चनपुरको दोधारामा सबैभन्दा बढ़ी वर्षा।
0: अमेरिका र इरान बीचको कतार वार्ता सकारात्मक बनेको दावी, होर्मुज जलमार्ग र इरानी सम्पत्तिबारे मुख्य छलफल।
1: र अमेरिका, बेल्जियम र इंग्ल्याण्ड विश्वकप फुटबलको प्री क्वार्टरमा प्रवेश, राम्रो प्रदर्शन गरेका सेनेगल र कंगो घर फर्किए।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनको बैठक आजका लागि बोलाइएको छ। प्रतिनिधि सभा बैठक बिहान 11 बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको विवरण पढ़ेर सुनाउने र विभिन्न 4 विधेयक दफावार छलफल गरी पारित गर्ने कार्यसूची छ। सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 र सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083माथि दफावार छलफल गर्ने, प्राप्त संशोधनहरूलाई निर्णयार्थ पेश गर्ने र पारित गर्ने कार्यसूची छ। यस्तै सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083माथि पनि दफावार छलफल हुनेछ। सँगै प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरी पारित गरिनेछ। यसैबीच राष्ट्रिय सभाको बैठक दिउँसो सभा 1 बजे बस्नेछ। बैठकमा विनियोजन विधेयक 2083को विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ। युवा श्रम तथा रोजगार, सूचना तथा संचार, संस्कृति पर्यटन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन, महिला बालबालिका, विज्ञान प्रविधि तथा नवप्रवर्तन र कानून मन्त्रालयका बजेट शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको छ।
1: बजेट संशोधन गर्नुपर्ने सत्तारूढ़ सांसदहरूकै अडानका कारण पटक पटक स्थगित हुँदै आएको कोशी प्रदेशसभाको बैठक पनि आजलाई बोलाइएको छ। असार 11 र 16 गतेलाई तय भएको बैठक बस्न नसकेपछि सरकारको अनुरोधमा आजलाई सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयका अनुसार आज दिउँसो 1 बजेलाई बैठक बोलाइएको छ। आजको बैठक पनि सुचारू हुने सम्भावना न्यून छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट संशोधन गर्नुपर्ने विषयमा सत्तारूढ़ दलकै सांसदहरूले जोड़ दिइरहेका छन्। बजेट विनियोजनमा सन्तुलन नमिलेको केही निश्चित क्षेत्र तथा पहुँचवालाका निर्वाचन क्षेत्रमा मात्र बजेट थुपारिएको सत्तारूढ़ दल एमाले र कंग्रेसकै सांसदको आरोप छ। बजेटप्रति आफ्नै दल र गठबन्धन दल कंग्रेसका सांसदले असन्तुष्टि जनाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले बजेटमा त्रुटि भएको स्वीकार गर्दै त्यसलाई सच्याउन सरकार तयार रहेको बताउनु भएको छ। बजेटमा देखिएका विवादित बुँदाहरू र योजनागत असन्तुलनलाई सुल्झ्याउने प्रयास स्वरूप 8 सदस्यीय अनौपचारिक कार्यदल पनि बनाइएको छ। कार्यदलले असन्तुष्ट सांसदसँग हिजो र अस्ति छलफल गरे पनि निष्कर्षमा पुगिन नसकेको बताइएको छ।
0: प्रतिपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित हुँदै आएको मधेस प्रदेश सभाको बैठक आज पनि बोलाइएको छ। हिजोको बैठकमा विपक्षी दलले अवरोध गरेपछि 10 मिनटका लागि स्थगित गरिएको थियो। फेरि बैठक सुचारू गर्ने प्रयास भए पनि कुरा नमिलेपछि सूचना टाँसेर स्थगित गरिएको थियो। बैठक आज दिउँसो 1 बजेलाई बोलाइएको छ। हिजो बैठकमा प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालले प्रदेश सरकारले ल्याएको मन्त्रीमुखी र सत्तापक्षका सांसदमुखी प्रदेश सरकारले ल्याएको बजेट मन्त्रीमुखी र सत्तापक्षका सांसदमुखी भएको भन्दै बजेट संशोधनको माग गरेको थियो। यस्तै बजेटमा 5 लाखसम्मका टुक्रै आयोजनाहरू समावेश गरिएको प्रति पनि विपक्षी दलले आपत्ति जनाएका थिए। आजको बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन भएको मन्त्रालयका शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ। विपक्षी दलले भने बजेट संशोधन नगरी बैठक चल्न नदिने बताएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै
3: गर्नुहोला। अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लील क्रियाकलापमा संलग्न 5 विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा 5 जना विदेशी महिलाहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा 4 युगाण्डा र 1 इण्डोनेसियाका महिलाहरू छन्। ठमेल स्थित सड़कमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटकलाई आवश्यक रूपमा बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोलमलाई गर्ने हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताउनुभयो। कार्यक्षेत्रमा खटिएका प्रहरी टोलीले पक्राउ गरेका उनीहरूलाई सम्झाई बुझाई गर्ने क्रममा प्रहरीमाथि नै अभद्र व्यवहार गरेका थिए। पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। कतारको राजधानी दोहामा अमेरिका र इरानबीच भएको अप्रत्यक्ष प्राविधिक वार्तामा सकारात्मक प्रगति भएको मध्यस्थकर्ता कतारले जनाएको छ। पछिल्लो पटक फेरि चर्किएको सैन्य टक्राव रोक्न र गत महिना हस्ताक्षर भएको 14 गते अन्तरिम समझदारी पत्र कार्यान्वयनका लागि यो वार्ता आयोजना गरिएको हो। कतारको विदेश मन्त्रालयका अनुसार कतारी र पाकिस्तानी मध्यस्थकर्ताहरूले अमेरिका र इरानी प्रतिनिधिहरूसँग छुट्टा छुट्टै छलफल गरेका थिए। इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेपछि मध्यस्थकर्ता मार्फत यो प्राविधिक सम्वाद अघि बढ़ाइएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता सकारात्मक रूपमा अघि बढ़ेको प्रतिक्रिया दिनुभएको छ भने इरानी पक्षले आफ्नो मिसाइल कार्यक्रम र सैन्य क्षमतामाथि कुनै सम्झौता नहुने स्पष्ट पारेको छ। वार्ताको मुख्य केन्द्रबिन्दु विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग हर्मुज जलमार्गको सुरक्षा र पुनर्सञ्चालनमा केन्द्रित रहेको बताइएको छ। यसैगरी इरानको रोक्का रहेको 6 अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुक्का गर्ने र सम्झौता उल्लंघनका घटना रोक्न संचार संयन्त्र स्थापना गर्ने विषयमा पनि छलफल भएको छ। दुवै देशले 60 दिनभित्र स्थायी शान्ति सम्झौता गर्ने लक्ष्य राखेका छन्। कतारी अधिकारीहरूका अनुसार अब अर्को चरणको वार्ता इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि प्रक्रिया सकिए लगतै शुरू हुनेछ।
1: अब खेल समाचार। अमेरिका, बेल्जियम र इंग्ल्याण्ड फिफा विश्वकप फुटबलको अन्तिम 16मा प्रवेश गरेका छन्। आज बिहान भएको खेलमा अमेरिकाले बोस्निया एण्ड हर्जगोविनालाई पराजित गर्यो। सन फ्रान्सिस्को स्थित बे एरिया स्टेडियममा भएको खेलमा 10 खेलाड़ीमा सीमित भएको अमेरिकाले 2-0 गोलको जीत निकालेको हो। अमेरिकाको जीतमा फोलारिन बलोगन र मलिक तिलिमानले 1-1 गोल गरे। यस्तै सिएटलमा भएको खेलमा बेल्जियमले सेनेगल विरूद्ध 2-0 पछि परेको अवस्थालाई उल्ट्याउँदै 3-2 सनसनीपूर्ण जीत निकालेको छ। सेनेगलका लागि खेलको 24 मिनटमा हबीब डिएरा र 51 मिनटमा इस्मालिया सारले गोल गर्दै 2-0 अग्रता लिएको अवस्थामा 86 मिनटमा रोमेलु लुकाकु र 89 मिनटमा युरी टिएलेमान्सले गोल गर्दै बेल्जियमलाई बराबरीमा ल्याए। निर्धारित समयमा 2-2 गोलको बराबरी भएपछि अतिरिक्त समयमा गएको खेलको अन्तिम मिनटमा पेनाल्टी सदुपयोग गर्दै बेल्जियमले सेनेगललाई पराजित गर्यो। गैराती नै एटलान्टामा भएको अर्को खेलमा इंग्ल्याण्डले कंगो डीआर विरूद्ध 2-1 मुश्किल जीत निकालेको छ। खेलको 7 मिनटमै ब्रायन सिपेंगाले गोल गर्दै कंगोलाई शुरूआती अग्रता दिलाएका थिए। लगभग 75 मिनटसम्म पछि परेको इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले उद्धार गरे। केनले 86 मिनटमा उत्कृष्ट प्रहार गर्दै व्यक्तिगत दोस्रो गोलका साथ टोलीलाई जीत दिलाएका हुन्। फिफा विश्वकप फुटबलमा आज राति 1:15 स्पेन र अस्ट्रिया तथा भोलि बिहान 4:45 पोर्चुगल र क्रोएसिया बीच खेल हुनेछ।
0: अब मौसम। आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ जसका कारण धेरैजसो प्रदेशमा पानी परिरहेको छ। अहिले बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका साथै देशका पहाड़ी भूभागका केही स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बैराती लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षा भएको छ। पछिल्लो छ घण्टामा कपिलवस्तुको बाणगंगामा 109.6 र सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुरको दुधारामा 171 मिलिमिटर वर्षा मापन भएको छ। आज दिउँसो देशभर साधारणतया मौसम बदली भई धेरै स्थानमा मध्यम र केही स्थानमा भारी वर्षा हुनेछ। देशको हिमाली र पहाड़ी भूभागको केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थान मधेस र कोशी प्रदेशका तराईका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज कञ्चनपुर कैलाली रूपन्देही कपिलवस्तु नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेकोले उक्त जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। आज राति पनि गण्डकी प्रदेशका पहाड़ी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संघीय संसदका दुवै सदनको बैठक बस्दै विभिन्न विधेयक छलफलका लागि पेश गर्ने कार्यसूची।
0: विपक्षीको विरोधले प्रभावित कोशी र मधेस प्रदेश सभा बैठक आज, दुवै सभा आज पनि चल्ने सम्भावना न्यून।
1: देशभर मनसुनी वायुको प्रभाव कायमै रहने, पछिल्लो 24 घण्टामा कञ्चनपुरको दुधारामा सबैभन्दा बढ़ी वर्षा।
0: अमेरिका र इरान बीचको फतार वार्ता सकारात्मक बनेको दावी, होर्मुज जलमार्ग र इरानी सम्पत्तिबारे मुख्य छलफल।
1: र अमेरिका बेल्जियम र इंग्ल्याण्ड विश्वकप फुटबलको प्री क्वार्टरमा प्रवेश, राम्रो प्रदर्शन गरेका सेनेगल र कंगो घर फर्किए।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ, नमस्कार।
5: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस बिसौनीको ठीक पारिपट्टि
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
10: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
11: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णु माया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
12: छुटका दायराहरू:
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
6: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
12: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062265 र 9848064145।
13: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी।
14: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
13: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9855188461 र सिजन गुरुङ 9745404900।
15: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
13: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
16: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
13: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9800580142, दिपेश मल्ल ठकुरी 9800580142,
16: दीप मल्ल ठकुरी 9864041530।
17: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
18: कि? बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
17: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
18: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
14: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507, कविता श्रेष्ठ। सम्पर्क 0654140055 र 9846688817।
15: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोनी लगाएर हो?
18: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
15: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
18: हुन्छ नि, हुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौ भयो रे बनाएको पनि।
14: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
19: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्विजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153868।
20: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाईको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित। फोन 0654140008।
21: एस शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाद सम्झेल त हो नि, मान सम्मान इज्जत बनेको।
22: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचारी पसल खोजौला नि।
21: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
23: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
22: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
23: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807169142।
24: टिम 68 करोड प्रस्तुत गर्दछ
25: प्रथम 68 करोड कप 2083।
24: पिरुङ स्पोर्ट्स क्लबद्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रङ्गशालामा आयोजित 68 करोड कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी, खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
25: प्रथम पुरस्कार
24: नगद रु 111,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
25: द्वितीय पुरस्कार
24: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
25: तृतीय पुरस्कार
24: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
25: सान्त्वना पुरस्कार
24: नगद रु 22,068।
25: विदागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीका लागि नगद रु 5,068।
24: साथै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट कोचको लागि जनही 3,068। खेल हुने स्थान भीमात रङ्गशाला, खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म।
25: अन्य आकर्षणहरू
24: मौलिक कौराहा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, शाही फलफुल भलिबल टिम स्याङ्जा, पिरुङ स्पोर्ट्स क्लब भीमात, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भीमात,
25: आयोजक
24: पिरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पिरुङ तनहु।
0: न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
1: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
0: कहाँ?
1: गण्डकी मेडिकल हल।
2: हो, गण्डकी मेडिकल हल अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
2: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856420, 9801454 र 9846023420।
0: ओहो
5: ला, मरे नि के हो?
0: हेर त रगत रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
26: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
27: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
28: नेपाल सरकार, विज्ञापन बोर्ड।
29: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
18: साँच्ची कि मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोनी लाउने खालको छ।
29: कहाँ बनाए चन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
18: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
28: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
30: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धी।
31: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अन्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
6: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
31: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
31: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
26: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460 78528 र 98028 16142।
8: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
9: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
8: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
9: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्ता लाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक

0: राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-5592-493-552-494-582-778।
2: मोबाइल सम्बन्धी सम्पूर्ण मोबाइल कर्म तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
3: तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ। अब फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा
5: नमस्ते। अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: झुरले जेडो सिमिङी पाउ घामासे बरेक सविता सिजली झेरी मगरौ सधै रखन मगर ढुटो मास बार्ला रखिङ नाकुङ समक्ष प्रस्तुत छन् मनले मातृभाषा आवाजको आवश्यकता आजको डिच मूल नारा नखिङ कानको पट्ट बिहिबार गोराकुङ कु बज्यौ सेटमिन नुनिङ हटिङ पुनः प्रसारण शुक्रबार नबिलाक बाङ्गा बज्यौ सेटमिन नुनिङ राखी जाटले रेडियो ढोरबराही काठभोङ सोम दशमलव के मेगा हजाङ नाकै कानके रेडियो ढोर बराही वेबसाइट हाम्रो पात्र मोबाइल एप र फेसबुक पेजिङ र भिन्टाभरि कठ कठ सिकिहेपले
1: झुरले देदौ सेमिङ्गे पाउ म एलिना हुन्चिन पुवार मगर सधैँ जस्तै मगर भाषाको कार्यक्रम लिएर हजुरहरू समक्ष प्रस्तुत हुँदैछु। मातृभाषा आवाजको आवश्यकता आजको भन्ने मूल नारा लिएर हामी हरेक बिहिबार बिहानको 9 बजेको समाचार पछि अनि पूर्ण प्रसारण शुक्रबार साँझ 5 बजेको समाचार पछि आउने गर्दछौ। रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हजुरहरूले हामीलाई रेडियो ढोरबाराहीको वेबसाइट हाम्रो पात्र मोबाइल एप र फेसबुक पेजबाट पनि विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति समन्वय परिषद शुक्ला गण्डकी नगरपालिकाको सहयोगमा र पीआर कल्चर एन्ड फेसन हाउस बेलगाउँडाको प्रायोजनमा प्रसारण भएको हो।
0: यसै मासबार कानुङ ढुट रोज रिवज कला साहित्य के आर्कुमके हटिङ मिनम पुस्ताके हस्तामु प्रसारण छान्छ आले ढुट वार्चा लाफाकै लहु इमाङ लाफाकुङ माझाङ पाहाके जुङकुट जाचै नुनी है मावार्चा लाफाकै इमाङ थर छिमेकाङ लाफाकुङ माझाङ वार्चा लाफाको कठ पाहामु ङाके जुङकुट जातके आछा नै सही सामाजिक सञ्जालाङ र मगर ढुटो ढलिङ सामग्रीको दिनके र योगले होटिङ र सजिलो कथाका नै पाहाके सहायता छान्ले चिनिङ कानुङ मासबारङ विषय वस्तुले अखिल नेपाल भिक्षु महासँगै सञ्चालन जात्छ पर्याति नैतिक

0: तिच्छेउ नतिजा तथा प्रमाण पत्र हटिङ पुरस्कार वितरण माझबारो बारे टुल्छ जानकारी।
1: यस कार्यक्रम हाम्रो मगर भाषा कला संस्कार संस्कृति वेशभूषा साहित्यलाई जगेर्ना गर्ने साथै नयाँ पुस्ता हस्तान्तरण गर्ने उद्देश्यका साथ प्रसारण गरिएको हो। हजुरहरू मध्ये मगर भाषा बोल्न सक्नुहुने ले आफ्नो घर परिवार साथी माझ सिकाउने प्रयास गर्नुहोस् र मगर भाषा बोल्न लेख्न नआउने श्रोता साथीहरू आफ्नो घर परिवार घर छिमेकमा मगर भाषा बोल्न जान्नुहुने अग्रजीवहरूसँग सिक्ने बोल्ने प्रयास गर्नुहोस्। अहिले सामाजिक सञ्जालमा पनि मगर भाषाको धेरै सामग्रीहरू पाउन सक्दछौ। हामीले त्यसबाट पनि धेरै कुराहरू सजिलै सिक्न सक्दछौ। आजको कार्यक्रममा विषयवस्तु छ अखिल नेपाल बिच्छु महासंघद्वारा संचालित परियति शिक्षा नैतिक शिक्षाको नतिजा तथा प्रमाण पत्र साथै पुरस्कार वितरण कार्यक्रमको बारेमा। अहिले भने एउटा मिठो गीत हजुरहरू सबैको लागि गीतको बोल छ जोडले छोडले तिलक सोमै मगर।

0: यसै सिहेच लिङ श्रोता लाफाको के फेरी काट फेरी मास बारङ मन्टा जाँचै मास बारके अगाडि बढिसके नुहुमुनले मिथि निच वाङ केचु सोम असार महिनौ चु निच गते शुक्ला गण्डकी नगरपालिका वडा नम्बर बुली डुलीगौडा बौद्ध शान्ति सदन बिहाराङ अखिल नेपाल भिक्षु महासंघै सञ्चालन जात्छ नेपाल बौद्ध पर्यति शिक्षौ नतिजा प्रकाशन प्रमाण पत्र तथा पुरस्कार पुग्छ मास बारङ प्रमुख अतिथि शिक्षा युवा तथा खेलकुद शाखौ अधिकृत नवराज चापागाई र विशिष्ट अतिथि अन्तर्राष्ट्रिय बुद्ध पर्यति उदय बिहार प्रमुख भन्तेज्यू ल्या संस्थौ अध्यक्ष वापा सूर्य बहादुर मगरौ अध्यक्षताङ ढलिङ बुद्धिजीवी भनीको झुलुम छान्मु दुलेगौडा बौद्ध शान्ति सदन र विश्व शान्ति बुद्ध विहार भीमातौ सामूहिक रूपाङ कक्षा काट देखुन कक्षा के समनुङ नतिजा प्रकाशन प्रमाण पत्र तथा पुरस्कार वितरण मासबार सम्पन्न छाना
1: मिति 2083 असार महिनाको 12 गते शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 4 दुलेगौडा बौद्ध शान्ति सदन बिहारमा अखिल नेपाल भिक्षु महासंघद्वारा सञ्चालन गरेको नेपाल बौद्ध पर्यति शिक्षा नैतिक शिक्षाको नतिजा प्रकाशन प्रमाण पत्र तथा कार्यक्रमका प्रमुख अतिथि शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत नवराज चौलागाईज्यू र विशिष्ट अतिथि अन्तर्राष्ट्रिय बौद्ध पर्यति उदय बिहार प्रमुख विशारद भन्तेज्यू हुनुहुन्थ्यो संस्थाको अध्यक्ष सूर्य बहादुर थापा मगरको अध्यक्षतामा विभिन्न बुद्धिजीवी व्यक्तित्वहरूको उपस्थिति हुनुहुन्थ्यो दुलेगौडा बौद्ध शान्ति सदन र विश्व शान्ति बुद्ध विहार भूमातको सामूहिक रूपमा कक्षा एकदेखि कक्षा आठसम्म नतिजा प्रकाशन प्रमाण पत्र र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो
0: नैतिक शिक्षाले धर्मियौ जीवाकाङ जज देखुन वृद्ध समके पर्यति शिक्षौ महत्व ढलिङ कारण छान्ने काठ भर्मी जहान परिवार लाङ्घा सङ्घ संस्था देखुन लिज हटिङ भिन्टा भरुङ भर्निके सिहेच लामाङ डोरोडिके ढलिङ आवश्यक शिक्षाले पर्यति शिक्षा
1: पर्यति शिक्षा भनेको नैतिक शिक्षा हो मानव जीवनमा बालकदेखि वृद्धसम्मलाई पर्यति शिक्षाको ठूलो महत्व हुन्छ एक व्यक्ति घर परिवार गाउँ समाज संघ संस्थादेखि लिएर देश र विश्वलाई नै असल मार्गमा डोर्याउने शिक्षा नै पर्यति शिक्षा हो
0: भीमात्र दुलेगौडा शाखा जात्मो करिब चुबाङ्गा छिपियाको सहभागी छान्त मध्याङ कक्षा टुनिङ नेपाल अधिराज्य भरङ बुली संस्थानङ बुली स्थानाङ परिस्के सफल छान्त बौद्ध शान्ति सदनुङ सचिव रूपा राणा मगर कटकट चु बुली चिपाएको उत्तीर्ण छाना
1: भीमात र दुलेगौडा शाखा गरी करिब 50 जना विद्यार्थीको सहभागी मध्ये कक्षा 7 नेपाल अधिराज्यभरिमा 4 स्थानमा पर्न सफल हुनुभएको बौद्ध शान्ति सदन दुलेगौडाको सचिव रूपा राणा मगर सँगसँगै 43 जना विद्यार्थी उत्तीर्ण हुन सफल हुनुभएको छ
0: मास बारङ याक्सै प्रमुख अतिथि यसै नैतिक शिक्षाकै अघिल सारीके यसै नैतिक शिक्षा अध्ययन जात्मो पालिकै जातके हेक्त सहयोग जुडिके जुङकुर जातले डेमु हुँदा मास बार डुम्च बखटाङ सभा अध्यक्ष जम्मै सहभागी चिप्याके हटिङ झुरुम छान्छ पट्टको के च्याबासी हटिङ अवराच डिनाङ र सेहेत जात नुनी जसै सिगिनिया यहाँ
1: कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथिज्यूले यस नैतिक शिक्षालाई अगाडि बढाउन यसको अध्ययन गरेर पालिकाबाट हुन सक्ने सहयोग जुटाउने प्रयास गर्ने वाचा गर्नुभएको छ कार्यक्रमको अन्तमा सभा अध्यक्षज्यूले सम्पूर्ण विद्यार्थी तथा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै शुभकामना व्यक्त गर्नुभयो अब भने फेरि एउटा मिठो झ्याउरे गीत तपाईँहरू सबैको लागि गीतको बोल छ हिजे माउले ए भान्जी

0: इसेसिहेत लिङ्सेमु नाकोकेरा पक्कै पनि रमाइलो लच्छा हो। नाको कठा मुनाखिङ कुराकानी जाट्टाचो सेसे त लिङको सेमु मुके मन लेनाङ लेनाङ र कानुङ मासबारके भाकमुया त समय अवधि र डुम्केनपा सही समन कानके सेमु या त श्रोता लाफाको के ढलिङ ढलिङ धन्यवाद। चिनिङ कानकै मगर ढुट र खस ढुटाङ खास त मासबार नाकोके कुटा लसा आटा न सल्ला सुझाव याके मामेक निहै कानके प्राविधिक लाकिङ डुस्मया छ प्राविधिक लाफाके र मिकिनिङ हुँदा आभार प्रकट जातले आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगरपालिकाके र धन्यवाद प्रकट जातले होटा जात मन कानु मासबारो प्रायोजक पीआर कल्चर एण्ड फेसन हाउस के र ढलिङ ढलिङ धन्यवाद। यतै
1: यो मिठो गीत हजुरहरूलाई पनि पक्कै मन परे होला। हजुरहरूसँग बसेर कुराकानी गर्दै मिठो मिठो गीतहरू सुन्न मन हुँदा हुँदै हाम्रो कार्यक्रमको समय अवधि पनि सकिने लाग्यो। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा हजुरहरू सम्पूर्णलाई धन्यवाद। आज हामीले मगरढुट भाषा र नेपाली भाषामा गरेको कार्यक्रम हजुरहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। हामीलाई प्राविधिक रूपमा सहयोग गर्नुहुने साथीलाई हृदयदेखि नै आभार प्रकट गर्दछौ। नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकीलाई पनि धेरै धेरै धन्यवाद। यसै गरी हाम्रो प्रायोजक पीआर कल्चर एण्ड फेसन हाउस चुलेगौंडालाई पनि धेरै धेरै धन्यवाद। अन्त्यमा एउटा मगर भाषाको मिठो गीत छोड्दै म कार्यक्रम सञ्चालिका एलिना हुन्चिन पुहार मगर,
0: म कार्यक्रम सञ्चालिका सविता सिंजानी झ्याडी मगर, राकेशाना झोरले जेडो सिमिङ पाऊ।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै घर भाडा र टेक्निसियन खर्च हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98 4 61 99 9 छ।
4: XY3.8 अन्तर्मन को आवाज।
5: स्टुडियो टाइम अहिले बिहानको 10 बज्यो।
6: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98 165 95 301।
7: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
0: ढोरबाराही हाइलाइट्स को साथमा
1: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98 4 61 49 304।
8: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत संगठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता तथ्याङ्कका सम्बन्धमा प्रकाश स्तर समाचारप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले आज एक विज्ञप्ति जारी गर्दै 18 वर्ष कम उमेरका 35,257 जना व्यक्ति पार्टीको सदस्य रहेको भनी आएका समाचारमा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ। डिजिटल सदस्यता प्रणालीमा आवेदन दिएका तर अन्तिम स्वीकृति नपाएका प्रारम्भिक विवरणलाई महाधिवेशनमा कच्चा तथ्याङ्कका रूपमा प्रस्तुत गरिएको रासोपाले जनाएको छ। सदस्यताका लागि अनलाइनबाट जोसुकैले आवेदन दिन सक्ने खुला व्यवस्था भएकाले आवेदन फारम भर्ने क्रममा पात्र प्रणालीको गलत छनौट वा अन्य प्राविधिक कारणले उमेर विवरणमा फरक परेको गम्भीर प्रारम्भिक अनुसन्धानबाट खुलेको विज्ञप्तिमा जनाएको छ। बजेट संशोधन गर्नुपर्ने सत्तारूढ सांसदहरूकै अडानका कारण एक पटक स्थगित हुँदै आएको कोशी प्रदेश सभाको बैठक पनि आजलाई बोलाएको छ। असार 11 र 16 गतेलाई तय भएको बैठक बस्न नसकेपछि सरकारको अनुरोधमा आजलाई सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ। सचिवालयका अनुसार आज दिउँसो 1 बजेलाई बैठक बोलाएको छ। आजको बैठक पनि सुचारू हुने सम्भावना न्यून रहेको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट संशोधन गर्नुपर्ने विषयमा सत्तारूढ दलकै सांसदहरूले जोड़ दिइरहेका छन्। बजेट विनियोजनमा सन्तुलन नमिलेको र केही निश्चित क्षेत्र तथा पहुँचवालाका निर्वाचन क्षेत्रमा मात्र बजेट थुपारिएको सत्तारूढ दल एमाले र कांग्रेसकै सांसदहरूको आरोप रहेको छ। बजेटप्रति आफ्नै दल र गठबन्धन दल कांग्रेसका सांसदहरूले असन्तुष्टि जनाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बजेटमा त्रुटि भएको स्वीकार गर्दै त्यसलाई सच्याउन सरकार तयार रहेको बताउनु भएको छ। लक्षित वर्ग शुल्क उपचार पोर्ट संचालन तथा व्यवस्थापन कार्यविधिको यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानून बमोजिम कार्यवाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गर्दै कार्यविधिमा उल्लेख भएको छूट र सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छूट दिने व्यवस्था मिलाउन तथा छूट र सहुलियत नदिने अस्पताललाई कानून बमोजिम कार्यवाही गर्न भनिएको छ। विपन्न असहाय र व्यवहारिष्ठ नागरिकका लागि अस्पतालले छुटाउनु पर्ने कुल 10% निशुल्क उपचार सेवालाई थप व्यवस्थित पारदर्शी र पहुँचयोग्य बनाउन कार्यविधि जारी गरिएको थियो। कार्यविधि अनुसार सरकारी गैर सरकारी निजी सहकारी वा गैर नाफामूलक अस्पतालहरूबाट स्वास्थ्य उपचारका क्रममा लक्षित वर्गका नागरिकहरूले कार्यविधिमा व्यवस्था भए अनुसार छूट र सहुलियत पाउन नसकेको गुनासो गर्दै आएका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएका कमी कमजोरी हटाएर अगाडि बढ़ने विश्वास व्यक्त गर्नुभएको छ। पोखरामा हिजो आयोजित गण्डकी प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा वहाँले प्रदेश जिल्ला तथा पालिका र वडा तहसम्म संगठन विस्तार गरेर महाधिवेशनसम्म पार्टीलाई नयाँ उचाइमा पुर्याउने अठोट व्यक्त गर्नुभएको हो। आगामी महाधिवेशन सामान्य र नेतृत्व चयमान मात्र केन्द्रित नभई वैचारिक र संगठनको हिसाबले क्रमभंग गर्ने गरी अघि बढ़ने वहाँले बताउनु भएको छ। पार्टीका सहसंयोजक माधव कुमार नेपालले अहिलेकै अवस्थामा कम्युनिष्ट पार्टीहरूका बीचमा एकता सम्भव नरहेको बताउनु भएको हो। राष्ट्रियतामाथि संकट आउने अवस्था देखिएकाले वामपन्थी दलहरूबीच सहकार्य हुने उहाँले उल्लेख गर्नुभएको छ। कार्यक्रममा नारायण काजी श्रेष्ठ देव गुरूङ हितराज पाण्डे देवेन्द्र पौडेल श्रीराज बनार ज्ञानु आचार्य शिव बास्तोला कृष्ण नेपाली गायत्री गुरूङ लगायती बोल्नु भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी स्क्यान नगर्न निर्देशन दिएको छ। कार्यालयले परिपत्र जारी गर्दै तीनै तहका सरकारलाई त्यस्तो निर्देशन दिएको हो। कार्यालयको सूचना प्रविधि शाखाले जारी गरेको परिपत्र अनुसार यो कदम मुख्य रूपमा डिजिटल सुरक्षा र तथ्याङ्क गोपनीयता सुनिश्चित गर्नका लागि चलाएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार बजारमा उपलब्ध विभिन्न बाह्य मोबाइल स्क्यानिङ एपहरू प्रयोग गर्दा स्क्यान गरिएका सामग्रीहरू विदेशी सर्भरहरूमा पुग्ने र भण्डारण हुने जोखिम उच्च रहन्छ। यसरी राज्यका नीतिगत निर्णय गोप्य टिप्पणी र संवेदनशील दस्तावेजहरू डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका लागि ठूलो चुनौती भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। परिपत्रमा सरकारी कामकाजमा प्रयोग हुने आधिकारिक कागजातहरूको गोपनीयता र सुरक्षित अभिलेखीकरणको सुनिश्चित गर्नु हरेक कार्यालय तथा कर्मचारीको दायित्व भएको प्रष्ट पारिएको छ। सरकारी कार्यालयहरूमा मोबाइल क्यामेराबाट कागजात स्क्यान गर्ने वा तस्विर खिची सरकारी पत्रचार निर्णय र अभिलेखका लागि प्रयोग गर्ने प्रविधि बढ़दै जाँदा संवेदनशील सूचनाहरू अनधिकृत व्यक्तिको हातमा पुग्न सक्ने जोखिम बढ़ेको छ। राज्यका संवेदनशील दस्तावेजहरू डिजिटल माध्यमबाट बाहिरिनु तथ्याङ्क गोपनीयताको गम्भीर उल्लंघन भएको भन्दै यो निर्देशनलाई प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्नु पनि प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग नेपालका लागि युएईका राजदूत अब्दुल्लाह सेद मुराबक जरवान अल सामसीले हिजो शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री यादवले नेपाल र युएई बीच भएका द्विपक्षीय श्रम सम्झौताका विषयहरूलाई प्रारम्भिक प्रभावकारी कार्यान्वयन आग्रह गरेको वहाँको सचिवालयले जनाएको छ। सबसरमा युए राष्ट्र शम्सीले ईद अल उजाहको अवसरमा 111 जना नेपाली कैदीबन्दीलाई आम माफी दिएको जानकारी दिनुभएको थियो। सो विषयमा मन्त्री यादवले युए सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो। नेपालको छमेल क्षेत्रमा अश्लील क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचोरबाट खोजिएको प्रहरी टोलीले अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पाँचजना विदेशी महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्ने इन्डोनेसियाका रहेका छन्। सड़कमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पुरूष पर्यटकलाई अनावश्यक रूपमा बाटो छेकेर अश्लील क्रियाकलापका लागि मोल मोलाई गरी हैरानी गरिदिइरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभएको छ। कार्यक्षेत्रमा खटिएका प्रहरी टोलीले पक्राउ परेका उनीहरूलाई उनीहरूमाथि थप अनुसन्धान। गैराती र बिहान पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ। काठमाडौँ उपत्यका सहित अरू ठाउँमा हल्कादेखि मध्यम पानी परेको छ। अहिले पनि पानी पर्ने क्रम केही घटेको छ। दिउँसो सुदूरपश्चिम प्रदेशको तराई भेगका केही ठाउँमा, लुम्बिनी प्रदेशको तराई भेगको थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यस्तै मध्य प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेश तराईको एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो वर्षा तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा आरी खोप्टे वर्षाको सम्भावना रहेको छ। राति पनि गण्डकी र बागमती प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भोलि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगका तथा पर्सी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। ठूलो पानी पर्ने ठाउँका खोला नदीमा आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। कतारको राजधानी दोहामा अमेरिका र इरानबीच चलिरहेको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको कतारी विदेश मन्त्रालयले जनाएको छ। कतार तथा पाकिस्तानका मध्यस्थसँग अमेरिका र इरानका प्रतिनिधि मण्डलले छुट्टा छुट्टै रूपमा गरेका छलफलमा उल्लेखनीय प्रगति भएको अल जजिराले जनाएको छ। दुवै पक्षले आउँदा चरणका छलफललाई पनि निरन्तरता दिने सहमति गरेका छन्। इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि सम्पन्न भएपछि अर्को बैठक छिट्टै आयोजना गर्ने भनिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तालाई शान्तिपूर्ण समाधानतर्फको महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिनुभएको छ। इरानले युरेनियम समर्थनको अधिकार, हर्मुज जलमार्ग माथिको आफ्नो नियन्त्रण तथा अन्य सुरक्षा सम्बन्धी विषयलाई आफ्नो मुख्य बटम लाइन बनाएको छ। विश्लेषकहरूका अनुसार वार्तामा केही चुनौती भए पनि कूटनीतिक समाधानको सम्भावना भने खुल्ला रहेको छ। यसैबीच वार्ताको सकारात्मक संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। तेलको मूल्य 6% घट्दै 4 महिना यताकै न्यून बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल झण्डै 71.5 देखि 72 अमेरिकी डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ। दुवै पक्षले तनाव थप बढ्न नदिई सम्झौताका प्रावधान कार्यान्वयन, क्षेत्रीय सुरक्षा, हर्मुज जलमार्गमा सुरक्षित जहाज आवागमन तथा इरानको रोगका सम्पत्ति सम्बन्धी विषयमा थप छलफल गर्ने सहमति गरेका छन्। फिफा विश्वकप 2026 को आयोजक राष्ट्र अमेरिकाले मनिस्टिया एन्ड हर्सगोभिनालाई 2-0 पराजित गर्दै प्री क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा अमेरिकाका फोलारिनले 44 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसअघि उनले 31 मिनटमा गरेको गोल अफसाइड ठहरिएपछि मान्यता पाएको थिएन। खेलको 64 मिनटमा गोलकर्ता बलुगुनले रातो कार्ड पाएपछि मैदानबाट बाहिरिनु परेको थियो। त्यससँगै अमेरिका बाँकी समय 10 खेलाड़ीमा सीमित भएर खेलेको थियो। यस्तै 79 मिनटमा क्रिस्टियनले बल पोस्टमा छिराएपछि अफसाइडका कारण गोलले मान्यता पाएन। त्यसपछि 81 मिनटमा मल्लिकले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाएका थिए। 10 खेलाड़ीमा रहेर पनि अमेरिका 2-0 जित निकाल्न सफल भएको हो। अब अमेरिकाले प्री क्वार्टर फाइनलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियमले गई राती सेनेगलसँगको खेलमा पुनरागमन गरी जित निकाल्दै अन्तिम 16 स्थान बनाएको थियो। हस्त बिहान 10 बजेको ठोबरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
9: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhulbari@gmail.com इमेल गर्नुहोस्।
10: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
11: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
10: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
11: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
10: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
11: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाईको समेत व्यवस्था छ। सम्पर्क दुलेगौड़ा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित, फोन 0564 14 008।
12: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च सफलता हासिल गर्ने पालो अब
13: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
13: छुटका दायराहरू,
12: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
12: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
13: थप जानकारीका लागि सम्पर्क 0655 71 479, मोबाइल 98 560 62 265 र 98 468 64 145।

0: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: इस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
2: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
5: हार्ट जोड्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डार,
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा,
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।
8: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
9: अहिले के सुन्ने भनेको
10: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
9: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
10: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको, पुरा सुन्नु पर्दैन।
9: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
10: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
11: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
12: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
11: त्यसको चिन्ता लिनै पर्दैन नि, झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
12: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
11: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9864023420।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
13: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
2: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुसी, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
13: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
2: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
13: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
12: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
13: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
12: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
13: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
12: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
14: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
15: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
14: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
15: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि, बजाज शोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
16: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरपोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
16: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
16: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
17: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
18: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
17: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र सारफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 065414142, 98563231, 98462014726।
18: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।

0: मेटली स्टील फन पर्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9807294।
3: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, छपुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
6: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज,
7: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM।
8: इट्स टाइम फॉर कॉलिंग टाइम
7: ओनली ऑन रेडियो ढोरबाराही।

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथ इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ। र प्रोग्राम कलिङ टाइम लिएर सदाजी आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन सबको 12 बजेको समयसम्म र यो 1.5 घण्टाको समय हामी फरक बार फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन आउने गर्दछौ, जहाँ चाहिँ आज बिहिबारको एपिसोडमा रहेर श्रोता साथीको प्रतिभालाई कार्यक्रममा स्थान दिनेछु। आफ्नो प्रतिभा राख्नको लागि रेडियो प्रोग्राम मार्फत साथीहरूलाई सुनाउन चाहनुहुन्छ भने 0625142000 टेलिफोन लाइन सँगसँगै साथीहरूलाई चाहिँ हामी केही छिनमा सहभागी गराउँछौ। अहिलेको लागि भन्ने ढिला नगरी एउटा गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छौ र राख्दैछु एउटा रमाइलो गीतबाट शुरू गरौं। काठमाडौँको धारा टाइटलमा रहेको सुरज पण्डित आवाजमा सुझेको यो गीतमा सुजदा चापागाईको पनि आवाज रहेको छ। एकछिन चाहिँ अब काठमाडौँ सहर पनि हामी घुमेर आऊ, सुरु गर्छौ, स्वीकार्नु होला है त।

0: सुमधुर गीत काठमाडौँको धरा र सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। कस्तो लाग्यो त पक्कै पनि साथीहरूलाई चाहिँ मन पर्यो होला है। यस्तै मिठा मिठा गीत सङ्गीतको साथमा अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौँ अनि साथमा मिठा मिठा गीत सङ्गीत सँगसँगै श्रोता साथीसँगको मिठा मिठा अनि रमाइलो कुराकानी पनि रहन्छ भने हामी फरकबार फरक श्रृङ्खलाको साथमा हप्ताको सातै दिन आउने गर्दा आज चाहिँ बिहिबारको एपिसोडमा रहेर साथीहरूको प्रतिभालाई चाहिँ कार्यक्रममा स्थान दिइनेछु, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ। ओमेमा आभूषण सुनचाँदी पसल दुलेगौडाले प्रोपाइटर हुनुहुन्छ। मेन बहादुर सुनार अर्डर अनुसारको विभिन्न डिजाइनको चाहिँ गरगना खरिद बिक्री तथा सार्टफेयर गर्नु परेमा अनि पुराना गरगनाहरू पनि सार्टफेयर गरिनुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले चाहिँ सेवा सुविधा लिन सक्नुहुन्छ भन्दै अहिले भने कोही कता कता अघि सहभागी साथी लाइनमा चाहिँ हुनुहुन्छ हुनुहुन्थ्यो भन्ने होला कि हुनुहुन्छ है, साथी लाइनमा नै हुनुहुन्छ अहिले भने ढिला नगरी म स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर।
1: नमस्कार
0: नमस्कार, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो प्रेमजीलाई। अनि के छ प्रेमजी आजको नयाँ नौला हालखबर सुनाइदिनुहोस् न त तपाईँ सँगसँगै कास्कीकोटतिरको। घाम चाहिँ लागेको छ अनि पानी परे सँगसँगै अब गर्मी चाहिँ कतिको छ तपाईँको ठाउँतिर? हजुर, पङ्खा चाहिँ लगाउनै पर्छ है। अनि के छ आज रेडियो प्रोग्राम पछाडि सुन्दै हुनुहुन्छ हो प्रेमजीले? ल सायरी भन्नुहुन्छ, सुरु गरिदिनुहोस् हामी तपाईँको प्रतिभा सुनिहाल्छौँ। 1 2 3 गो।
1: भोलि दिन खोज्छु तिमीलाई मान्दैन भगवान्, बिर्सि दिन खोज्छु तिमीलाई भगवान् तारा भन्दैन, हिजो यहाँ गर्नु मेरो ठुलो भुल भएछ, तिम्रो म चिन्न नसक्छ, तिम्रो ठुलो कमजोर भएछ।
0: हजुर, धेरै धेरै धन्यवाद यो मिठो आवाजको लागि। बिर्सिन खोज्छु है अनि सम्झना त यो मिठो सायरीको लागि पनि धेरै धेरै धन्यवाद। अहिले भने यो सायरी सँगसँगै साथीभाइलाई सम्झनुहोस् अनि हामी छुट्टिनु पर्छ है।
1: त्यसपछि ढोरुवा रेडियो बजार छ है, र अनि खै माया भन्छ लक्ष्मी छेत्री अनि अरू अनि अमृत पुरातन अनि भन्नु मिला हुन्छ।
0: हस् त छुट्टिन्छौ, नमस्कार। उहाँ हुनुहुन्थ्यो प्रेमजी, हामीलाई कास्कीदेखि सम्झनु भएको थियो, उहाँले चाहिँ हामीलाई मिठो सायरी सुनाएर गइसक्नु भएको छ। यसरी नै सुनाउन मिल्ने जति प्रतिभाहरू जति पनि छ हाम्रो साथीहरूसँगको कला गोलालाई चाहिँ हामी कार्यक्रममा स्थान दिन्छौँ। सायरी अब कसैलाई चाहिँ यस्तै लेख रचना सिर्जना गर्नु मनपर्छ, सायरी सँगसँगै हामीले गजल मुक्तकहरू पनि सुनाउन सक्नुहुन्छ। त्यस्तै मिठा मिठा गा भाकाहरू पनि हाम्रो साथीहरूले चाहिँ गुनगुनाउनुहुन्छ, मिठो गीत सङ्गीतहरू पनि सुनाउनको लागि आउन सक्नुहुन्छ। 0965714200 बाटो भएर अहिलेको लागि भने घर कहाँ पर्यो यो गीत हामी सुन्छौँ। तपाईँ माझ राख्दैछु स्वप्न सुमनको आवाजमा सोझेको यो सुमधुर गीतमा, साथमा चाहिँ निकिता थापाको पनि आवाज रहेको छ, स्वीकार्नुहोला है त।

हजुर, मैले माया लगाउने मन गर्यो यो सुमधुर गीत पछिल्लो समय चाहिँ अब मिठास आवाज सँगसँगै ट्रेन्डिङमा पनि छ है। सम्हा सुमनको आवाजमा सजेको यो सुमधुर गीत पगे पनि यहाँलाई चाहिँ मन पर्यो होला। यस्तै मिठा मिठा गीत संगीतको साथमा पनि हामी जोडिरहेका छौँ। आउन सक्नुहुन्छ सहभागित जनाउनको लागि 0965-4420-00 टेलिफोन लाइन पनि एकदमै खुल्ला छ, अनि बिहानको समय पनि छ। धेरै साथीहरू आफ्नो काम कार्यमा नै व्यस्त पनि हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा त छँदैछ। प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला। अहिले भने तपाईँमा फेरि पनि अर्को गीतलाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। रोशन गुरुङको आवाजमा सजिएको भिजला है यहाँ सुने पछौरी बोलको यो पुरानो गीत हो, राख्दैछु सिकार्नुहोला है त।

हजुर, मेरो माया सम्झेर तिमीले भिसलाई आँसुले पछौरी सुमधुर गीत तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु। यस्तै मिठा मिठा गीत संगीतको साथमा रहिरहँदा अब भने हामी विश्रामतर्फ जानुपर्ने बेला पनि भएको छ। त्योभन्दा अगाडि चाहिँ एउटा गीत राख्छु अनि गीत सँगसँगै हामी जान्छौँ विश्राममा। विश्राम पश्चात हाम्रो 11 बजेको टाइम चाहिँ लगतै पुनर्भेट हुन्छ नि। तिमी आउने बाटोमा फूल रोपी दिए तर तिमी आए नौ, मिठो शब्द संगीतको गीत रहेको छ। डिजराजको चाहिँ आवाजमा सजिएको यो गीत सँगसँगै हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम फलिङ चायम है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: Hajur Dan Garau.
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
2: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो। पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460 69246।
4: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल,
6: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बीपी चोक।
5: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
7: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
8: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
9: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
8: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: एडमिशन ओपन
11: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी
10: 24 इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
11: बैचलर प्रोग्राम
10: 4 years program of Bachelor in Business Administration BBA
11: 4 years of IT program Bachelor of Computer System and Information Technology BCSIT
10: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance
11: Forms are available at college administration at 9 a.m. to 3 p.m.
10: Science and Management both stream can apply.
11: Last date of form submission 26th Ashar 2083.
10: Entrance exam 29th Ashar 2083.
11: Enter to learn, go forth to serve.
10: Further details: Pokhara College of Management PCM, Ganmarga Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 0615447615701254. Email info@pcm.edu.np. Or website www.pcm.edu.np.
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
12: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
12: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
12: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
12: एन्टिबायोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
14: ए सबिना, यस्तो हतारमा कता हो?
15: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
14: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यहीँ बनाएको।
16: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846788528 र 9908216142।
10: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
17: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार सेवाहरू,
17: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
10: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
17: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
10: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
17: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
10: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
17: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
0: This is Radio Dhor Barahi on 3.8 MHz.
18: Station 1. Studio Taichet.
19: Aile, Vienna ko 11 bajyo.
20: टाइम चेक को साथ में बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुन का आधुनिक डिजाइन का तयारी गरगहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
1: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज प्रोग्राम कलिङ टाइममा चाहिँ हामी साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिन्छौं र आफूले आफूभित्र लुकेर रहेको कला गला प्रस्तुति रेडियो प्रोग्राम मार्फत हाम्रो श्रोता साथीलाई पनि सुनाउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ 0625414200 बाटो भएर जोडिन सक्नुहुन्छ, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा आवासन सुनचादी पसल देलेगौड़ाले। प्रोपाइटर हुनुहुन्छ मिन बहादुर सुनार भने सँगसँगै कार्यक्रम सम्बन्धी जानकारी पनि गराइहाल्छु। हामी हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा आए सँगसँगै बारे पछि एकजना साथीलाई विजय पनि गराउँछौ, जहाँ चाहिँ आइतबार भनेको अन्ताक्षरी विशेषको साथमा जोडिन्छौ। सोमबार श्रोता साथीको हृदयमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिने गर्दछु भने मंगलबार चाहिँ कुनै टपिक लिएर आउँछौ अनि त्यो टपिकमा साथीहरूको विषय के छ त यहाँले चाहिँ खुलेर राख्न सक्नुहुन्छ। त्यस्तै बुधबार भनेको चाहिँ हामी नाटक गर्छौं अनि बिहिबार भनेको आज साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहेको छु। त्यस्तै फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेम चाहिँ खेल्छौ अनि शनिबार भनेको गाउँ खाने कथा चाहिँ रहन्छ र यसरी हप्ताको साथी दिन आउँदै गर्दा प्रोग्रामको प्राइज स्पोन्सर भने गरिदिएको छ यो सिङ्गापुर फेन्सी एण्ड ज्वेलरी सपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ र सहभागी साथी मध्ये अनि सोमबारको एपिसोड बाहेक हामी अरू बारमा चाहिँ विजय साथी गराउँछौ र एकजना साथीले चाहिँ लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रुस भएको रिचार्ज भन्दै अहिलेको लागि एउटा गीत सुनौ अनि त्यसपछि हामी साथीहरूलाई सहभागी गराउँछौ। परेली झिमझिम्बो यो डान्सिङ सङ पनि रहेको छ निरा जाले बोलको हेमन्त शर्मा अनि अस्मिता अधिकारीका आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है त।

0: हजुर निरजाले बोलको यो सुमधुर गीत विमास कार्यक्रममा स्थान दिइसकेको छु अनि पक्कै पनि साथीहरूलाई मन पर्यो होला अनि यस्तै मिठा मिठा गीत संगीतको साथमा हामी तपाईँहरूको साथमा रहिरहँदा प्रोग्राम रहेको छ कलिङ टाइम र साथीहरू पक्कै पनि सुनेर साथ दिइरहनु भएको छ होला र अहिलेको लागि भने फेरि पनि अर्को गीत हामी सुनिहाल्छौँ तपाईँ माझ राख्दैछु हरियो भन्नु बोलको यो सुमधुर गीतमा यहाँले चाहिँ पुरानो आवाजमा जनकवि केशरी धर्मराज थापाको आवाजमा चाहिँ सुन्न सक्नुहुन्छ भने अहिलेको लागि चाहिँ हामी राजु लामा अनि तारा सुरेश मगरको आवाजमा यो मेसो गीत सुन्दैछौँ ढिला नगरी तपाईँ माझ कार्यक्रम स्थान दिइहाल्छु र साथमा फोन डायल गर्दै गर्नुहोला 0965-4142-0 बाटो भएर है त
1: मन्दिरा खण्डको नारी सत्तामा रहेको गीत राजु लामा र मगरको सुर

0: हजुर सुन मेरो निर्मा यहाँ यो सुमधुर्गे सँगसँगै अहिले भने हामीसँग कोही सहभागी साथी हुनुहुन्छ स्वागत गरिहाल्छु हेलो नमस्ते हजुर भन्दै थिएँ तर साथी त कता हराउनु भयो है सुन्दै हुनुहुन्छ भने फेरि पनि सहभागिता जोड्न सक्नुहुन्छ 0965 4142 0000 बाटो भएर आज चाहिँ हामी साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिन्छौँ अनि आफ्नो प्रतिभा राख्नको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0965 4142 0000 0965 4142 0000 बाटो भएर आउन सक्नुहुन्छ र फेरि पनि कोही सहभागी साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर
1: नमस्कार
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो बलरामजीलाई
1: धन्यवाद
0: अनि के गर्दै हुनुहुन्छ बलरामजी अहिलेको समय यो बिहानीको समयमा
1: बस्ने तिम्रो कार्यक्रम सुन्ने रेडियो सुन्ने बस्ने
0: रेडियो सुन्ने बस्ने अनि आज रेडियो प्रोग्राम सुनिरहँदा हाम्रो साथीहरूलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ त नि
1: आज गीतै सुनाउने हो मैले त
0: आज गीतै सुनाउने अनि आज चाहिँ हामी कस्तो गीत सुन्दैछौँ होला
1: आज चाहिँ नि अब एउटा गीत सुनाउन आँटै छु
0: हजुर हजुर
1: अब चाहिँ नि गीतको बोल छ म त हजुर घर गाउँले छिटो
0: म त हजुर घर गाउँले छिटो ल अब गीतको बोल नै यति मिठो छ पके पनि शब्दहरू पनि एकदमै मिठो छ होला भन्ने आशा सँगसँगै अब भने तपाईँको प्रतिभा सुनिहाल्छ सुरु गरिदिनुहोस्
1: बोल्छु बोलिन नमिठो गाउँले खाना आटो र पिठो आटो र पिठो कहिले मैले भन्दिन नमिठो कहिले मैले भन्दिन नमिठो कहिले मैले भन्दिन नमिठो कहिले मैले भन्दिन
0: हजुर धेरै धेरै धन्यवाद यो मिठो प्रतिभाको लागि पके पनि अब आँटो पिठो दुध दही खान्छु घिउ पनि त्यही खाएर बनेको जिउ पनि पके पनि बलरामजी पनि गीतले भने जस्तै नै एकदमै हृष्ट पुष्ट हट्टाकट्टा हुनुहुन्छ हो हो ल तपाईको गुस्तिनु राख्दा चाहिँ अब एउटा गाउँले गीत पनि सुन्नु मन लाग्यो हैन एउटा चाहिने के रे गाउँले ठिटो एउटा रमाइलो गीत हामी सुन्दै छौ ककसलाई सुनाउन चाहनुहुन्छ सम्झना सन्देश राख्दिनुस् अनि हामी छुटिनु पर्छ है
1: पहिले तिमी आइने भयो
0: थैंक यू सो मच
1: तिम्रो प्यार मम
0: थैंक यू फेरी पनि
1: अघि पछि आउने सम्पूर्ण श्रोता साथीहरुलाई भन्दै बिदा हुन्छु
0: नमस्कार छुटिन्छौ वहा हुनुहुन्थ्यो बलराम जी हामीलाई चाहिँ कास्कीकोट देखि सम्झनु भएको थियो मिठा शब्द चाहिँ रहेको थियो हामीलाई सुनाइसक्नु भएको छ उहाँको अब सँगसँगै हामी साथीलाई भने अब केही दिनपछि सहभागी गराउँछौ किनकि यो मिठो गीत सँगसँगै हामी विश्राममा जानुपर्ने बेला भइसकेको छ यम बराल डिमा गुरुङ अनि दयाराम दाहालको आवाजमा सजिएको छ नि क्यारे गाउँले छिटो यो रमाइलो गीत सँगसँगै विश्राम पश्चात हामी पुनः उपस्थित हुन्छौँ सुन्दै गर्नुहोला प्रोग्राम कसम छ यम है त

0: This is Radio Dhorbarahi 102.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ बाट
1: मयम चिसापानी अनि बीचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाद सम्झेल त हो नि, मान सम्मान इज्जत बढेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासतिर सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171-16069, राजु विश्वकर्मा 98087-169।
8: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाऊ हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
11: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
12: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
9: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ, साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058-0142, दिपेश मल्ल ठकुरी 98058-0120, दीप मल्ल ठकुरी 98460-41530।
13: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
11: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
13: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
11: अनुरोधक श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनी चार।
14: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
15: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
15: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी चार, हेल्प पोस्ट लाइन, दुलेगौडा।
11: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950।
17: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
18: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
19: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
11: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
20: चिन्ता नगर्नुहोस्, फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
11: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
20: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
11: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
20: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
11: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
20: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
20: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
20: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
20: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
11: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 100% छात्रवृत्ति व्यवस्था,
20: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरू मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
11: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
20: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
11: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
20: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 5 71 240।
0: 103.8 MHz।
21: हजुर, कार्यक्रमको यो केहीसिनको विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइमको साथमा सदाजी आज पनि तपाईँको साथमा म सधैँछु। कार्यक्रम प्रस्तुत अनुमल्ल रहन्छको 12 बजेको समयसम्म र कोही सहभागी साथी हुनुहुन्छ है लाइनमा अहिले भने ढिला नगरी स्वागत गरिहालौ। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर।
22: नमस्ते हजुर। नमस्ते
21: नमस्ते हजुर, कहाँदेखि कसको आवाज सुन्दैछु होला? अमृतजीको आवाज किन होला? आज अर्कै सुन्नेको
22: काम
21: गर्नु, आज सदाभन्दा अलिकति अर्कै फरक सुन्नेको छ हाम्रो अमृतजीको आवाज चाहिँ है। हाम्रो अमृतजीलाई प्रोग्राममा धेरै धेरै स्वागत छ है।
22: धन्यवाद।
21: अनि के छ तपाईँतिरको लुम्लेखारतिरको नयाँ नौला?
22: 3-4 दिनमा पानी पर्न सुरु भएको
21: होइन? हजुर हजुर,
22: त्यही हो। अब बल्ल बर्खा लाग्छ भएको छ होइन?
21: त्यही त, बर्खाको मौसम
22: काम त स्थिति छ होइन?
21: हजुर,
22: सामान टर्ने छ है। सुन्नुभयो?
21: हजुर हजुर, हामी सुनिरहेको छौँ कि तपाईँको कुरा। हामी बोलेको सुन्नु भएको छैन? सुन्नु भएको छ है, हामी तपाईँको आवाज पनि सुनिरहेको छौँ। तपाईँले के भन्नुभएको छ? हामी लुम्लेकातिरको हालखबर सुनिरहेको छौँ कि तपाईँले भन्नुभएको।
22: हजुर हजुर,
21: अनि आज
22: एउटा
21: हजुर हजुर
22: सुन्नुभयो?
21: हजुर, सुनिरहेको छौँ कि अमृतजी।
22: एउटा साउदी अरबको राष्ट्रपतिले
21: हजुर
22: पैसा कल सेक्टर बनाउनको लागि होइन, अनि एक दिन भनेर राष्ट्रपतिले आज चाहिँ मिठो मासु पकाइ लौ भनेर कुखलाई भनेर भनेछ। कुखले चाहिँ टक्क मर मसला मिलाएर ढिलो लगाएर पकाएर खान्थेछ होइन, अनि टक्क राष्ट्रपतिले टक्क खायो, मिठो एकदम मिठो छ भन्यो। अनि भोलिपल्ट नि अब हेर कुखलाई हिजो एकदम मिठो मासु पकाएर ल्याएस होइन, आज चाहिँ एकदम नमिठो मासु पकाएर ल्याएछ भनेर फेरि भोलिपल्ट त्यो कुकलाई राष्ट्रपतिलाई अनुसन्धान गर्नलाई विचार गर्नलाई भनेछ होइन। अनि भोलिपल्ट पनि टक्क त्यही जिजोलाई मर मसला मिलाएर टक्क उसो गरेर जिजो लगाएर दिएछ है। अनि राष्ट्रपति झनक्क रिसाएछ, अनि रिसाएपछि एकएम भाइ तैँले मिठो मासु नि हिजो पकाइस् आज हिजो होइन, आज पनि यस्तो नमिठो मासु पकायो भने चाहिँ यही जिरो पकाइस् भनेर एकैछिन झर्केछ होइन। अनि झर्केपछि त्यो कुर्नु थियो भने चाहिँ भने अनि होइन सर, मिठो भनेको मासु पनि जिबै हो, नमिठो मासु नि जिबै हो होइन, मिठोले तपाईँले हिजो राम्रोसँग खानिदिनु भयो, मिठो भनेर मिठो मसिनो सोधे बोल्यो कति मिठो भयो त्यो, आज नमिठो जिबो पाउँदै अलिकति ठुलो सोधे नमिठो जिब्रो भने चाहिँ, अनि त्यसपछि कुखले चाहिँ मिठो पनि जिब्रो हो हजुर, नमिठो नि जिब्रो हो होइन, यही मिठो बोल्यो भने राम्रो हुन्छ, यही स्वरलाई ठुलो गर्दै राम्रो हुन्छ भनेर भनेपछि पछि त्यो दिमाग हेरिजान्छ राष्ट्रपतिले सेलरी बढाइदिएछ अरे होइन। त्यही कारणले हामीले घरमा बाबा आउने नि छोराछोरीले राम्रो बोली गर्नु पर्यो, तिमी भने तिमी भन्छ त भने त भन्छ नि त, त्यही कारणले मिठो मासु नि जिगो न मिठो मासु नि जिगो भनेर उसले अनुसार उसले राष्ट्रपतिले थाहा थियो होइन। अनि कुखले चाहिँ त्यही विचार गर्नु के गर्दैन त्यो गर्नु पर्दा उसलाई सेलेरी बढाइदिएको थिएँ।
21: सुन्नु हजुर धेरै धेरै धन्यवाद हाम्रो अमृतुलाल सन्जीले आज चाहिँ कस्तो मिठो सन्देशमूलक है मिठोमा आफै पनि तपाईँको कुरामा पनि मिठो मिठो आइरहेको थियो अब खानेकुरा आफ्नो ठाउँमा छ तपाईँले दिनुभएको सन्देश एकदमै मिठो लाग्यो है अनि कार्यक्रम अन्तिमसम्म पनि सुन्दै गर्नु होला अहिले भने साथीभाइ ओके नमस्ते भाइ भाइ उहाँ हुनुहुन्थ्यो अमृतुलाल सन्जी हामीलाई पोखरा कास्की लुम्ले कारदेखि सम्झनु भएको थियो र उहाँले दिनुभएको सुनाउनु भएको कथा यहाँले सन्देश पनि लिनुभयो होला मिठो पकाएर दिँदा चाहिँ बोली पनि मिठो निस्कियो रे होइन अब नमिठो भनेर चाहिँ अब झर्किँदा फेरि त्यही जिब्रोबाट नमिठो बोली पनि आयो भन्ने खालको कस्तो सन्देशमूलक पनि थियो र अहिले भने फेरि पनि अर्को साथी हुनुहुन्छ हेलो नमस्ते हजुर हेलो नमस्ते हजुर दर्शन नमस्ते कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो एकराजीलाई आवाज मेरो आवाज कमाएको छ र म त एकदम मजाले बोलेको छु त एकराजी तपाईँको पनि हिजो भन्दा अलिअलि आवाज चाहिँ सुन्नेको छ तर त्यस्तो मिठो भनेर चाहिँ अब झर्किँदा फेरि त्यही जिब्रोबाट नमिठो बोली पनि आयो भन्ने खालको कस्तो सन्देशमूलक पनि थियो र अहिले भने फेरि पनि अर्को साथी हुनुहुन्छ हेलो नमस्ते हजुर हेलो नमस्ते

0: त्यही त अब छोटो मोटो चाहिँ एउटा जोक सुनाएर उ गरिहाल्छ
1: होइन। ल ल सुरु गरिदिनुहोस् तपाईँको जोक्स, हामी सुनिहाल्छौँ।
0: अब एउटा गाउँले केटा थियो अरे, अब अन्त बजार पढ्न आएको गऱ्यो, आफ्नो हजुरबा हजुरआमा उहरू थियो, अन्त यसपछि चाहिँ त पढाइ सकेर गयो त अरे गाउँमा, अनि हजुरबाले सोध्यो अरे ओ नाति कति पढेर आए भनेर, बिए पढे हजुरबा भनेर,
1: हजुर
0: तँलाई यत्रो वर्ष पढाउन पठाएको छुक्क दुइटा अक्षर त्यही पनि उल्टो भनेर भन्छ अरे क्या।
1: हजुर धेरै धेरै धन्यवाद। अब तँलाई पढाउनलाई पठाएको, ऊ बेलामा त अब बाह्र पासलाई पनि बिए भन्ने चलन थियो क्या होइन एकराजी, त्यही त बिए पढेर आएको भन्दा हजुरबाले चाहिँ त्यही एबिसिडीको एबिसिडी पनि उल्टो पढेर आयो भनेर झन् गाली गर्नुभएछ अरे। धेरै धेरै धन्यवाद। एकराजी हुनुहुन्थ्यो, उहाँसँग कुराकानी पनि गर्न मन थियो तर उहाँको चाहिँ इजाज अब प्राविधिक समस्या हुनसक्छ होइन, नेटवर्कको समस्या पनि हुनसक्छ, उहाँको आवाज चाहिँ इजाज एकदमै सानो सुनिएको छ, अनि जोक चाहिँ कति साथी बुझ्नु भयो कि भएन, अनि नाति चाहिँ सर पढेर आएछ अरे दुई वर्ष हराएर, अनि के पढी छोरा भन्दा फेरि अब ऊ बेलामा बाह्रलाई चाहिँ बिए पढ्ने भन्ने चलन थियो कि, अनि हजुरबाले चाहिँ इङ्ग्लिसको अलिअलि भए पनि एबिसिडी जान्नु भए रहेछ, अनि यत्रो वर्ष हराएर पनि पढ्न त पढिस, त्यही जानेको शब्द पनि त अन्त उल्टो अक्षर पढेर पो आइचस् नाति भनेर गाली गर्नुभयो अरे कि है, रमाइलो थियो। फेरि पनि साथी हुनुहुन्छ, हेलो नमस्ते हजुर।
2: हेलो हजुर दर्शन नमस्ते, नमस्कार हजुर।
1: दर्शन नमस्ते नमस्कार हजुरले हजुर कार्यक्रममा धेरै धेरै धन्यवाद यहाँलाई पनि। अनि खाना खानु भयो त?
2: खाना खानु बाँकी नै छ है मेरो।
1: किन होला आज खाना खान बाँकी नै भएको?
2: हजुर
1: किन होला बाँकी नै भएको, ढिलो भएन भनेको क्या हाम्रो खगी माइजीलाई।
2: हजुर ढिलै हुन्छ, अब कतै जान नहुनु नभएपछि अब मेला पाटो जानु पर्यो भने अब सधैँ खाइन्छ क्या,
1: भनेपछि आज चाहिँ मेला पाटो
2: छैन
1: है। हिजो अस्तिको मेला पात धाउँदै गर्दा चाहिँ तपाईँको दिनहरू कस्तो भयो त?
2: एकदम रमाइलो साथीहरूसँग अब
1: त्यही त दिन काटेको थाहा हुँदैन, अनि कहिले काहीँ कुरामा कुरा गरिराख्दा खोइ साथीहरू रिसाउनु हुन्छ कि हुँदैन हाम्रो खगी मायाजीको साथीहरू? त्यही त हाँस्ने मान्छे हाँस्ने मान्छे भनेपछि रमाइलो हुन्छ है
2: त्यतातिर।
1: ल ठिकै छ, यहाँको दिनहरू त्यस्तै हाँसी खुसी शुभ सबल बनाउनु होला। अनि आज हाम्रो साथीहरूलाई चाहिँ के सुनाउनु हुन्छ त नि?
2: अब जोक सुनेको हो कि त्यो सुन्नु त पहिला पनि सुने जस्तो लाग्छ, सुनाएको सुनाएको मैले थाहा छैन
1: ल। त्यसो भए अब तपाईँको फरक प्रस्तुति जोक्स राख्नुहुन्छ भने पनि ठिकै छ, नभए आज चाहिँ अब साथीहरूले गीत थोरै मात्र गुनगुनाउनु भएको छ, गीत सुनाउनुहुन्छ भने पनि अलिक धेरै सुनाउनु पर्छ है आज त। ल त्यसो भए ठिकै छ, तपाईँले जोक्स ल्याउनु भएको छ भने जोक्स पनि राख्न सक्नुहुन्छ है।
2: हजुर
1: ल यही गर्नुपर्छ ल, अब यही भन्नुपर्छ भन्ने छैन, आज भनेको हाम्रो खगी मायाजीको पालो हो कि, जे सुनाउनु भए पनि फेरि ल सुनाइदिनुहोस्
2: ल। ल अब सहरबाट चाहिँ नि टुरिस्ट बाहिरतिरबाट चाहिँ एउटा दुईजना टुरिस्टहरू आयो अरे घुम्न गाउँतिर।
1: हजुर हजुर
2: यस्तै गाउँमा घुम्न आयो अरे, यस्तो होमस्टे बस्नु के भन्छ अरे, यस्तो पुरानो गाउँमा आयो अरे, यो गाउँ छोएन भने डाँडा काँडा हेर्न भने आयो अरे दुईजना टुरिस्टहरू आएको अरे।
1: हजुर
2: अन्त एउटा फेरि एउटा घरमा चाहिँ एउटा बुढी आमाले चाहिँ नि कोदोको झाँतो पिनेर बस्नु झाँतो पिनेर बस्नु भएको बस्यो अरे है।
1: हजुर
2: त्यो बेलामा चाहिँ नि अब टुरिस्टमा त अब इङ्ग्लिस बोल्ने भयो कि है, अब त्यहाँ अब हजुरआमाले जाने कुरो भएन नि त, नेपाली जाने कुरो भएन बिचरा, अनि त्यो बुढी आमाले अनि त्यहाँ त्यो टुरिस्टले सोधेछ अब उहाँहरूको कुरा लागि सोधेछ हरिस्ट भनेर सोधेछ है।
1: हजुर हजुर
2: अनि हजुर अब के भन्नुभयो अरे भनेर हरिस्ट भनेर, अनि त्यो बुढी आमाले के भने के भने भनेर त्यो के भन्नुभयो के भन्नुभयो हरिस्ट भन्दाखेरि बिहान पायो थ्याङ्क यू भन्छ अरे क्या, त्यही कारणले अब
1: वाट इज दिस, अब ढेँडो खान पाए पो दिन्थिस दिन्थिस, कस्तो रोमाइलो ए, ढेँडो खान पाएको भए चाहिँ पल्टिन्थिस पो भन्नुभएछ।

0: धेरै धेरै धन्यवाद यो रमाइलो जोक्सको लागि. हाम्रो खगी नाइटीले चाहिँ यस्तो रमाइलो जोक्स कहाँबाट ल्याउनुहुन्छ हो. हजुर, सुन्दा चाहिँ जोक्स हो जस्तो लाग्छ. कहिले काहीँ चाहिँ हामी आफै पनि पढ्छौँ कि होइन, सबैले सबैको भाषा जानिन्छ भन्ने छैन. अब इङ्ग्लिस बाहेक पनि अरू कुराहरूमा चाहिँ कहिले काहीँ चाहिँ अब यस्तै पनि हुन्छ होइन. अनि एकदमै रमाइलो पनि लाग्यो. ठिकै छ, यो रमाइलो सँगसँगै केही छैन भने अलिकति मार्मिक एउटा गीत छ कि, तपाईँ माझ राख्दैछु हा भरे हजुर. हजुर, अब साथीभाइ सम्झनुहोस् अनि हामी छुटिनुपर्छ.
1: सर्वप्रथम हजुरको लागि, अनि हाम्रो लागि कार्यक्रम सुनेर बस्ने सबैको लागि, र म भन्दा अघि पछि साथीहरूको लागि, हाम्रो नारायण राई, हेमन्त शर्मा राई, अमित तुलचन्द राई, राधा राई, गीता राई, कुबेर राई, अनि हाम्रो चेतना मोहन दिदी, शान्ति साई र मोहम्मद तारा दाई, ऋषिराम दाई, अनि हाम्रो टेगो छेत्री दाई
0: हुन्थ्यो. खगी माया थापाजी हामीलाई पिरुङदेखि सम्झनु भएको थियो, रमाइलो जोक सुनाएर पनि गइसक्नु भएको छ है. अनि यस्तै साथीहरूको प्रतिभाको साथमा हामी रहिरहँदा अहिलेको लागि भने अब एउटा मिठो गीतको साथ छुट्यौं कि भन्ने सोचेको थिएँ, तर हामी चाहिँ अब विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ. त्यसैले गर्दा पहिला हामी विश्राममा जान्छौँ. विश्राम पश्चात भने मिलेसम्म साथीहरूलाई सहभागी गराउँछौ, नभएसम्म चाहिँ हामी आजको विजय साथी लिएर पनि आउँछौ. सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त.
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज. बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको.
3: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ.
2: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो. आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्. साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ.
3: छुटका दायराहरू:
2: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट.
3: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट.
2: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ.
3: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062265 र 9848064145.
4: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्.
5: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ.
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ. तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि.
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475.
7: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
2: अब चिन्ता नलिनुहोस्, शरणायन सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ.
7: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा. साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ.
2: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाइ सबैको.
7: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
2: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843061209 र 9801417718. आजै सम्पर्क गर्नुहोस्.
8: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
9: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता.

0: बजारै भरि फ्रेस आउँछ त जहाँबाट ल्याए पनि हुन्छ भो खेतको चिन्ता लिनु भएको छ यो दिदीले
1: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
1: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिव लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153368
5: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
6: हजुर कार्यक्रमको यो केहीसिनको विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ आज साथीहरूको प्रतिभालाई हामीले कार्यक्रममा स्थान दिइरहेका छौं अनि अब भने समयको अन्ततर्फ पनि छौं छुटेर जानुपर्ने बेला भइसकेको चाहिँ छ तर ठिकै छ एकजना साथीलाई सम्म लिउँ कि भन्ने सोचमा चाहिँ छु हेलो नमस्ते हजुर
7: नमस्ते
6: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लक्ष्मीजीलाई
7: धन्यवाद
6: अनि लक्ष्मीजीको नयाँनौला हालखबर के छ अनि मेरो पनि एकदमै ठिक ठाक छ अनि लक्ष्मीजीले आज प्रोग्राम सुन्नु भएको छ कि छैन भर्खरै सुन्नु भएको है अब भने हामी समयको अन्ततर्फ पनि छौँ अनि आज साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिइरहँदा हामी ढिला नगरिकन हामी लक्ष्मीजीको प्रतिभा चाहिँ सुनिहाल्छौँ है त ल आज हामीलाई के सुनाउँदै हुनुहुन्छ
7: ल
6: अब चाहिँ हामी ढिला नगरिकन हाम्रो लक्ष्मीजीको आवाजलाई कार्यक्रममा स्थान दिइहाल्छौँ सुरु गर्न सक्नुहुन्छ 1 2 3 गो

0: हजुर धेरै धेरै धन्यवाद। यो मिठो गीत सङ्गीत सँगसँगै मिठो आवाज सँगसँगै अहिले भने साथीभाइलाई सम्झनुहोस् अनि हामी छुट्टिनुपर्छ।
1: सर्वप्रथम हजुरको लागि अनि रेडियो ढोरबराई होली नेटको लागि अनि मभन्दा अगाडि आउने जति पनि साथीहरू सम्पूर्णको लागि र रेडियो सुनेर बस्ने सम्पूर्णलाई र मलाई लक्ष्मी लम्साल भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दै छुट्टिन्छु। नमस्कार, बाई बाई।
0: नमस्कार, बाई बाई। शुभ दिन। उहाँ हुनुहुन्थ्यो लक्ष्मी लम्सालजी बागमारादेखि र उहाँले मिठो आवाज सुनाए सँगसँगै कार्यक्रममा सहभागिता जनाउनु भएको थियो। पिरुङदेखि हुनुहुन्थ्यो खगीमाया थापाजी अनि उहाँले चाहिँ हामीलाई रमाइलो जोक सुनाउनु भएको थियो र त्यस्तै रमाइलो जोक्सको साथमा हामीसँग जोडिनु भएको थियो उपल्लो पुरिटारदेखि एकरा सामदाली मगरजी अनि मिठो बोले चाहिँ मिठो हुन्छ भनेर अब एकदमै सन्देशमूलक कथाको साथमा जोडिनु भएको थियो। अमृत राजनजी हुनुहुन्थ्यो पोखरा कास्की लुम्लेकादेखि, त्यस्तै कास्कीगोडदेखि हुनुहुन्थ्यो बलरामजी, उहाँले पनि मिठो शब्द संगीतले भरिएको हामीलाई मिठो सृजना सुनाउनु भएको थियो। अनि त्यसै गरी हामीसँग चाहिँ कास्कीदेखि जोडिनु भएको थियो प्रेमजी र उहाँले पनि मिठो सायरी चाहिँ हामीलाई सुनाउनु भएको थियो। अनि उहाँ सँगसँगै मसँग चाहिँ आज छजना सहभागी साथी हुनुहुन्छ र उहाँमध्ये हामी एकजना साथीलाई चाहिँ विजय गराउँदैछौ। को हुनुहुन्छ त आजको विजय?

हजुर, आजको विजयी साथी भने हुनुहुन्छ हाम्रो दोस्रो सहभागी साथी कास्कीकोटदेखि हुनुहुन्छ बलरामजी, उहाँलाई चाहिँ धेरै धेरै बधाई पनि रहेको छ। म त घर गामले छिचो भनेर चाहिँ मिठो सुनाउनु भएको थियो मिठो सिर्जना, उहाँलाई धेरै धेरै बधाई सँगसँगै अन्तिमबार सङ्गसम्म चाहिँ यहाँले सुनेर साथ दिनुपर्ने हुन्छ। हामी एकजना साथीलाई हप्ताभरि मध्ये एकजना साथीलाई विजय पनि गराउँछौ र यति भन्दै जाँदा जाँदै यहाँले ब्याकग्राउन्डमा अघिबाटै कार्यक्रममा स्थान दिन्छु भनिरहेको थियो, समय नमिलेको कारणले गर्दा अहिले भरि हामी सुन्छौ। आमाले सोधिन् खै छोरो भनियो, एकदमै मार्मिक सुमधुर गीत पनि संगीत पनि उत्तिकै मिठो छ। झलकमान गन्धर्वको आवाज सँगसँगै पुरानो आवाज सुन्न सक्नुहुन्छ भने अहिलेको लागि भने आशिष अविरलको आवाजमा सजिएको यो गीत सँगसँगै आजकै एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
4: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
5: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
5: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्या तथा परामर्श गराइन्छ।
5: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665930369।
6: दाइ पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाइ?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामान उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा हामीलाई सम्झनुहोस्।
8: राइटर राजन पौडेल, मोबाइल 98362609।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
10: स्टुडियो लाइट,
11: अहिले मध्याह्नको 12 बज्यो।
12: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पपोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98165953001।
13: It's 12 p.m.
14: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, समय बोल्न थाल्छ। यो हो हाँ नेटवर्क समय को आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: निरन्तरको वर्षाले कैलाली र कञ्चनपुर डुबानमा कैलालीका केही स्थानीय तहका विद्यालयमा सार्वजनिक विदा।
0: साउन 1 गतेदेखि सरकारले काठमाण्डुमा 8 ब्लू बस चलाउने। बर्दियाबाट सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू।
1: अवैध रूपमा अमेरिका पठाउन लागि गहनासहित त्रिभुवन विमानस्थलबाट 2 पक्राउ। जुम्ला र नवलपरासीमा भएका घटनामा 2 मृत्यु।
0: युक्रेनमा रूसले गरेको शक्तिशाली आक्रमणमा 10 मृत्यु। नियोजित रूपमा आवासीय भवनलाई निशाना बनाइएको युक्रेनको आरोप।
1: र अमेरिका बेल्जियम र इंग्ल्याण्ड विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश। राम्रो प्रदर्शन गरेका सेनेगल र कंगो घर फर्किए।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
4: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
4: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोगार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
4: सुरक्षा घरको।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। गैरातीदेखिको निरन्तर वर्षाका कारण सुदूरपश्चिम प्रदेशका तराई जिल्ला कैलाली र कञ्चनपुर रूबानमा परेका छन्। अविरल वर्षाले खेतबारी जलमग्न भएका छन् भने प्रदेशको अस्थायी राजधानी धनगढ़ीका अधिकांश बस्ती र सड़क डुबेका छन्। खास गरी रातोपुल लगायतको सहितको मुख्य बजार क्षेत्र, बोराडाँडी, विशालनगर, बुद्धचोक, श्रीलंका लगायतका क्षेत्र बढ़ी प्रभावित भएका छन्। वर्षौंदेखि दोहोरिँदै आएको डुबान समस्याले व्यवसायीहरू सबैभन्दा बढ़ी मारमा परेका छन्। विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै कैलालीका केही स्थानीय तहले आज विद्यालयमा विदा समेत दिएका छन्। पानी पर्ने बित्तिकै पसलभित्र पानी पस्ने डरले रातभर सामान जोगाएर बस्नुपर्ने अवस्था रहेको स्थानीयहरू बताउँछन्। समस्या पटक पटक दोहोरिए पनि सम्बन्धित निकायले प्रभावकारी समाधान नगरेको स्थानीयको आरोप छ। कञ्चनपुरका विभिन्न क्षेत्र पनि डुबानमा परेका छन्। 12 घण्टामा कञ्चनपुरको दोधारामा 175 मिलिमिटर वर्षा मापन गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदम कुमार विष्टका अनुसार अहिलेसम्म कुनै पनि मानवीय वा भौतिक क्षतिको विवरण भने प्राप्त भएको छैन। अहिले पनि पानी पर्ने क्रम जारी रहेको र नदी खोलाहरूमा निरन्तर पानीको बाब बढ़िरहेकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष गरी सावधानी अपनाउन आग्रह गरिएको छ।
1: आगामी साउन 1 गतेबाट काठमाण्ड उपत्यकामा पहिलो चरणमा 8 ब्लू बस सेवा संचालन गर्ने तयारी भएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न साथै प्रदेशमा निशुल्क उक्त बस सेवा संचालन गर्ने तयारी अनुसार काठमाण्डमा साउनबाट संचालन गर्ने तयारी भएको हो। पहिलो 100 दिनमा 25 बस संचालन गरिने पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले जानकारी दिनुभयो। बस सेवा संचालनको लागि साझा यातायातले अर्थ मन्त्रालयमा राय सुझावको लागि पत्रचार गरेको छ। मन्त्रालयबाट सहमति प्राप्त भए पश्चात पहिलो चरणमा साउन 1 बस सेवा संचालन गरिनेछ। प्रारम्भिक चरणमा लगनखेल बुढा नीलकण्ठ रूटमा 2 र थानकोट नागढुङ्गा विमानस्थल रूटमा 2 बस संचालन गरिनेछ। चक्रपथ रिंग रोड क्षेत्रमा 4 बस संचालन गरिनेछ, जसमध्ये 2 क्लक वाइज र 2 एन्टी क्लक वाइज दिशामा संचालन हुने मन्त्रालयले जनाएको छ।
0: सरकारले बर्दियाबाट भूमिहीन सुकुम्बासीहरूलाई लाल पूर्जा वितरण शुरू गरेको छ। आज बडैयाताल गाउँपालिका 4 29 भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लाल पूर्जा वितरण गरिएसँगै उनीहरू जग्गा धनी बनेका छन्। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानूनी रूपमा जग्गा धनी बनाउने सरकारको लक्ष्य अनुसार लाल पूर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढ़ाइने भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्री प्रतिभा रावलले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। बर्दियाबाट शुरू भएको लाल पूर्जा वितरण कार्यक्रमलाई क्रमशः देशभर विस्तार गर्दै वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानूनी स्वामित्व दिलाइने उहाँको भनाई छ।
1: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट अवैध रूपमा अमेरिका पठाउन लागि सुन तथा चाँदीका गरगहना सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा युनिक कार्गो झापाका बौद्ध स्थित संचालक 34 वर्षीय रामप्रसाद दाहाल र एपेक्स लजिस्टिक प्राली काठमाण्डुका संचालक वर्ष 46 यज्ञराज सुविधि रहेका छन्। विमानस्थल सुरक्षा कार्यालयका अनुसार हिजो र अस्ति साँझ कार्गो कम्प्लेक्स भवनमा जुत्ता पाइन्ट सारी र अन्य कपड़ाहरू उल्लेख भएको कार्गो बाकस चेक गर्दा सो गरगहना फेला पारिएको हो। उक्त सामग्रीहरू अमेरिका पठाउन लागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बरामद गरिएका गहना र पक्राउ परेका दुवैजनालाई आवश्यक कानूनी कार्यवाहीको लागि त्रिभुवन विमानस्थल भवनसार कार्यालय गौचरमा बुझाइएको छ। बरामद गरिएका गहनामा 9 गेडी ठूलो 22 थान, सानो 44 थान, 21 गेडी 14 थान सहित चन्द्रमा, शिरफूल, चाँदी र मोतीका गरगहना पनि रहेका छन्।
0: जुम्लामा हिजो साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका 2 का 19 वर्षीय रविन्द्र रावतको मृत्यु भएको छ। स्थानीय छोटा खर्क पाटनमा हिजो साँझ एनसेल टावर नजिक परेको चट्याङमा भेड़ा गोठालो गएका रावतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो। चट्याङ लागेर 100 वडाका 20 वर्षीय बलबहादुर रोकाया र 35 वर्षीय जगत रोकाया घाइते भएका छन्। घाइते दुवैको अवस्था सामान्य छ। चट्याङमा परि केही भेड़ा बाख्रा मरेको भए पनि संख्या भने यकिन नभएको र त्यसबारे अनुसन्धान तथा विवरण संकलन भइरहेको छ। त्यस्तै चन्दननाथ नगरपालिका 10 बोहरा गाउँस्थित सिद्धि गणेश सामुदायिक वनमा हिजै परेको चट्याङमा परि 12 वटा खस्ती र बाख्रा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
1: यसैबीच नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावसती नगरपालिका 8 खरकट्टामा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार गैराती नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा हुप्सेकोट गाउँपालिका 5 निवासी वर्ष 30 का तिल बहादुर राणा मगरको मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा भेटिएका उनलाई ट्राफिक प्रहरीको टोली उपचार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको लागि पुर्याएको थियो। टाउको र निधारमा गम्भीर चोट लागेका राणा मगरलाई थप उपचारको लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रेफर गरिएको थियो। उपचारकै क्रममा आज बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। ठक्कर दिने सवारी साधनको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं आख्यानकार गीता केसरीको 86 वर्षको उमेरमा आज निधन भएको छ। उहाँ अल्जाइमर र हृदय रोगका कारण चावेल स्थित ओम अस्पतालमा भर्ना भई उपचाररत हुनुहुन्थ्यो। दिवंगत केसरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ। उहाँका 1 दर्जन जति उपन्यास र केही कथा संग्रह प्रकाशित छन्। केसरीका सौगात, आवाज, मुक्ति, अन्तिम निम्तो, विश्वास लगायतका कृति प्रकाशित छन्। संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान 7 बजे भीमदत्त नगरपालिका 18 भण्डारीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा पक्राउ गरिएको हो। पक्राउ परेका भण्डारीलाई अदालतमा पेश गरिएको छ। फैसला अदालत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जिल्ला अदालत कञ्चनपुरले 2082 साल चैतमा नारी क्रोध सम्बन्धी मुद्दामा भण्डारीलाई एक महिना सात दिन कैद र 12,100 रूपियाँ जरिवानाको फैसला सुनाएको थियो। निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले उनी विरूद्ध मुद्दा दायर गरेका थिए। 2075 साउन 10 साथीको घरमा पर्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बु खेडा खोला किनारको उखोबारीमा मृत भेटिएकी थिइन्। यो प्रकरणका आरोपी अहिलेसम्म पहिचान हुन सकेको छैन।
0: अब अन्तर्राष्ट्रिय समाचार। रूसी सेनाले युक्रेनको राजधानी किबमा ठूलो परिमाणमा ड्रोन र मिसाइल आक्रमण गरेको छ। गैराती भएको आक्रमणमा कम्तीमा 11 जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार यस आक्रमणमा अन्य धेरै व्यक्ति घाइते भएका छन्। आक्रमणपछि शहरका धेरै क्षेत्र खाली गराइएको थियो। विस्फोटका कारण राजधानीका धेरै भवनहरू हल्लिएका थिए। यो आक्रमण युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस ठूलो स्तरको आक्रमणको तयारीमा रहेको चेतावनी दिएको केही घण्टापछि भएको हो। किव सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोका अनुसार मृतक र घाइतेको संख्या उल्लेखनीय रहेको छ, जसमा बालबालिका पनि परेका छन्। रूसले फेरि पनि नियतवश आवासीय क्षेत्रलाई निशाना बनाइरहेको छ र सर्वसाधारण नागरिकको हत्या गरिरहेको उहाँले बताउनुभयो। उता रूसको रक्षा मन्त्रालयले भने हालै युक्रेनबाट भएका आक्रमणको जवाब स्वरूप ऊर्जा पूर्वाधारलाई लक्षित गरी उक्त आक्रमण गरिएको दावी गरेको छ।
1: र अब खेल समाचार। अमेरिका बेल्जियम र इंग्ल्याण्ड फिफा विश्वकप फुटबलको अन्तिम सुरमा प्रवेश गरेका छन्। आज बिहान भएको खेलमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई पराजित गर्यो। सन फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा 10 सीमित भएको अमेरिकाले 2-0 गोलको जित निकालेमा फलालिन बलोगन र मलिक तिलीमानले एक एक गोल गरे। यस्तै सिएटलमा भएको खेलमा बेल्जियमले सेनेगल विरूद्ध 2-0 पछि परेको अवस्थालाई उल्टाउँदै 3-2 सनसनीपूर्ण जीत हात पारेको छ। सेनेगलका लागि खेलको 24 मिनटमा हबीब डिएरा र 51 मिनटमा इस्लामिया सारले गोल गर्दै 2-0 गोलले अग्रता लिएको अवस्थामा 86 मिनटमा रोमेलु लुकाकु र 89 मिनटमा युरी टीएलले मान्सले गोल गर्दै बेल्जियमलाई बराबरीमा ल्याए। निर्धारित समयमा 2-2 गोलको बराबरी भएपछि अतिरिक्त समयमा भएको खेलको अन्तिम मिनटमा पेनाल्टी सदुपयोग गर्दै बेल्जियमले सेनेगललाई पराजित गर्यो। गैराती नै एटलान्टमा भएको अर्को खेलमा इंग्ल्याण्डले कंगो डीआर विरूद्ध 2-1 मुस्किल जित निकालेको छ। खेलको 7 मिनटमै ब्रायन सिपेङ्गाले गोल गर्दै कंगोलाई शुरूआती अग्रता दिलाएका थिए। लगभग 75 मिनटसम्म पछि परेको इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले उद्धार गरे। केनले 86 मिनटमा उत्कृष्ट प्रहार गर्दै व्यक्तिगत दोस्रो गोलका साथ टोलीलाई जीत दिलाए। फिफा विश्वकप फुटबलमा आज राति 1:15 स्पेन र अस्ट्रिया तथा भोलि बिहान 4:45 पोर्चुगल र क्रोएसिया बीच खेल हुनेछ।
0: दिउँसो 12 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: निरन्तरको वर्षाले कैलाली र कञ्चनपुर डुबानमा कैलालीका केही स्थानीय तहका विद्यालयमा सार्वजनिक विदा।
0: साउन 1 सरकारले काठमाडौँमा 8 ब्लू बस चलाउने। बर्दियाबाट सुकुम्बासीलाई लाल पूर्जा वितरण शुरू।
1: अवैध रूपमा अमेरिका पठाउन लागि गर गहना सहित त्रिभुवन विमानस्थलबाट 2 पक्राउ। जुम्ला र नवलपरासी पूर्वमा भएका घटनामा 2 मृत्यु।
0: युक्रेनमा रूसले गरेको शक्तिशाली आक्रमणमा 10 मृत्यु। नियोजित रूपमा आवासीय भवनलाई निशाना बनाइएको युक्रेनको आरोप।
1: र अमेरिका बेल्जियम र इंग्ल्याण्ड विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा प्रवेश। राम्रो प्रदर्शन गरेका सेनेगल र कंगो घर फर्किए।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
8: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
9: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो। पैसा पनि जम्मा भएकै छ। बाल सम्झेल त हो नि। मान सम्मान इज्जत बनेको
10: हतारको काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो। किन हतारिन्छौ? विश्वासिलो सुनसादी पसल खोजौला नि।
9: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्युस्याङ्जा धनलक्ष्मीको नाममा शाखा पनि विस्तार गरेको छ।
11: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
12: साथमा बिना प्रसारका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
11: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोर बाराही जाने जीवलाई नघारी शाखा दुलेगौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9870169142
13: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
14: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
15: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
14: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422 दिपेश मल्ल ठकुरी 9508501420 दीप मल्ल ठकुरी 9460141530।
16: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
17: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
16: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
17: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
18: हार्ट जोर्नी नसा तथा बाध रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
17: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण
16: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
17: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
19: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
16: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
19: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
20: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9560131053।
19: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
16: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
19: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
16: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
21: Admission open.
22: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
21: 24 years of academic excellence in management.
22: Bachelor program.
21: 4 years program of Bachelor in Business Administration, BBA.
22: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
21: 4 years program of a Bachelor of Business Administration in Finance, BBA Finance.
22: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
21: Science and Management, both streams can apply.
22: Last date of form submission, 26th Asar 2083.
2: Entrance exam, 29th Asar 2083.
22: Intro to learn, go forth to start.
21: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले सुक्लागण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन शोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: पाइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
5: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841396769 र 9841156644।
5: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
23: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि सिबिआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रे हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
10: मोबाइल 98058535337 र 98066 15 899।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, त्यसलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिट डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
13: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
14: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
0: थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142336, मोबाइल 98560 78302 र 98460 78302।
15: खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि, के हो भन पक्कै।
16: यो हो बोनस चाउचाउ।

0: यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी।
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
2: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
3: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 to 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी 17 कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0635712040
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
2: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
3: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
4: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् हो
5: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
4: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
5: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
4: हजुर विगत 13 तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9856023420 9901454 र 9864023420
7: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
7: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोपाइटर कीर्तिमान थापा मगर
9: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
9: जुत्ता
0: चप्पल सुट पैंट लेडीज आइटम साड़ी कुर्ता सुरुवाल होलसेल मूल्य में बिक्री गरिन्छ।
10: सम्पर्क प्रिंस फैंसी हाउस मोबाइल 9896681115।
11: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
12: छुटका दायराहरू:
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
11: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
12: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9856062265 र 9848064145।
13: प्रणाम, अभी अपने सुना तानी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज़ अंतर मन के

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोलबाला 103.8 मेगाहर्ज।
1: पिरुङ स्पोर्ट्स क्लबद्वारा यही असार 17 गतेदेखि सम्म भीमात रंगशालामा आयोजित 68 करोड़ कप 2083 एवं क्लब स्तरीय पुरूष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।
2: प्रथम पुरस्कार
1: नगद रु 1,11,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
2: द्वितीय पुरस्कार
1: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
2: तृतीय पुरस्कार
1: 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
2: सान्त्वना पुरस्कार
1: नगद रु 22,068।
2: विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीका लागि नगद रु 5,068।
1: साथै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट कोचको लागि जनही 3,068। खेल हुने स्थान भीमात रंगशाला। खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म।
2: अन्य आकर्षणहरू
1: मौलिक कौराहा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, शाही फलफुल भलिबल टिम स्याङ्जा, पिरुङ स्पोर्ट्स क्लब भीमात, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भीमात,
2: आयोजक
1: पिरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पिरुङ तनहु।
3: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
5: अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डिता सिंह जोशी, डाक्टर चुमया हुन्,
6: पेट कलेज विशेषज्ञ विकास अधिकारी डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, पीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 0161-590-162-590-163।
4: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9856-32475 र 9801-32475।
10: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
12: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
12: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841-33101 र 9868-83522।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, ल डन।
14: सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति टगुबित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्पर्क होस्।
14: प्रोपाइटर गोविन्द सिग्देल। फोन 9847-0077-007-787।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल, दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847-15368।
3: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shikla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pasati, Bottis Charsi, Tiranabe, Ro Antanabe Pasati, Otis Shuna Tirata.
2: सुबर्ण अवसर सुबर्ण अवसर सुबर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: ल ल ल यता नआऊ है बुहारी तलै बस खाचुक नगर आज कति दिन रे
5: तीन दिन भयो
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: केही हुन्न मुआ सुने नहुने होइन कि
3: माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ

0: पछि जेसुकै गर
1: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
3: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: मेटली स्टील फन पार्क का सबै सामान साइनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9807294।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855603398 र 9645610950।
7: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: हो, हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
9: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौ।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
11: अब सबै खाऊं लाली।
12: UMEDG स्मार्टफोन्स।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे त। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9856602 मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुको साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846065999 छ।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
12: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
13: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
14: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
13: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
14: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
15: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
16: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
17: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
15: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
17: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846061620।
18: कहाँ जाने?
19: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
18: मयम चिसापानी, अनि बीचमा नझर्ने?
19: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
18: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
17: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841168778 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिस्ता पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
20: This is Radio Dhor Barahi, 103.8 MHz.
21: Station 1. Studio Talchit.
22: Aile, Diusako Dui Bajo.
23: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
24: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
20: ढोरबाराही हाइलाइट्स को साथमा
17: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौंडा बीपी चोक
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।
17: नमस्कार, रेडियो ढोरबाराही 103.8 MHz को दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपति महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा त्रुटिवश बालबालिकाको विवरण समावेश भएको स्पष्टीकरण दिएको छ। निर्वाचनमा भएको पहिलो महाधिवेशनबाट महामन्त्री निर्वाचित विपिन कुमार आचार्यले विज्ञप्ति निकालेर पार्टीबाट त्रुटि भएको जनाउनु भएको छ। पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनको तथ्याङ्कलाई उद्धृत गर्दै 18 वर्षभन्दा कम उमेरको 35,257 व्यक्ति पार्टीको सदस्य रहेको भनेर केही संचार माध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यान आकर्षण भएको पनि उहाँले जानकारी दिनुभएको छ। प्रहरी सहायक निरीक्षक असै थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधि सभाका पूर्व सांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेशका निलम्बित सदस्य अभिराम शर्मा सहित 6 जनालाई 5 वर्ष कैद तथा 3 जनाको जन्म कैद सजायलाई सदर गरेको छ। कायम मुकायम मुख्य न्यायाधीश टेक नारायण कुमार र न्यायाधीश मुरारी बाबु श्रेष्ठले संयुक्त इजलास मार्फत पूर्व सांसद महतो र अभिराम शर्मा धर्मेन्द्र राय राम शंकर मिश्र सुरेश पाण्डे र पवन कापरलाई जनही 5 वर्ष कैदको सजाय सुनाएको हो। यस्तै प्रतिवादी प्रदीप शाह माझी संजय कुमार शाह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐनको ज्यान सम्बन्धी महल अन्तर्गत दोषी ठहर गर्दै जन्मकैदको सजाय दिने महोत्तरी जिल्ला अदालतको फैसला उच्च अदालतले सदर गरेको छ। अदालतका अनुसार मृतक असै थमन विकको कुटपिटबाट ज्यान गएको पुष्टि भएको छ। पूर्व सांसद महतो सहित 5 वर्ष कैद सजाय पाएका प्रतिवादीहरूले प्रत्यक्ष रूपमा कुटपिट गरेको वस्तुनिष्ठ प्रमाण नभेटिए पनि सह अभियुक्तहरूको पोलयुक्त बयानका आधारमा उनीहरू ज्यान मार्ने कार्यमा संलग्न रहेको ठहर गर्दै अदालतले सजाय निर्धारण गरेको हो। असै थमन विगत 2072 साल भदौको 25 गते मधेस आन्दोलनका क्रममा महोत्तरीमा आन्दोलनकारीको कुटपिटबाट मृत्यु भएको थियो।
0: लक्षित वर्ग निशुल्क उपचार पोर्टल संचालन तथा व्यवस्थापन कार्यविधिको यथार्थ अवस्था अनुगमन गरेर कार्यान्वयन नगर्ने निकायलाई कानून बमोजिम कार्यवाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गर्दै कार्यविधिमा उल्लेख भएको छूट र सहुलियत दिए नदिएको अनुगमन गरेर तत्काल छूट दिने व्यवस्था मिलाउन तथा छूट र सहुलियत नदिने अस्पताललाई कानून बमोजिम कार्यवाही गर्न आग्रह गरिएको छ। विपन्न अस्थायी र व्यवसायीय नागरिकका लागि अस्पतालले छुट्याउनु पर्ने कुल शैयाको 10% निशुल्क उपचार सेवालाई थप व्यवस्थित पारदर्शी र पहुँच योग्य बनाउन कार्यविधि जारी गरिएको थियो। कार्यविधि अनुसार सरकारी गैर सरकारी निजी सहकारी र गैर नाफामूलक अस्पतालहरूबाट स्वास्थ्य उपचारका क्रममा लक्षित वर्गको नागरिकले कार्य सम्बन्धी व्यवस्था भए अनुसार छूट र सहुलियत पाउनुपर्नेमा पाउन नसकेको गुनासो हुँदै आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहु तथा माथतको स्थायी ट्राफिक प्रहरी पोस्टहरूले नियमित ट्राफिक जाँचका क्रममा 17 सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर हटाएका छन्। ट्राफिक प्रहरीले बुधबार संचालन गरेको नियमित चेकिङ अभियानका क्रममा चालक र सवारी धनीलाई प्रचलित ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै नियम विपरीत प्रयोग गरिएको कालो स्टिकर हटाएको जानकारी दिएको छ। प्रहरीले सवारी साधनमा कानून विपरीत कालो स्टिकर प्रयोग नगर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न सबैमा अनुरोध गरेको छ। बिरामीको उच्च चापका कारणले लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल जाने बिरामीले अब अनलाइनबाट नै टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन्। दैनिक 3,000 आराहारी बिरामी पुग्दा चाप थेग्न कठिन भइरहेका बेलामा अस्पतालको प्रविधिको प्रयोग गरेर बिरामीलाई सहज बनाउन लागि हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर विश्वबन्धु बगालीका अनुसार अस्पतालमा रहेको पुरानो मेसिनलाई मर्मत संहार गरेर थपहरूको मेसिन जडान गरेर परीक्षणको क्रममा टिकट काट्न र रिपोर्ट लिन मिल्ने व्यवस्था गर्न लागि जनाइएको छ। नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण शुरू गर्ने भएको छ। राष्ट्र बैंकले सार्वजनिक सूचना निकालेर वित्तीय ग्राहकहरूको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यका साथमा सबै जिल्लामा सबै प्रकारका पालिका समेटेर रेन्डम रैपिड विधिबाट ओडा छनौट गरेर 10,405 नमूना संकलन गर्ने जनाएको छ। राष्ट्र बैंकले सर्वेक्षण मार्फत वित्तीय सेवाको पहुँच गुणस्तर पारदर्शिता नमूना व्यवस्थापन वित्तीय ग्राहक सर्वेक्षण तथा समग्र वित्तीय सेवासँग सम्बन्धित वित्तीय ग्राहकहरूको धारणा र अनुभव संकलन गर्नेछ। सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाको गुणस्तर अभिवृद्धि सम्बन्धी नीति कार्यक्रम र नियामकीय व्यवस्थामा सुधार गर्न सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास रहेको छ। चितवनको इच्छा मनोकामना गाउँपालिका छ अन्तर्गत जलबिरी नजिक पानी धारा क्षेत्रमा सड़क माथिबाट पहिरो खसेपछि मुगली नारायणगढ सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहिबार आज बिहान 11:40 बजे अचानक पहिरो खसेपछि सड़कमा दुवैतर्फ सवारी साधन आवागमन ठप्प भएको हो। पहिरोका कारणले सड़कको दुवैतर्फ सयौं सानो तथा ठूलो सवारी साधन रोकिएका छन्। राजधानी काठमाडौँलाई पूर्वी तथा पश्चिमी नेपालसँग जोड्ने मुख्य राजमार्ग भएकाले सड़क अवरूद्ध हुँदा यात्रु र मालवाहक सवारी साधनहरू प्रभावित बन्न पुगेका छन्। सन् 2026 जून महिनामा 91,363 जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्ड एनटीबीले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्याङ्क अनुसार जूनमा हवाई मार्गबाट आउने पर्यटक गत वर्षको तुलनामा 19.5% वृद्धि भएको देखिएको छ। गत वर्ष यसै महिनामा 76,425 जनाले नेपाल भ्रमण गरेका थिए। त्यस्तै गरी कोविड-19 महामारी अगाडि सर्वाधिक पर्यटन गतिविधि भइरहेको वर्ष 2019 जून महिनामा 74,883 आगमन भएको थियो। त्यसको आधारमा पनि यस वर्षको जून महिनामा 22.01% पर्यटक संख्यामा वृद्धि भएको छ। चितवनको इच्छा मनोकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमा नै कुटपिट भएको घटनाप्रति गाउँपालिकाले गम्भीर आपत्ति जनाएको छ। गाउँपालिकाले जारी गरेको विज्ञप्ति अनुसार गत शुक्रबार बिहान 11 बजे निर्माण व्यवसायी किरण फेयर कन्स्ट्रक्सनका प्रोपाइटर लाल बहादुर तामाङ सहित 6 जनाको समूहले प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि कार्यकक्षमा नै प्रवेश गरेर सामूहिक आक्रमण गरेको हो। विज्ञप्तिमा उनीहरूले ज्यान मार्ने उद्देश्यले कुटपिट गर्नुका साथै परिवारलाई समेत नछोड्ने भन्दै धम्की दिएको उल्लेख गरिएको छ। घटनाको गाउँपालिकाका सम्पूर्ण कर्मचारीले भर्त्सना गर्दै दोषीमाथि निष्पक्ष छानबिन गरेर कानून बमोजिम कड़ा कार्यवाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। कार्यालय समयमा नै कार्यकक्षभित्र भएको यस घटनाले कर्मचारीको सुरक्षा र निर्भय रूपमा काम गर्ने वातावरणमाथि गम्भीर प्रश्न उठेको कर्मचारीहरूको भनाइ रहेको छ।

0: पछिल्लो 24 घण्टामा देशैभरि 52 वटा विभिन्न विपदका घटनाहरू भएका छन्। ती घटनामा परेर 3 जनाको मृत्यु भएको छ भने 23 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद बुलेटिन अनुसार विभिन्न विपदका घटनाबाट 36 वटा चौपाएको क्षति भएका छन् भने करिब 24,08,000 रूपियाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ। सबैभन्दा बढ़ी 15 वटा सर्पदंशका घटना भएका छन् जसबाट 15 जना घाइते भएका छन्। तथ्याङ्क अनुसार विपदको घटनाबाट कुल 116 घर परिवार प्रभावित भएका छन्। प्राधिकरणले मनसून सक्रिय भइरहेकाले बाढ़ी पहिरो चट्याङ र सर्पदंश जस्ता जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। आज सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुनको भाउ आज तोलामा 6,200 रूपियाँले बढेर 2,83,500 रूपियाँ पुगेको छ। हिजो सुन तोलाको 2,77,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै चाँदीको भाउ पनि आज तोलामा 180 रूपियाँले बढेर 4,450 रूपियाँ कायम भएको महासंघले जनाएको छ। हिजो राति 4,270 रूपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इरानको पछि खाड़ी व्यवस्थापनमा अमेरिकी नेतृत्व स्वीकार्य नभएको स्पष्ट पार्दै क्षेत्रीय सुरक्षा सम्बन्धित गतिविधि र देशहरूले नै सुनिश्चित गर्नुपर्ने आफ्नो अडान पुनः दोहोर्याएको छ। इरानका कानूनी तथा अन्तर्राष्ट्रिय मामिला सम्बन्धी उप विदेश मन्त्री कामेज गरिबाबादीले बहराइनमा सम्पन्न अमेरिकी नेतृत्वको क्षेत्रीय सुरक्षा सम्मेलनको आलोचना गर्दै सामाजिक सञ्जाल एक्स मार्फत हर्मुज जल घाटी इरानको सुरक्षा अवधारणा अन्तर्गत पर्ने यसको व्यवस्थापन अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले निर्धारण गर्न नसक्ने बताएको हो। उहाँले बहराइनमा आयोजना गरिएको सैन्य सम्मेलनले पर्सियन खाड़ीको कानूनी मान्यता र व्यवस्था तथा सुरक्षा संरचना तय गर्न नसक्ने उल्लेख गर्दै क्षेत्रीय स्थायित्व विदेशी सैन्य उपस्थितिबाट सम्भव नहुने धारणा व्यक्त गर्नुभयो। रूसी सेनाले बुधबार राति युक्रेनको राजधानी किबमा ठूलो हमला गरेको छ। बीबीसीका अनुसार ड्रोन र मिसाइलले गरेको आक्रमणबाट कम्तीमा पनि 10 जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार आक्रमणमा धेरैजना घाइते भएका छन्। आक्रमण पछाडि शहरका धेरै क्षेत्रहरू खाली गरिएको छ। राजधानीका धेरै भवन हल्लाएको छ। युक्रेनका राष्ट्रपति भलादिमिर जेलेन्स्कीले रूसले ठूलो स्तरको आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टा पछाडि उक्त हमला भएको हो। अब खेल समाचार। अठी करोड़को सह आयोजनामा भीमात बजारमा सञ्चालन भइरहेको 68 करोड़ कप 2083 क्लब स्तरीय पुरूष भलिबल प्रतियोगिताको दोस्रो दिन पनि आज रोमाञ्चक प्रतिस्पर्धा सहित खेल जारी रहेको छ। 4 दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटनमा हरिनाश गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले गर्नुभएको थियो। उद्घाटनका अवसरमा उहाँले खेलकुदले युवामा अनुशासन नेतृत्व क्षमता र सामाजिक एकताको भावना विकास गर्ने बताउँदै यस्तो प्रतियोगिताले स्थानीय खेलकुदको विकास र प्रतिभावान खेलाड़ी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो। प्रतियोगितामा तनहु भलिबल, स्याङ्जा भलिबल, शाही फलफूल स्याङ्जा, पिरूङ स्पोर्ट्स क्लब भीमाद, वालिङ भलिबल क्लब र हाई भिजन ल्याण्ड लगायतका टोलीको सहभागिता रहेको छ। प्रतियोगिता लीग कप नक आउट प्रणालीमा सञ्चालन हुने जनाइएको छ। पहिलो दिन सम्पन्न 3 खेलमध्ये शाही फलफूल स्याङ्जाले तनहु भलिबललाई पराजित गर्दै विजय शुरूआत गरेको छ। उद्घाटन खेलमा आयोजक पिरूङ स्पोर्ट्स क्लबले स्याङ्जा भलिबललाई पराजित गरेको छ भने अन्तिम खेलमा हाई भिजन ल्याण्डले तनहु भलिबललाई पराजित गर्दै तनहुलाई लगातार दोस्रो हार चखाएको हो। दोस्रो दिनको पहिलो खेलमा स्याङ्जा भलिबलले वालिङ भलिबल क्लबलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यो सँगै प्रतियोगिता थप प्रतिस्पर्धात्मक बनेको छ भने बाँकी खेलहरू जारी रहेका छन्। फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान पौने 5 बजी पोर्चुगल र क्रोसिया खेल्ने भएका छन्। यो खेल क्यानाडाको टोरेन्टो रंगशालामा हुने भएको छ। पोर्चुगल समूह के को उपविजेता र क्रोसिया समूह एल को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। पोर्चुगल र क्रोसिया बीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै यी दुई टोलीबीच अहिलेसम्म 10 पटक प्रतिस्पर्धा भएको छ, जसमा पोर्चुगल 7 र क्रोसिया 1 खेलमा विजय भएको छ भने 2 खेल बराबरीमा सकिएको छ। त्यस अगाडि विश्वकप फुटबलको नकआउटमा आज राति स्पेन र अस्ट्रिया खेल्ने भएका छन्। यो खेल राति पौने 1 बजे अमेरिकाको लस एन्जलस रंगशालामा शुरू हुने भएको छ। स्पेन समूह एसको विजेता र अस्ट्रेलिया समूह जेको उपविजेताका रूपमा नकआउटमा प्रवेश गरेको हो। समाचार कक्षका सम्पूर्ण युनिटसँगै अशोक बिदा हुने आज्ञा छ। 3.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा धुरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: हेर्नुहोस् न के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
3: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसम्मको पारिपट्टि
5: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनु।
5: प्रोपाइटर रजन पौडेल, मोबाइल 98 5 7 62।
7: अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि हुडा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसल अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा विस्तार गरेको छ।
9: यहाँ विभिन्न किसिमका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 98 171 16 70, राजु विश्वकर्मा 98 087 69 142।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी क्यान्सर गर्दछ।
12: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
11: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा धुम्रपानको गर्ने व्यक्तिलाई नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको हुने गरेको छ।
12: म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थ बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने, घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने।
13: धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
14: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
15: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
16: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
15: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
16: छुटका दायराहरू:
15: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
16: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
15: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
16: थप जानकारीका लागि सम्पर्क 0655741479, मोबाइल 9856062265 र 9847641145।
17: ए सबिना, यस्तो हतारमा कता हो?
18: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
17: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
19: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9800281642।
20: कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो बुहारी।
21: बाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेँले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
20: ए हो र, ल त ल।
19: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल अगाडि, प्रोपाइटर फोन 0654142 र 9855761692।
22: इन्टरनेसनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
23: इन्टरनेसनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
22: उपचार सेवाहरू:
23: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुनी तथा फुटेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
22: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता
23: सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
22: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापी, सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
23: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
22: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
23: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7880
0: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
1: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
0: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
1: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
0: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
1: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
0: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
1: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
0: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुस्त्रे बैंकको ठिक पारिपट्टि फोन 065-593-369 थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
2: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
1: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
2: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
3: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: Admission open.
1: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
0: 24 years of academic excellence in management.
1: Bachelor program.
0: 4 years program of Bachelor in Business Administration BBA.
1: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
0: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
1: Forms are available at college administration at 9 a.m. to 3 p.m.
0: Science and Management, both streams can apply.
1: Last date of form submission, 26th Asar 2083.
2: Entrance exam, 29th Asar 2083.
1: Enter to learn, go forth to serve.
0: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ। शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित

0: 718 आजै सम्पर्क गर्नुहोस्।
1: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
2: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
3: हाम्रो वन, हाम्रो धन, डडेलो बाटो जोगाउन गरौ जतन। वनमा डडेलो लगाउनु कानूनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
5: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
5: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
5: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
0: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
5: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
0: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
5: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहुँ, फोन 0665712 40।
6: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
7: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
6: हस् मम्मी।
8: मैले सुने छोरी, ल जाम हिँड।
7: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
0: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
7: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
0: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
9: सधैँ झैं यही आउँदो असार 20 शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
10: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
0: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
11: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। सम्पर्क 0654142333
0: र 98678-87।
12: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला।
13: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर, मर्मत

0: सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141042 98562311 98462426।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मिन बहादुर सुनार 98253919122 98058 र 98460769246।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065 मोबाइल 98166343072।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: Dan Gadung.
1: शुक्ला दिन दुग्धेश्वर महादेव को मंदिर सम्पन्नता का लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
2: ऐतिहासिक धार्मिक एवं परिचय शुक्ला व्यापार शिवालय विकास गर्न तपाईको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: दान गरौं सकेको गरौं सबैले गरौं।
1: अनुरोधक शुक्ला हिलेटा शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
2: हाम्रो कार्यक्रम
3: सुन्नुहोस् न प्रेस बार क्या राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके
3: हजुर सुशील अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति भवनमा
2: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर गोविन्द सिग्देल फोन 9856028543 र 9847000787।
4: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
5: आ बुढा केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊ।
6: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
7: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ 4142334 र 9811756606।
6: वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर का गहना तैयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
8: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
9: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
8: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
9: पछिल्लो 11 महिनामा वैदेशिक रोजगारीमा गएका 1121 श्रमिकको मृत्यु। सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्समा 224 जना नेपाली कामदारको ज्यान गयो।
8: एमाले उपाध्यक्ष पौडेललाई थप 6 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति। सिटीभिटीको एकाडेमिक काउन्सिलमा 4 विज्ञ नियुक्त।
9: रासायनिक मल वितरणमा अनियमितता रोक्न मन्त्रीबाटै निगरानी। शुक्ला फाटा निकुञ्जका विस्थापितको व्यवस्थापनका लागि अध्ययन टोली गठन।
8: हर्मुजमा अमेरिकी भूमिका प्रति इरानको आपत्ति। खामेनीको हत्याको बदला लिने चेतावनी।
9: र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तोकिएको समयमा नबन्ने। म्याद सकिन 6 महिना बाँकी हुँदा रंगशालाको काम 50% मात्रै।
10: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक प्लेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारी का लागि हिमालय स्प्रिङ वाटर प्राली नया बानेश्वर काठमाडौँ फोन 4781171 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज।
8: समाचार अब विस्तारमा। विदेशमा मृत्यु हुने नेपाली श्रमिकको संख्या बढ़दो क्रममा देखिएको छ। चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा मात्रै 1121 जनाको मृत्यु भएको छ। गत आर्थिक वर्ष 2081-82 वैदेशिक रोजगारीमा गएका ज्यान गुमाउनेको संख्या 1544 जना रहेको थियो। त्यस अघि आर्थिक वर्ष 80-81 1492 जना र 79-80 1205 जनाको मृत्यु भएको थियो। पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा संख्या बढ़दो क्रममा रहेको पाइएको हो। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार गत साउन 1 गतेदेखि जेठ 31 गतेसम्म वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएर विभिन्न कारणले नेपाल फर्केका बेला 299 जनाले ज्यान गुमाएका हुन्। सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्समा 224 जना नेपाली कामदारको मृत्यु भएको छ। दोस्रोमा खाड़ी मुलुक मलेसिया रहेको छ, त्यहाँ 178। तेस्रोमा साउदी अरबमा 155, कतारमा 99, कुवेतमा 61 जनाको ज्यान गएको छ। त्यसै गरी रोमानियामा 21, दक्षिण कोरियामा 15, जापानमा 11, क्रोएसियामा 10 जनाले 11 महिनामा ज्यान फालेका छन्। ओमान र बहराइनमा 8-8 जना, मौरिसस, मालदिव्स र साइप्रसमा 5-5 जना, माल्टामा 4 जना र मेसिडोनिया र बुल्गेरियामा 2-2 जना नेपाली श्रमिकको मृत्यु भएको छ। कोलम्बिया, इटली, स्लोभेनिया, जोर्डन, क्यानाडा, ग्रीस र बुर्नेमा 1-1 जनाको मृत्यु भएको तथ्याङ्क छ।
9: नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई थप 6 दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका उनलाई आज तेस्रो पटक म्याद थप भएको विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो। सूचना अधिकारी हितानका अनुसार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थप गरेको हो। पौडेललाई यसअघि असार 15 गते 3 दिन हिरासतमा राख्न अनुमति दिएको थियो। त्यसअघि 9 गते 7 दिनका लागि म्याद दिएको थियो। हिरासतमा राख्न अनुमति दिएपछि असार 10 गते पौडेलकी पत्नी दोमायाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। उक्त रिटमाथि पनि सर्वोच्च अदालतमा सुनवाई भइरहेको सूचना अधिकारी हितानले बताउनुभयो।
8: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल वितरणमा हुन सक्ने अनियमितता रोक्न सञ्चालनमा ल्याइएको हटलाइनमा पछिल्लो समय गुनासो आउने क्रम बढ़ेको छ। प्राप्त सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मार्दा रासायनिक मल वितरणमा अनियमितता भएको तथ्य समेत फेला परेको छ। सोही गुनासोका आधारमा कुल्मीको कालीगण्डकी गाउँपालिकामा रासायनिक मल वितरणमा अनियमितता भएको आशंका गरिएको छ। जिल्ला स्थित नव प्रगतिशील कृषि सहकारी संस्थाका सचिव प्रेम नारायण पाण्डेले सरकारको अनुदान रासायनिक मल सहकारी मार्फत नभई निजी पसलले बढ़ी मूल्यमा बिक्री गरेको पाइएको छ। मन्त्री चौधरीका अनुसार सहकारीले कृषि सामग्री कम्पनी लिमिटेड भैरवाबाट असार 15 गते भएको सम्झौता अनुसार 535 बोरा युरिया र 171 बोरा डीएपी मल ल्याई सहकारी कार्यालयबाट बेचबिखन गर्नुपर्नेमा निजी पसलबाट भएको पाइएको छ। मल बिक्री वितरण गर्दा उपभोक्तालाई रसिद नदिएको तथाको अभिलेख समेत नराखेको पाइएको प्रहरीको भनाइ छ।
9: सरकारले सुगलाफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन टोली गठन गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हालसम्म विभिन्न आयोगका सिफारिशहरूको अध्ययन गर्नसार सदस्यीय समिति गठन गर्दै विस्थापित परिवारको समस्या सम्बोधन गर्न लाग्नु भएको हो। समितिलाई एक महिनाभित्र विस्थापित परिवारहरूको उचित व्यवस्थापनका लागि समाधानको मार्गचित्र तयार गरी समस्या समाधानका उपाय सिफारिश गर्न भनिएको छ। त्यसै गरी विगतका आयोगहरूको सिफारिश अध्ययन गर्नका साथै आयोग बनाउनु पर्ने भए टीओआर तयार गर्न समितिलाई जिम्मा दिएको छ। वन्यजन्तु शिकार आरक्षणदेखि राष्ट्रिय निकुञ्ज स्तर उन्नतिसम्मका गतिविधिमा निकुञ्ज क्षेत्रभित्र रहेको बस्ती स्थानान्तरण गर्दाको जग्गा सम्बन्धी विभिन्न समस्या हालसम्म पनि समाधान हुन नसकेकाले उक्त निकुञ्जबाट विस्थापित परिवारको उचित व्यवस्थापनको लागि मन्त्री सरकारले भन्नुभएको छ।

0: pasaporte. निर्देशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
1: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
2: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवनभर।

0: मात्र डीटीएच सेवा डिस्ट हो
1: डिश हो खुशी को कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क समय को आवाज समय को आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। दैलेखमा भएको गाड़ी दुर्घटनामा एकजनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शवको पहिचान भने हुन बाँकी नै छ। प्रहरीका अनुसार अरू यात्रुको अवस्था तथा क्षतिको विस्तृत विवरण बारे खोज तलास कार्य जारी रहेको छ। आज बिहान सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको गाड़ी दैलेखको चामुण्डा विन्दसेन नगरपालिका साथ सांगे तरामा दुर्घटना भएको हो। प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा खोजी कार्य शुरू गरिएको जनाइएको छ। कर्णाली नदीमा खसेको गाड़ीभित्र अरू यात्रु रहेका हुन सक्ने आशंकाका आधारमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।
3: मौन स्वास्थ्य समस्याका रूपमा बढ़दै गएको मानसिक स्वास्थ्यलाई कर्णाली प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ। सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठले मानसिक स्वास्थ्य प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयनमा ल्याएको उहाँले जानकारी दिनुभयो। यसमा विकास साझेदारले स्वीकृत मानसिक स्वास्थ्य रणनीतिको लक्ष्य पूरा हुने र नतिजा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डाक्टर रविन खड्काले कर्णाली प्रदेशको समग्र मानसिक स्वास्थ्यमा प्रभाव पार्ने र औचित्य पूरा हुने कार्यक्रम कार्यान्वयन हुनुपर्ने सुझाव दिनुभयो। विश्व स्वास्थ्य संगठन WHO कर्णाली प्रदेश प्रमुख प्रदीप अधिकारीले मानसिक स्वास्थ्य सहयोग कार्यक्रम मार्फत यसबाट यहाँका 55,000 नागरिक लाभान्वित हुने बताउनुभयो।
4: पाल्पा र साङ्जाको संगम स्थल रामदी स्थित कालीगण्डकी नदीमाथिको सिग्नेचर ब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ। गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माण थालिएको पुलको काम हालसम्म 95% सकिएको पुल सेक्टर पोखराका आयोजना प्रमुख CDE कृष्णराज अधिकारीले बताउनुभयो। विक्रमसम्म 2028 बनेको स्टील ट्रस पुल जीर्ण हुँदै गएपछि नयाँ प्रविधिको सिग्नेचर ब्रिजको निर्माण गरिएको हो। हाल सञ्चालनमा रहेको 93 मिटर लामो स्टील पुल भन्दा केही तल 123 मिटर लामो आधुनिक सिग्नेचर पुल निर्माण भइरहेको छ। पैदल यात्रुका लागि फुटपाथ सहित 11 मिटर चौडाई रहने पुल 40 टन भार वहन क्षमता हुनेछ। सड़क विभाग अन्तर्गत पुल महाशाखाले सर्वेक्षण गरी अगाडि बढ़ाएको पुल CAFSRI स्टील ट्यूब आर्क प्रविधिमा निर्माण भइरहेको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। इरानले पर्सियन खाड़ी र होर्मुज जलमार्गको सुरक्षा व्यवस्थामा अमेरिकी नेतृत्व स्वीकार्य नभएको स्पष्ट पारेको छ। क्षेत्रीय सुरक्षा सैन्य संगठनबाट नभई सम्बन्धित देशहरूले नै सुनिश्चित गर्नुपर्ने इरानले अडान दोहोर्याएको हो। इरानका कानून तथा अन्तर्राष्ट्रिय मामिला सम्बन्धी उपविदेश मन्त्री कासिम गरीबाबादीले बहराइनमा सम्पन्न अमेरिकी नेतृत्वको क्षेत्रीय सुरक्षा सम्मेलनको आलोचना गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो। गरीबाबादीले सामाजिक सञ्जाल एक्स मार्फत होर्मुज जलमार्ग इरानको सुरक्षा अवधारणा अन्तर्गत पर्ने उल्लेख गर्दै त्यसको व्यवस्थापन अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले निर्धारण गर्न नसक्ने जिकिर गर्नुभयो। यसैबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले अयोतल्लाह अली खामेनीको रगतको बदला लिने घोषणा गरेको छ। अयोतल्लाह अली खामेनीको रगतको बदला उनका हत्याराबाट लिइने विज्ञप्तिमा उल्लेख गरिएको छ। इरानका सर्वोच्च नेता खामेनीको फेब्रुअरी 28, 2026 हत्या गरिएको थियो। यसै दिन अमेरिका र इजरायलले इरानमाथि पहिलो आक्रमण गरेका हुन्। बीबीसी फारसीका अनुसार अली खामेनीको अन्त्येष्टि समारोह जुलाई 4 देखि 8 तेहरान कोम मसहदमा आयोजना गरिने भएको छ।
4: अब खेल समाचार। चितवनको भरतपुर महानगरपालिका 15 रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तोकिएको समयभित्रै सम्पन्न नहुने देखिएको छ। ठेक्का सम्झौताको म्याद सकिन करिब 6 महिना बाँकी रहँदा परियोजनाको करिब 50% मात्रै निर्माण कार्य सम्पन्न भएको छ।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: पछिल्लो 11 महिनामा वैदेशिक रोजगारीमा गएका 1121 श्रमिकको मृत्यु। सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्समा 224 जना नेपाली कामदारको ज्यान गयो।
3: एमाले उपाध्यक्ष पौडेललाई 6 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति। सिटीभिटीको एकाडेमिक काउन्सिलमा 4 विज्ञ नियुक्त।
4: रासायनिक मल वितरणमा अनियमितता रोक्न मन्त्रीबाटै निगरानी। सुग्ला फाँटा निकुञ्जका विस्थापितको व्यवस्थापनका लागि अध्ययन टोली गठन।
3: होर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति। खामेनीको हत्याको बदला लिने चेतावनी।
4: र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तोकिएको समयमा नबन्ने, म्याद सकिन 6 महिना बाँकी हुँदा रंगशालाको काम 50% मात्रै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौ, नमस्कार।
0: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा पीपी चोकमा यही जेठ 20 गते शनिवार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
0: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
0: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन
5: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
0: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
6: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
8: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल
9: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला
5: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ
0: तनहु सेवा हस्पिटल दुलेगौड़ा फोन नम्बर 0564143777 मोबाइल 98564443
10: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
11: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
10: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
11: ए ल ल
12: तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा बिपी चोक
10: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460269625
13: दुलेगौड़ा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
11: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
13: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौड़ा प्रोपाइटर कीर्तिमान थापा मगर तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
11: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
13: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
14: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागण्डकी 2 काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 98562-32475 र 98011-32475
15: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त
16: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
15: बजारै भरि फ्रेस आउँछ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
17: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
18: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
19: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
17: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811066136
20: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
21: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
20: ओम प्रोसर आभूषण सुनचारी पसल दुलेगौडा भित्री बजार
22: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार
17: मोबाइल 9800585537 र 9800615899
23: युइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
20: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
22: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9800585537
23: आकर्षक सुनचाँदीको गहना नारीको चाहना

0: दर्शक तपाईंलाई नमस्कार, स्वागत छ कार्यक्रममा। प्रस्तुत आपस लोकसुशीलको प्रतीक्षा गरेपछि हुने तपाईँ सब र साथीहरूबाट कार्यक्रम प्रस्तुता श्रिया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा पनि तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.5 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiothorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी, यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुन शान्ति पसलले। गोडाको भिडियो बजारमा रहेको छ। सुनजाति सम्बन्धी थप सेवाहरू चाहिएमा, कारोबारहरू पनि गर्नु परेमा, त्यसपछिबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ भने हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा। र आजको श्रृंखलामा रहेर बिहिबारको दिनमा रहेर अफलाइन मार्फत रोजाइको किसकीलाई कार्यक्रम विस्तार दिनेछौ। र 0 41 40 00 टेलिफोन लाइन भएर यहाँले हामीलाई कल गर्न सक्नुहुनेछ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। आफूलाई सुन्न मन भएको आफ्नो रोजाएको लोकभाकाहरू सुन्नको लागि भने कार्यक्रमको पहिलो सांगीतिक कोशेरी स्वरूप यहाँको लागि अझ निकै नै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र श्रोता साथी, गीतको बोल रहेको छ हितैको मायालाई, जसमा आवाज रहेको छ प्रसाद खप्तरी मगर र सोन्जु थापा मगरको, भने स्वीकार्नुहोला।
1: कति छिटो छोरो पाइसकेछ है,

हजुर श्रोत साथी प्रकाश हितैको मायालाई गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीले कार्यक्रममा मिठो बाकालाई स्वीकार्नु भयो होला र श्रोत साथी आजको श्रृंखलामा रहेर हामीहरू अफलाइन मार्फत रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिनेछौ र 0.41 बाजु भएर यहाँहरू आउन सक्नुहुनेछ भने अहिलेको लागि भने कार्यक्रममा फेरि पनि हजुरको मिठो बाकालाई नै राख्नतर्फतिर लागिरहेको छु निकै नै चर्चित भाका पनि रोइरहेको छ अहिले को लागि भने राखिरहेको छु ढल्की ठल्की गीतको बोल रहेको छ जसमा आवाज रहेको छ कृष्ण विकर दीपिका बैम्बको भनी स्वीकार्नुहोला है त

हजुर श्रोता साथीहरू, निकै नै मिठो भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र गीतको बोल रहेको थियो ढल्की ढल्की। पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला र अहिलेको लागि भनिराखिरहेको छु कार्यक्रममा मैले जति धेरै माया सुबद्ध भाका रहेको छ स्वीकार्नु होला है त।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुरभाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। मैले जति धेरै माया गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला। र श्रोता साथी यहाँहरू पनि आउन सक्नुहुनेछ, 0.5 1 2 3 4 5 6 7 0 सुनेको टेलिफोन लाइन भएर कल गर्न सक्नुहुनेछ। अफलाइन मार्फत आजको श्रृंखलामा रहेर यहाँहरूको रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छौ भने अहिलेको लागि भने फूलै फूलमा गीतको बोललाई स्थान दिनतर्फ लागिरहेको छु। आवाज रहेको छ गंगाराम परियार र शान्तिश्री परियारको, भने स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, फूलै फूलमा यो निकै नै रमाइलो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। पक्कै पनि सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला भने अहिलेको लागि भने भाका शरीर र गीतको बोल राखिरहेको छु, स्वीकार्नु होला।

कार्यक्रम स्थान दिइसकेको छु। भाका शरीर गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण सदर साथीहरूले कार्यक्रममा मिठो भाकालाई स्वीकार्नु भयो होला भन्दै आजको श्रृंखलामा हामीले डिसुमधु भाकालाई कार्यक्रम स्थान दियो। अफलाइन मार्फत रोजाएको गीत संगीतलाई भने भोलि फेरि पनि एउटा अर्को रमाइलो लागि पनि कार्यक्रम हाम्रो निर्धारित समय पनि सकिने बेला भइसकेको छ र जाँदा जाँदै कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फतिर लागि पानीको आवाज खोजिएको फूलमा भमरा गीतको बोललाई राख्दै प्रस्तुत गुरुङहरू माझबाट नमस्कार।

0: युएतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ला किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
2: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
1: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
3: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
1: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811566136।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
6: दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 20 गते तेस्रो शनिबार
5: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
7: हार्ट जोड्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टिकाराम पौडेल,
6: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डार
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा।
8: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
14: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
15: कहाँ जाने?
16: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
15: अनि बिचमा नझर्ने।
16: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
15: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9225552663।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9800528008 र 9840609246
17: This is Radio Dhor Barahi 103.8 MHz.
18: Station 1.
19: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
20: जिंदगी का हर एक क्षण विशेष हुन्छन् र ती क्षण अझ विशेष बनाउँछ संगीतले
21: सो लेट्स मेक आवर एवरी मोमेंट टू द रॉक मोमेंट ग्रैब योर रेडियो स्टेशन एंड इट इनटू 103.8 मेगाहर्ट्ज प्रोग्राम जिंदगी रॉक्स एवरी संडे टू फ्राइडे ओनली ऑन रेडियो धोरबाराही 103.8 मेगाहर्ट्ज

हेलो दर्शन, नमस्ते, नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाट 103.8 मेगाहर्ज अन्तर्मनको आवाज हुने प्रोग्राम रहेको छ जिन्दगी रक्स। रहेछ नै आज हामी तपाईँहरूको माझमा चाहिँ यिनै ऱ्याप एन्ड रिमिक्स सङ्ग लिएर उपस्थित भइसकेका छौँ। पक्कै पनि हाम्रो श्रोता साथीहरूले सुनिराख्नु भएको छ भने आशा रह्यो। र अहिलेको लागि भने चाहिँ फेरि पनि ढिला नगरिकन कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सङ्गलाई स्थान दिने नै छु भने अहिलेको लागि भने चाहिँ भयंकर बोलको यो गीतलाई चाहिँ ऱ्याप सङ्ग चाहिँ कार्यक्रममा स्थान दिँदैछु। स्वीकार्नुहोस् है त।

हजुर, यो सँग पनि कार्यक्रम स्थान दिइसकेको छौ भने पक्कै पनि हाम्रो श्रोता साथीले त सुनिराख्नु भएको छ, सुनेर भरपूर मनोरञ्जन लिनुभएको छ भन्ने आशा रह्यो। आज चाहिँ हामी तपाईँहरूको माझमा ठस्टिक एपिसोडमा रहेर यिनै ऱ्याप एन्ड रिमिक्स संलग्न कार्यक्रम स्थान दिनेछौ। हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ र अहिलेको लागि भने चाहिँ फेरि पनि ढिला नगरिकन कार्यक्रममा चाहिँ सँगलाई स्थान दिने नै छौ भने मिस्टर जीको कल धारा बोलको गीत चाहिँ कार्यक्रम स्थान दिँदैछु, स्वीकार्नुहोस्।

हजुर यो संघलाई पनि कार्यक्रम सुनिदिइसकेको छौँ र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि संघलाई स्थान दिने नै छ। अहिलेको लागि भने चाहिँ म्याचअप संघलाई रिमिक्स संघलाई चाहिँ कार्यक्रम स्थान दिँदै हामी छोटो विश्रामा जाने नै छौँ। त्यति बेलाको समयको लागि हामी सँगै रहनुहोला है त।

0: क्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ,
2: डाक्टर भूपेन्द्र उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन
0: 01 60 5 90 60 5 90 60। हामी कहाँ भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 06 65 90 065, मोबाइल 98 166 34 372।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
5: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
5: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
6: शुक्ला, गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
5: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
6: 3.4 देखि 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
5: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको।
6: का लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला सैयद 40।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाजे
7: हजुर घर निर्माण बाटो नाल सामुदायिक भवन विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक इट्टा ढुंगा गिटी बालुआ चोकर सुपथ मूल्य में पाइन्छ।
8: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
9: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
10: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
9: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोग को उपचार को लागि ₹1,00,000 को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
10: सेवा लिने क्रम में चाहिने जानकारी
9: संचय कोष में दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नंबर
10: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
9: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
10: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 0165-5493-5524-5282-7178।
11: सुवर्ण अवसर।
12: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोगहरुको सफल उपचार,
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरु,
12: पेट सम्बन्धी समस्याहरु, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुसी, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
12: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
12: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
12: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
12: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा।
13: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
14: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
15: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
15: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
13: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
13: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465-10950।
17: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
18: हजुर, केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भनी। आज हामी तपाईँको माझमा चाहिँ ठस्रेका ठास्टी गाविसमा रहेर चाहिँ यिनै ऱ्याप एण्ड रिमिक्स सँगलाई कार्यक्रम सन्दिरहेको छ पकाउने हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन लिनुभएको छ भन्ने पनि आशा रह्यो र अहिलेको लागि पनि सोही कार्यक्रममा फेरि पनि ढिला नगरिकन सँगलाई स्थान दिने नै छ भने जीवबको परिचय द इन्ड्रो बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु सुई गर्नुहोस्

हजुर, यो संलग्न कार्यक्रम सुनिसकेका छौँ र अहिलेको लागि भने हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँहरूकोमा आजमा राख्न चाहे। हामी चाहिँ सन्डेको एपिसोडमा रहेर सदाबहारका गीतहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ बिहानको संघलाई कार्यक्रम स्थान दिने गर्दछौँ। त्यसै गरी ट्युजडेको एपिसोडमा चाहिँ लेटेस्ट संघलाई भन्यो, वेडनेसडेको एपिसोडमा चाहिँ रक संघलाई कार्यक्रम स्थान दिने गर्दछौँ र थर्सडेको एपिसोडमा चाहिँ यिनै ऱ्याप एन्ड रिमिक्स सङलाई नै कार्यक्रम स्थान दिन्छौँ भने फ्राइडेको एपिसोडमा चाहिँ नेपाली अगोस्टिक अनप्लग म्यासअप र कभर सङलाई कार्यक्रम स्थान दिने नै छ। यसरी हामी हप्ताको छ दिन फरक श्रृङ्खलाको साथमा चाहिँ उपस्थित हुने गर्दछौँ। हाम्रो श्रोता साथीहरूले चाहिँ हामीलाई ठिक यसै समयमा सुन्न सक्नुहुनेछ, 4 बजेदेखि 5 बजेको घण्टाको समयभरको लागि भने चाहिँ हाम्रो वेबसाइट www.radiodharbahar.com.np र पत्र मोबाइल एप मार्फत पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ र सुनेर भरपूर मनोरञ्जन पनि लिन सक्नुहुनेछ भन्ने। अहिलेको लागि भने चाहिँ ढिलाइ नगरिकन कार्यक्रममा चाहिँ सङ्गलाई स्थान दिने नै छु। यहाँ म बुद्धको साथी बोलको गीतलाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु, स्वीकार्नुहोस् है।

कि हामी सहर घुम्न जान्थ्यौ राति राति भागी भागी घरमा आमा बुवालाई ढाँटी म नरमान्न तयार एकअर्काको लागि सधैँ सँगै बस्थ्यौ स्कुल पढ्दा हामी

हजुर, यो संघलाई कार्यक्रममा स्थान दिइसक्यो भने अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि नेक्स्ट संघलाई स्थान दिने नै छौ र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि ढिला नगरिकन संघलाई स्थान दिने नै छौ भने वार्तालाप बोर्डको गीतलाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु र अहिलेको लागि भने चाहिँ यो ऱ्याप संघलाई छाड्दै हामी छोटो विश्रममा जाने नै छौ। त्यति बेलाको समय दुफारको लागि हामी सँगै रहनु होला है त।

0: नै कसम दिए जवान तथा त सही रात म गर्दिन्छु समर्पित यो ज्ञान
1: युनिटोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
2: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
3: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
3: छुटका दायराहरू
2: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
3: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
2: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
3: थप जानकारीका लागि सम्पर्क 0655741479 मोबाइल 9850602065 र 9848064145
4: सधैँ झैं यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
5: हरियो खड्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनु
2: 100% छुटको व्यवस्था गरिएको छ
3: थप जानकारीका लागि सम्पर्क 0655741479 मोबाइल 9850602065 र 9840

0: घटा लाग्ने, कान वरिपरी घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँचीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
1: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
2: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
1: र 9868168087।
0: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
1: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
1: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।

0: ನಿಮ್ಮ ಮೆಟಲಿ ಸ್ಟಿಲ್ ಫನ್ ಪರ್ಕಕ ಸಬೈ ಸಾಮನ್ ಸೈನಿ ಕತ್ತಿ ಮಜಾ ಕೈ ಠಾವ್ ಮತಾರ ಜಲಿನಿ ಪೈನಿ
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्याण्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9856060113 9860629794
3: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
4: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
5: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
6: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
7: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
6: अनि बन्छ त दाई
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
9: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
10: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
9: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062029
11: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
12: हजुर फेरि पनि केही दिनको विश्राम लगतै स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ त्यति बेला सुन्दै

0: सर रेडियो ढोरबाराही 103.8 MHz एक अन्तर्मनको आवाज भनी आज चाहिँ हामी तपाईँहरूको माझमा यिनै ठस्टिका विषयमा रहेर ऱ्याप एन्ड रिमिक सङ्गलाई कार्यक्रम स्थान दिइरहेको छौँ र अहिलेको लागि भने चाहिँ फेरि पनि कार्यक्रममा ढिला नगरिकन सङ्गलाई स्थान दिने नै छौँ भनी भीआईपी सवारी बोलको यो ऱ्यापसँग चाहिँ कार्यक्रम स्थान दिँदैछु स्वीकार्नु
1: जानकारी प्राप्त भएको छ।

को गाडी बाँच्दारी बाटो खाली हुनु पर्ने आउँदा तिनको गाडी जनतालाई कन्ठो उभाउँछन् तातो घाम गाडी आफै राजा बाका छन् राजतन्त्र

0: छ यिनलाई के गर्न हुँदैन तर हिँड्छन् थुनी कान पछाई शर्म
1: यो रवैया कहिलेसम्म चल्छ त्यो भने हेर्न बाँकी छ आशा गरौं आफ्नो जस्तै कडा सुरक्षा
2: हजुर यो संग्रह कार्यक्रम सुनिसकेका छौँ भने हाम्रो कार्यक्रममा चाहिँ फेरि तपाईँहरूको माझमा चाहिँ संघलाई स्थान दिने नै छु भने अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझमा संघलाई स्थान दिने नै छु भने बब बलबुलको गीत चाहिँ कार्यक्रम स्थान दिँदैछु स्वीकार्नुहोस्

0: हजुर सँग पनि कार्यक्रम सन्धिसकेको छ भने हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ भन्दै यसरी नै जाँदा जाँदा चाहिँ तपाईँहरूको माझमा चाहिँ फेरि पनि यो रिमिक्ससँग चाहिँ कार्यक्रम सन्धिमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु. नमस्कार.
1: बुवा, यो समाजको अत्याचारले गर्दा किन यति ठुलो निर्णय लिने?

सरी विजय, मैले बुवा आमाले सम्झाउन धेरै कोसिस गरे तर सकेन, त्यसैले हाम्रो सम्बन्ध यही नै अन्त्य गर्न चाहन्छु।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
1: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
3: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
6: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ।
6: हो त है सामान लिन टाढा किन जानु पर्यो र
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
8: कस्मेटिक पार्लर तथा सिलौनाहरूको होलसेल विक्रेता
1: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461612020।
9: सिधै मयम चिसा पानीबाट काठमाडौँबाट मयम चिसा पानी
10: अनि बिचमा नझर्ने
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
10: ए हो र यस्तो सुविधा पनि आइसक्यो र जाम
1: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साँखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट 98235526363।
2: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253519122 98058 र 98460972446।
11: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98161595301।
12: सन् सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
13: ढोरबाराही हाइलाइट्सको साथमा
14: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
13: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
15: नमस्कार, रेडियो ढोरबाराही 103.5 मेगाहर्जको साझा 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। बजेट निर्माण प्रक्रियाकै बेला मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले 6 जना मन्त्री हटाएर 7 जनालाई नियुक्त गर्नुभएको छ। आफ्नै दलभित्रको समीकरण मिलाएर सत्तामा टिकिरहने जुक्ति लगाएर मन्त्रीमण्डल फेरबदल गरेपछि आन्तरिक कचिलो चर्किएको हो। त्यही बीचमा नवनियुक्त मन्त्रीहरूले बजेटका लागि सुझाव संकलन गर्दै व्यापक छलफल गरेका छन्। यसपालिको बजेट त सुधारिएरै आउँछ होला भन्ने सबैलाई लागेको थियो, तर बजेट पुरानै पाराले छुरेर आएको हो। विभिन्न खालले प्रतिबद्धता जनाए पनि बजेट आखिर सांसद र मन्त्रीकै आधारमा आएर पारित समेत भइसकेको छ। सत्तापक्षकै सांसदले समेत चरम असन्तुष्टि पोखेको बजेटमा आगामी वर्षका लागि 2,343 वटा आयोजना समेटिएका छन्। सरकारले सार्वजनिक गरेको रातो किताब अनुसार भौतिक पूर्वाधार र जलस्रोतको क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै ठूलो संख्यामा टुक्रै योजनाहरूलाई समेत बजेट विनियोजन गरिएको छ। यसपटकको बजेटमा बागलुङ जिल्लाले सबैभन्दा धेरै आयोजना र बजेट हात पारेको छ। सबैभन्दा बढ़ी सांसद रहेको बागलुङका गोविन्द नेपाली र जीत शेरचन्दले क्रमशः भौतिक पूर्वाधार र आर्थिक मामिला मन्त्रालय सम्हालेका छन्। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा 2,07,96,21,000 रूपियाँ अवण्डन राखेको छ। आर्थिक मामिला मन्त्रालय अन्तर्गत अर्थ विभेद शीर्षकमा विनियोजन गरिएको यो रकम सरकारले वर्षभरि आफ्नो अनुकूलतामा खर्च गर्न पाउनेछ। सरकारले सार्वजनिक गरिएको वार्षिक विकास कार्यक्रम रातो किताब अनुसार भएपारी आउने चालू खर्चका लागि 92,77,46,76,000 छ। आरोहण गर्नलाई प्रोत्साहन गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले म्याग्दीको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यले अंकित झण्डा सहित सगरमाथा आरोहण गर्ने व्यक्तिलाई ₹5,00,000 प्रोत्साहन अनुदान प्रदान गरिने बताएका छन्। नेपालको गौरवको प्रतीक सगरमाथासँग गाउँपालिकाको नाम जोड्ने तथा साहसिक पर्यटन गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम ल्याएको अध्यक्ष श्रेष्ठले बताउनु भएको छ। यस्तै नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ। दूध उत्पादनमा कृषकलाई थप उत्साहित बनाउन प्रति लिटर दूधमा ₹10 अनुदान उपलब्ध गराइने व्यवस्था गरिएको छ। यस कार्यक्रमका लागि गाउँपालिकाले ₹50,00,000 बजेट विनियोजन गरेको छ। यस्तै सामाजिक सद्भाव, समानता र समावेशी समाज निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले अन्तर्जातीय विवाह गर्ने दम्पतीलाई ₹50,000 प्रोत्साहन रकम उपलब्ध गराइने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभएको हो। समाजमा अझै विद्यमान जातीय विभेद अन्त्य गर्न तथा सामाजिक एकता सुदृढ बनाउन यो कार्यक्रम प्रभावकारी हुने उहाँको विश्वास रहेको छ। विपद जोखिम न्यूनीकरण तथा आकस्मिक अवस्थाको व्यवस्थापनलाई सुदृढ बनाउन गाउँपालिकाले विपद व्यवस्थापन कोषमा ₹40,00,000 बजेट छुट्याएको छ। बाढ़ी पहिरो, आगलगी तथा अन्य प्राकृतिक तथा मानवीय विपदका खजनामा तत्काल राहत उद्धार र पुनःस्थापनाका लागि कार्यलाई प्रभावकारी बनाउन उक्त रकम परिचालन गरिने उहाँले बताउनु भएको हो। पर्यटन क्षेत्रलाई गाउँपालिकाको आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा लिँदै मानव हर्कपुर लगायतका पर्यटकीय क्षेत्रहरूको पूर्वाधार विकास र प्रबन्धनका लागि आवश्यक बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभएको हो। ती क्षेत्रमा पदमार्ग, विश्राम स्थल, दृश्यावलोकन स्थल, सूचना केन्द्र तथा अन्य आवश्यक संरचना निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको छ। जिल्ला समन्वय समिति कास्कीद्वारा गण्डकी प्रदेश सरकारका कास्की स्थित विभिन्न आयोजना अनुगमन गरिएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले पौडेलको नेतृत्वमा सो अनुगमन सम्पन्न गरिएको हो। अनुगमन गरिएका आयोजनाहरूमा प्रदेश सरकारको 5 करोड़को लागत इस्टिमेटमा निर्माणधीन पोखरा 33 स्थित तल्लो खैरिनी खोक्रिनी शिवस्ती हुँदै गाई गौड़ा सम्मको बहुवर्षीय सड़क आयोजना र पोखरा 31 स्थित रू 25 करोड़को लागतमा निर्माणधीन स्याङखुदी भन्ज्याङ सम्मको 7 ताल जोड्ने लिंक रोड सड़क अनुगमन गरिएको हो। जिल्ला समन्वय समिति सदस्य सीतादेवी बिक हल्क गुरूङ राजु अधिकारी जिल्ला समन्वय अधिकारी नवराज बराल शाखा अधिकृत लक्ष्य शर्मा सरकारवाला कार्यालय गण्डकी प्रदेश पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख कृष्ण आचार्य प्राविधिक इन्जिनियर एवं स्थानीय जनप्रतिनिधि सहितको उपस्थिति रहेको थियो। अनुगमनका क्रममा प्रमुख पौडेलले गुणस्तर र निर्धारित मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्दै दिगो विकास योजनालाई प्राथमिकता दिन आग्रह गर्नुभएको हो। विकासमा हुने अनियमितताका सवालमा शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख गर्दै सो सम्बन्धमा स्थानीय उपभोक्ता र सरकारवाला समेत सचेत हुन आग्रह गर्नुभएको छ। प्रमुख पौडेलले निर्धारित समय अवधि र गुणस्तरमा कमजोरी देखिएको भन्दै तत्काल सुधार गर्न निर्माण व्यवसायहरूलाई आग्रह समेत गर्नु भएको थियो। इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत बाती कार्यकक्षामै कुटपिट भएको घटनाप्रति गाउँपालिकाले गम्भीर आपत्ति जनाएको छ। गाउँपालिकाले जारी गरेको विज्ञप्ति अनुसार शुक्रबार बिहान करिब 11 बजे निर्माण व्यवसायी किरण फेयर कन्स्ट्रक्सनका प्रोपाइटर लालबहादुर तमाङ सहित 6 जनाको समूहले प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि कार्यकक्षामै प्रवेश गरी सामूहिक आक्रमण गरेको हो। विज्ञप्तिमा उनीहरूले ज्यान मार्ने उद्देश्यले कुटपिट गर्नुका साथै परिवारलाई समेत नछोड्ने भन्दै धम्की दिएको उल्लेख गरिएको छ। घटनाको गाउँपालिकाका सम्पूर्ण कर्मचारीले भत्सना गर्दै दोषीमाथि निष्पक्ष छानबिन गरी कानून बमोजिम कड़ा कार्यवाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। कार्यालय समयमै कार्यकक्षभित्र भएको यस घटनाले कर्मचारीको सुरक्षा र निर्भय रूपमा काम गर्ने वातावरणमाथि गम्भीर प्रश्न उठाएको कर्मचारीहरूको भनाइ रहेको छ। विज्ञप्तिमा दोषीमाथि कानूनी कार्यवाही नभएसम्म कर्मचारीहरू असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै यस्ता घटना पुनः नदोहोरिन वातावरण बनाउन सम्बन्धित निकायको ध्यानकर्षण गराएको छ। यस घटनाबारे प्रहरीले अनुसन्धान अघि बढ़ाएको जनाएको भए पनि घटनामा संलग्नमाथि कार्यवाही सम्बन्धी थप विवरण सार्वजनिक भइसकेको छैन। गोर्खाको पालुङटार नगरपालिका 10/7 बागटाडा पन्थिनी गाईखोर सड़क खण्ड 15 दिनका लागि बन्द हुने भएको छ। निर्माण कम्पनीले 7 बाटे स्थितदेखि गाईखोरसम्मको सड़क कालोपत्र गर्ने कार्य शुरू गरेकाले उक्त सड़क खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागि हो। पालुङटार नगरपालिकाद्वारा जारी सूचना अनुसार असार 18 गतेदेखि असार 31 गतेसम्म निर्माण कार्य सञ्चालन हुने भएकाले जोगी टिही देवी चौतारादेखि चोकसम्मको सड़क खण्डमा अत्यावश्यक बाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाएको छ। निर्माण कार्यलाई सुरक्षित गुणस्तरीय तथा निर्धारित समयभित्र सम्पन्न गर्नका लागि केही दिन सड़क बन्द गर्नु परेको वडा कार्यालयले जनाएको छ। यस अवधिमा स्थानीय बासिन्दा यातायात व्यवसायी तथा सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गरी आवश्यक सहयोग पुर्याउन नगरपालिकाले आग्रह गरेको छ। रिसिङ गाउँपालिकामा निर्माणधीन दुबुङ सड़क आयोजनामा लागत अनुमान भन्दा फरक ढंगले निर्माण कार्य गरिएको छ। सम्झौतामा उल्लेख गरिएको डिजाइन स्थान र मापदण्ड अनुसार काम नगरी भेरिएसन आदेश तथा पूर्व स्वीकृति विनय संरचना निर्माण गरिएको भन्दै 18,07,988 रूपियाँको भुक्तानीमाथि प्रश्न उठेको छ। मालेका परीक्षकको प्रतिवेदन अनुसार गाउँपालिकाले दुबुङ सड़क निर्माणका लागि जिटा इन्जिनियरिङ एण्ड सिभिल कन्स्ट्रक्सन प्रालीसँग 95,99,561 रूपियाँ 72 पैसामा ठेक्का सम्झौता गरेको थियो। सम्झौता अनुसार निर्माण कार्य 2082 असार 14 गते भित्र सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा काम पूरा हुन नसकेपछि म्याद 2082 चैत 15 गतेसम्म थप गरिएको थियो। प्रतिवेदनमा सड़क निर्माण अन्तर्गत नाला निर्माण, प्लम्प वाल, ड्राइन स्टोन, मेसिनरी तथा स्टोन सोलिङ जस्ता संरचनाहरू लागत अनुमान र स्वीकृत डिजाइन भन्दा फरक स्थान, लम्बाई तथा उचाइमा निर्माण गरिएको उल्लेख गरिएको छ। निर्माणको क्रममा आवश्यक प्राविधिक स्वीकृति र भेरिएसन आदेश नदी सम्झौता भन्दा फरक ढंगले काम गरिएको पाइएको छ। मालिकाका अनुसार प्रारम्भिक डिजाइनमा 2 मिटर उचाइको प्लम्ब वाल निर्माण गर्ने व्यवस्था रहे पनि वास्तविक निर्माणमा त्यसलाई खचाएर 1.24 मिटर मात्र बनाएको छ। त्यसैगरी केही स्थानमा नालाको लम्बाई बजाएको तथा अन्य संरचना समेत स्वीकृत डिजाइन भन्दा फरक तरिकाले निर्माण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। सार्वजनिक निर्माण सम्बन्धी प्रचलित व्यवस्था अनुसार निर्माणको क्रममा परिस्थिति वंश संरचनाको स्थान वा डिजाइन परिवर्तन गर्नुपर्ने अवस्था आएमा सम्बन्धित कार्यालय र प्राविधिकको स्वीकृतिमा भेरिएसन आदेश जारी गरेर मात्र निर्माण गर्नुपर्ने व्यवस्था रहेको छ। तर उक्त आयोजनामा यस्तो प्रक्रिया अवलम्बन नगरी निर्माण कार्य गरिएको महालेखाको ठहर रहेको छ। पाल्पा र स्याङ्जाको संगमस्थल रम्दी स्थित कालीगण्डकी नदीमाथिको सिग्नेचर ब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ। गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माण थालिएको पुलको काम हालसम्म 95% सकिएको पुल सेक्चर पोखराका आयोजना प्रमुख सिदेन कृष्णराज अधिकारीले बताउनु भएको हो। विक्रमसम्म 2028 बनेको स्टिल ट्रस पुल हुँदै गएपछि नयाँ प्रविधिको सिग्नेचर ब्रिजको निर्माण गरिएको हो। हाल सञ्चालनमा रहेको 93 मिटर लामो स्टिल पुल भन्दा केही तल 123 मिटर लामो आधुनिक सिग्नेचर पुल निर्माण भइरहेको छ। पश्चिम बागलुङको गलकोट नगरपालिका वडा नम्बर 7 मलमले आफ्नै प्रशासनिक भवनबाट सेवा दिन शुरू गरेको छ। आगाखेतमा रहेको कार्यालयलाई म्यालेममा निर्मित भवनमा स्थानान्तरण गरिएको हो। पूर्ववडाध्यक्ष स्वर्गीय टीकाबहादुर थापा र स्थानीय हर्कबहादुर थापाले झण्डै 6 रोपनी जग्गा वडालाई निशुल्क प्रदान गरेपछि स्थानीयको आर्थिक सहयोग र श्रमदान गरी झण्डै 25 लाखको लागतमा मल्मको प्रशासनिक भवन निर्माण गरिएको हो। शेयर बजार आज पनि बढ़ेको छ। हिजो उच्च अंकले बढ़ेको शेयर बजार परिसूचक नेप्से आज 8.78 अंकले बढ़ेर 2661.71 बिन्दुमा पुगेको छ। आज बैंक फाइनान्स, जीवन बीमा, माइक्रो फाइनान्स र म्युचुअल फण्ड बाहेक सबै समूहको सूचक घटेको छ। आज बैंक समूहको सूचक 2% उकालो लागेको छ। आज 109 वटा कम्पनीको शेयर बढ़ेकोमा 153 वटाको घटेको छ। यसै 13 वटा कम्पनीको शेयर भने खटपट भएको छैन। आज अप्पर लोहोरे खोला हाइड्रो पावर, कलंगा हाइड्रो, स्नो रिभर्स, सानीगढ़ हाइड्रो पावर हाइड्रोको शेयर 15% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन एनआईसी एसिया डिभेन्चरको शेयर 10.5% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.86 अर्ब करोड़को कारोबार भएकोमा आज 359 वटा कम्पनीका 89,64,11 अर्ब रूपियाँमा किनबेच भएको छ। हस्त साझा 5 बजेको ढोरबर हाइलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
16: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
17: टिम 68 करोड प्रस्तुत गर्दछ
18: प्रथम 68 करोड कप 2083
17: पिरुङ स्पोर्ट्स क्लबद्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी खेलप्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
18: प्रथम पुरस्कार
17: नगद रु 111,068 को साथमा सिन मेडल तथा प्रमाण पत्र।
18: द्वितीय पुरस्कार
17: नगद रु 77,068 को साथमा सिन मेडल तथा प्रमाण पत्र।
18: तृतीय पुरस्कार
17: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
18: सान्त्वना पुरस्कार
17: नगद रु 22,068
18: विदागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीका लागि नगद रु 5,068
17: साथै उत्कृष्ट स्पाइकर उत्कृष्ट ब्लकर उत्कृष्ट सेटर उत्कृष्ट डिफेन्डर उत्कृष्ट सर्भर उदयमान खेलाडी र उत्कृष्ट कोचको लागि जनही 3,068 खेल हुने स्थान भीमात रंगशाला खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म
18: अन्य आकर्षणहरू
17: मौलिक कौराहा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति सहभागी टिमहरू तनहु भलिबल टिम स्याङ्जा भलिबल टिम शाही फलफुल भलिबल टिम स्याङ्जा पिरुङ स्पोर्ट्स क्लब भीमात वालिङ भलिबल क्लब स्याङ्जा हाई भिजन ल्यान्ड भलिबल टिम भीमात
18: आयोजक
17: पिरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पिरुङ तनहु।
19: ए सबिना यस्तो हतारमा कता हो?
20: ए प्रदीप हेर न बेगो दिन पनि आइसक्यो घर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
19: ल बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचारी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
21: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9800286142
22: सुन न श्रेया यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
23: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
22: कहाँ
23: गन्धकी मेडिकल हल
24: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
23: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको दर्श हटाउन परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
24: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
22: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि सम्पर्क 0965903969 मोबाइल 9840826
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
24: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ। अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरि
3: कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
3: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
24: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
4: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-5699 छ।
5: नमस्ते, अहिले तपाईँ रेडियो दुर्पालाई सुन्दै

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो त त्यही मात्र छ। हजुर पनि स्थितिको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: अँ हुन्छ नि खुब। पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ। वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065। मोबाइल 9816634372।
6: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
6: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96-769 र 9841-70।
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
6: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन।

0: Happy and Ortho Center Suklagundagi Char Dulegoda, White House Party Palace Go Agadi.
1: विद्यार्थी भाई बनी हरू आज हम तिमी हरू लाई प्रपात बारे पढ़ाओ देशो ध्यान से रसुन
2: मैडम
1: सभी सूर्तिजन्य पदार्थ को धुआं खानु हो चुरोट बिंडी तमाकू ककड़ जस्ता सूर्तिजन्य पदार्थ को सेवन गर्नु हो धूम्रपान को धुआं में 7000 भन्दा बड़ी किस्म का रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बड़ी तत्वले क्यान्सर गराउँदछ
2: अनि धूम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम
1: धूम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठीघर आदि को क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
2: अनि नि मैडम यो धूम्रपान तथा सूर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
1: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूमपान तथा सूर्तिजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9261553507।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
3: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
7: एडमिशन ओपन,
8: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM affiliated to पोखरा यूनिवर्सिटी,
7: 24th years of academic excellence in management,
8: bachelor program,
7: 4 years program of Bachelor in Business Administration BBA,
8: 4 years of IT program, Bachelor of Computer System and Information Technology BCSIT,
7: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance.
8: Forms are available at college administration at 9 a.m. to 3 p.m.
7: Science and Management both stream can apply.
8: Last date of form submission 26th Ashar 2018.
7: Entrance exam 29th Ashar 2018.
8: Enter to learn, go forth to serve.
7: Further details, Pokhara College of Management PCM, Ganmarga Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 0615447615705701254, email info@pcm.edu.np, or website www.pcm.edu.np.
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच बस्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
11: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
10: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9846078302।
12: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
13: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
12: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
13: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
12: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: ए सबिना, यस्तो हतारमा कता हो?
0: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौंडाको बन्केवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बन्केवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
9: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौंडा, बन्केवा चोक, तनहु। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
14: अन्तर्मनको आवाज।
15: स्टुडियो अहिले साँझको 6 बज्यो।
9: टाइम चेक को साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौंडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816095301।

0: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: दुर्घटनाग्रस्त गाड़ी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाई। मुगलिन सड़क तीन घण्टा पछि खुल्यो।
0: प्रतिनिधि सभाबाट दुईवटा प्रतिस्थापन विधेयक पारित। गण्डकी बाहेक छ प्रदेशमा बजेट पारित गर्न विपक्षीको अवरोध।
1: साल्ट ट्रेडिङका सहायक प्रबन्धक झा विरूद्ध भ्रष्टाचार मुद्दा दायर। लगातार घटेको शेयर बजारमा हिजोदेखि वृद्धिको लय।
0: भारतको मुम्बईमा भीषण वर्षा। समुद्रमा 15 फीट अग्ला छाल उठ्न सक्ने चेतावनी।
1: र महिला टी20 विश्वकपको दोस्रो सेमी फाइनलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै।

0: ढोकढोक होइन, ढोक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाई भएको छ। नदीमा जलसतह बढ़ेको र गाड़ी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब परीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो। वहाँका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र 02001 ख 1055 नम्बरको फोर्स गाड़ी आज बिहान 11:30 बजेतिर चामुण्डा बिन्द्रासैनी नगरपालिका साथ दैलेखको सांकेतडा स्थित कर्णाली नदीमा खसेको थियो। उक्त स्थानबाट नामथर र वतन नखुलेका एकजना पुरूष भीरमा अचेत अवस्थामा अड्केको अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिनुभयो। उद्धार सामग्री सहित प्रहरी सशस्त्र प्रहरी बल नेपाल गुल्मत दैलेख माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेसका जनशक्ति संयुक्त रूपमा खोजी तथा उद्धार कार्यमा खटिएको उहाँले बताउनुभयो। उहाँका अनुसार गाड़ी 400 मिटर तल खस्दा कर्णाली नदीमा डुबेको अनुमान गरिएको छ। गाड़ीमा कतिजना यात्रु सवार थिए भन्ने यकिन नभएको उहाँले बताउनुभयो।
4: चितवनको नारायणगढ़ मुगलिङ सड़क खण्डको जलविरेमा खसेको पहिरो पन्छाएर करिब 3 घण्टापछि यातायात खुलाइएको छ। पहिरो पन्छाएसँगै सड़क दुईतर्फी नै संचालनमा आएको भरतपुर सड़क डिभिजन कार्यालयले जानकारी दिएको छ। आज अपरान्ह 12:30 बजे सुक्खा पहिरो खसेर सड़क दुईतर्फी नै बन्द भएको थियो। अहिले रोकिएका गाड़ीहरू गन्तव्यतर्फ गइरहेका छन्।
3: संरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना नियुक्त हुनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकले केन्द्रको कार्यकारी निर्देशकमा ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै सरकारले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत रावललाई नियुक्त गरेको छ। सरकारले नेपाल प्रहरीका 8 जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीको पनि सरुवा गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।
4: प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धिकरण अर्थात मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 पारित र विधेयक 2083 र सहकारी पहिलो संशोधन विधेयक 2083 पारित भएका छन्। आजको बैठकले सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक र सहकारी पहिलो संशोधन विधेयक 2083 पारित गरेको अन्य दुई विधेयक पनि आजै पारित गर्ने तयारी छ।
3: विपक्षी दलको अवरोधका कारण गण्डकी गण्डकी प्रदेशमा भने बजेट असार 14 गते बहुमतले पारित भइसकेको छ। प्रदेशसभाका सूचना अधिकारी प्रभाकर घिमिरेका अनुसार बजेट निर्धारित प्रक्रिया अनुसार पारित गरिएको हो। कोशी प्रदेशसभा

कोशी प्रदेश भएको छ। मधेश प्रदेश सभामा पनि बजेट प्रस्तुत भएदेखि नै विपक्षी दलहरूले संशोधनको माग गर्दै बैठक नै अवरूद्ध गर्दै आइरहेको। आजको बैठक पनि अवरोधकै कारण अनिश्चितकालका लागि स्थगित भएको छ। यो सँगै बजेटमाथिको औपचारिक छलफल समेत शुरू हुन सकेको छैन। बागमती प्रदेशमा भने नियमित कार्यसूची अनुसार मन्त्रालयगत छलफल जारी

0: असार मसान्तभित्र बजेट पारित गर्नै पर्ने संवैधानिक व्यवस्था रहेको छ। थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
1: मार्बल का सीपीवीसी प्रोडक्ट हरू अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरु भन्दा 25% बढ़ी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढ़ी विश्वभरि रुचाइएको ब्रान्ड साथै मार्बल का सी

0: जानकारीका लागि हिमालय स्पेशल मानेश्वर काठमाडौँ फोन 4781170 लगइन गर्नुहोस्।
1: यो हो संचार नेटवर्क समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार।

0: अनुसार झाली सेवा सन् 1998 भारतबाट प्राप्त बीएससी तहको नकली शैक्षिक योग्यताको मार्कशीट इमिग्रेशन सर्टिफिकेट ट्रान्सफर सर्टिफिकेट र प्रोभिजनल सर्टिफिकेट सालमती नक्कली प्रमाणपत्रको आधारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रमुख सहायक केमिस्ट पदमा शुरू नियुक्ति लिएका थिए। पछि सोही झुट्टा कागजात पेश गरी सहायक प्रबन्धक सातौं तहमा बढ़ुवा भई ओहदा लाभ र सुविधा लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।
1: हिजो 44 अंकले बढ़ेको शेयर बजार परिसूचक नेप्सी आज थप 8 अंकले बढ़ेको छ। बैंकिङ समूहको उच्च वृद्धिले समग्र शेयर बजार बढ़ाएको हो। त्यससँगै नेप्सी परिसूचक 2661 दिनसम्म लगातार घटेको बजारले हिजोदेखि वृद्धिको लय समातेको छ। आज कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.86 अर्ब करोड़को कारोबार भएकोमा आज 4.11 अर्ब करोड़को कारोबार भएको छ। यद्यपि आज धेरै जसो कम्पनीको मूल्य घटेको छ। जम्मा 108 कम्पनीको शेयर मूल्य बढ्दा 152 कम्पनीको शेयर मूल्य घटेको छ भने 13 कम्पनीको स्थिर रहेको छ।
0: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका 4,000 भन्दा बढ़ी प्रवेश पास कर्मचारी सरूवा अवकाश राजीनामा वा सेवा छाडिसकेपछि पनि प्रणालीमा सक्रिय रहेको पाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थालाई थप सुदृढ़ बनाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको निर्देशनमा गरिएको अध्ययन प्रतिवेदनले हाल कार्यरत नरहेका कर्मचारीको 4,072 पास सक्रिय अर्थात एक्टिभ देखिएको पाइएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशन र समन्वयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका उक्त सक्रिय रहेका पुराना प्रवेश पास निष्क्रिय गर्ने प्रक्रिया पनि तीव्र बनाइएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारतका महाराष्ट्रका 4 जिल्लामा भारी वर्षा भएको छ। भारतीय संचार माध्यमका अनुसार मुम्बई, ठाणे, पालघर र रायगढ़मा रेड अलर्ट जारी गरिएको छ। मुम्बईमा पछिल्लो 24 घण्टामा मात्रै 172 मिलिमिटर वर्षा भएको छ। बृहन मुम्बई महानगरपालिकाले आज 15 फीटसम्म अग्रा छाल आउन सक्ने चेतावनी दिएको छ। मानिसहरूलाई समुद्रबाट टाढा रहन सल्लाह दिइएको छ। मनसून आज राजस्थानमा 7 दिन र दिल्लीमा 5 दिन ढिला गरी प्रवेश गरेको छ। आज बिहानदेखि दिल्लीमा पनि भारी वर्षा भइरहेको छ। राजस्थानका जयपुर र दौसा सहित 25 जिल्लामा भारी वर्षाको चेतावनी जारी गरिएको छ। खराब मौसमका कारण उत्तराखण्डमा केदारनाथ यात्रा स्थगन गरिएको छ।
0: अब खेल समाचार। महिला टी20 विश्वकप क्रिकेटको दोस्रो सेमी फाइनल आज इंग्ल्याण्ड र दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुनेछ। दुई टोली बीचको खेल नेपाली समय अनुसार राति 11:15 लण्डनको ओभलमा शुरू हुनेछ। यी दुई टोली तेस्रो पटक सेमी फाइनलमा आम्ने सामने हुन लागेका हुन्। यस खेलको विजेताले फाइनलमा 6 पटकको च्याम्पियन अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिका अघिल्ला दुवै टी20 विश्वकपको फाइनलमा पनि पुगेको थियो। अर्कोतर्फ इंग्ल्याण्डले यस पटक समूह चरणका सबै खेल जितेर सेमी फाइनलमा पुगेको हो। दुई टोलीले अहिलेसम्म 28 खेल भएका छन्। इंग्ल्याण्डले यीमध्ये 23 जितेको छ भने दक्षिण अफ्रिकाले केवल 4 खेल जितेको छ। एउटा खेल बराबरीमा सकिएको छ।
1: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: कर्णाली नदीमा गाड़ी डुब्दा उद्धार कार्यमा कठिनाई। मुगलिङ सड़क 3 घण्टापछि खुल्यो।
1: प्रतिनिधि सभाबाट 2 प्रतिस्थापन विधेयक पारित। गण्डकी बाहेक 6 प्रदेशमा बजेट पारित गर्न विपक्षीको अवरोध।
0: साल्ट ट्रेडिङका सहायक प्रबन्धक झा विरूद्ध भ्रष्टाचार मुद्दा दायर। लगातार घटेको शेयर बजारमा हिजोदेखि वृद्धिको लय।
1: भारतको मुम्बईमा भीषण वर्षा। समुद्रमा 15 फीट अग्ला छाल उठ्न सक्ने चेतावनी।
0: र महिला टी20 विश्वकपको दोस्रो सेमी फाइनलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन।
3: 103.8
4: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
5: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
5: छुटका दायराहरू:
4: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
4: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
5: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9856062625 र 9848064145।

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura Walk in Department Bhavan Sangai Mobile 9856-32493 ra 9856-38073
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
3: हस मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
2: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कतै पाइन्छ र
3: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
4: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
4: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9868385022
6: यही तोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको। सम्पर्क 6061209 र 98041।
2: दिनमा पनि खुसी देखिनुहुन्छ? हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भयो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहुँ, पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9856166136।
5: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा पीपी चोकमा, यही जेठ 20 गते शनिवार।
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ
1: कार्यरत थाइराइड सहित
5: छाला, यौन, कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
1: फेमिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन,
5: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर बराल,
1: हाड जोड्ने तथा
4: शिशु रोग विशेषज्ञ, बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
4: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर।
5: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला।
1: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
5: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन नम्बर 0564143377, मोबाइल 9856044।
1: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब पीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्ने
1: सेवाहरू।

0: पारेछन् बाबुले पसल बिपी
1: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
0: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।

0: त्यो इन्डियन हाते घडी वारेन्टीका साथ
1: डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र NTC को सिम पनि पाइन्छ। NCL को नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461599 छ।
4: जयमा श्री, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: राखेर सुन
1: होइन के सुन्ने भनेको
2: थाहा छैन र हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
1: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
2: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको पुरा सुन्नु पर्दैन
1: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
2: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
3: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
4: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुई
2: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड

0: मा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
1: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460692046।
2: हजुर, दान गरौ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
4: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
5: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धि।
6: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
1: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
7: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
8: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, झापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
7: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141553005।
10: ए आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
11: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
12: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदेऊ।

0: स्वस्थ बनाउँछ।
1: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: मम्मी भोक लाग्यो, खाजा खाऊँ न?
3: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
2: हस् मम्मी।
4: मैले सुने छोरी, ल जाम हिँड।
3: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
4: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
3: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808281144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
4: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
5: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईँ जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
10: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर
12: जानी होइन,
13: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
14: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9961653507।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
16: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
15: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
16: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
15: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
16: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
15: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
16: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
15: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
16: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
15: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
16: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: कहाँ जाने?
17: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
6: अनि बीचमा नझर्ने?
17: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
18: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
16: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9861616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526363।
0: किन आँखा मिचेको मिचे गरेको
18: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
0: धेरै समय मोबाइल चलाएपछि क्या हो?
18: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
18: ए त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस्?
18: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
19: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
22: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
21: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
22: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
23: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
24: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
21: ढोरबाराही हाइलाइट्सको साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
21: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841493004।

0: नमस्कार, रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ध्वरबाराही हाइलाइट्समा सहकर्मी सृष्टि खत्रीसँगै अशोक विश्वकर्माको स्वागत छ। ध्वरबाराही हाइलाइट शुरू गरौं आजका प्रमुख समाचारहरूबाट।
1: प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धिकरण विधेयक सहित सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक र सहकारी विधेयक बहुमतले पारित। सहकारी बचतकर्ताको रकम फिर्ता गर्न राज्यको पैसा नहालेको मन्त्रीको जिकिर।
0: एमाले उपाध्यक्ष पौडेललाई बन्दी प्रत्यक्षकरण रिट खारेज गरेर थप 6 दिन हिरासतमा राख्न अनुमति। कांग्रेसमा संस्थापनेतर समूहको बैठक आह्वान।
1: सार्वजनिक गाड़ीको भाड़ा 2% घटाउने सरकारको निर्णय। बाल श्रम मुक्त बनाउन सफल तनहुको म्याग्दी गाउँपालिका राष्ट्रिय पुरस्कारबाट सम्मानित।
0: दोहा वार्तापछि अमेरिका इरान सम्वादलाई निरन्तरता दिने सहमति। थाइल्याण्डमा 11 वर्षीय बालकले चलाएको ट्रकले खिच्दा 8 बौद्ध भिक्षुहरूको मृत्यु।
1: फिफा विश्वकप फुटबलको नकआउट चरणमा पोर्चुगल र क्रोसिया खेल्दै।
0: अब पूरा समाचार सुन्नुहोस्। सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 प्रतिनिधि सभाबाट पारित भएको छ। आज बसेको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वागेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो। विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री डाक्टर वागेले सम्पत्ति शुद्धिकरण विभागलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर रहेको बताउनु भएको छ। उहाँले सम्पत्ति शुद्धिकरण मात्र नभएर आर्थिक अपराध विरूद्ध अख्तियार जस्तै शक्तिशाली आर्थिक अपराध प्राधिकरण बनाउने विषयमा समेत छलफल गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकबाट सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि पारित भएको छ। बैठकमा यस सम्बन्धी भएको दफावार छलफल सम्बन्धित मन्त्रीको जवाफ प्राप्त संशोधनहरूलाई निर्णायक प्रस्तुत भएपछि बहुमतबाट विधेयक पारित गरिएको हो।
1: यसै गरी सहकारी विधेयक पनि प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। बिहिबारको बैठकमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पेश गर्नुभएको सहकारी विधेयक 2083 पारित गरिएको हो। यसअघि बैठकमा विधेयकमाथिका संशोधन प्रस्ताव प्रस्तुत हुनुका साथै दफावार छलफल भएको थियो। छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहकारी ऐन 2074 संशोधन गर्न लागि जानकारी दिनुभएको हो। उहाँले सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने चक्रीय कोषमा राज्यको कोषको पैसा नहालेको जिकिर गर्नुभएको छ।
0: सरकारले अन्तर प्रतिस्पर्धी सार्वजनिक गाड़ीको भाड़ा घटाएको छ। इन्धनको मूल्य घटेपछि यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक गाड़ीको भाड़ा समायोजन गरेको हो। विभागले आज सूचना निकालेर सार्वजनिक गाड़ीको भाड़ा 2% घटेको जानकारी दिएको छ। यस अगाडि सार्वजनिक गाड़ीको भाड़ा दर कायम गर्दा डिजेलको औसत बजार मूल्य प्रति लिटर 235.83 पैसा रहेकोमा अहिले घटेर औषधि 192.83 रूपियाँ कायम भएको छ। यो गिरावट प्रतिशतका आधारमा झण्डै 18.23% हुन आउँछ। वैज्ञानिक भाड़ा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य 5% वा त्यो भन्दा धेरैले घटबड हुँदा स्वचालित रूपमा भाड़ा समायोजन गर्नुपर्ने व्यवस्था रहेको छ। तर इन्धनको मूल्य 18% भन्दा धेरैले घट्दा पनि विभागले लामो दूरीका सार्वजनिक गाड़ीमा 2% मात्र घटाएको छ। विभागका अनुसार यसअघि इन्धनको मूल्य बढ़दा वैज्ञानिक प्रणाली अनुसार 9.8-14.3% भाड़ा बढ़नुपर्नेमा 5% मात्रै भाड़ा बढ़ाएका कारणले अहिले घटाउँदा पनि त्यही दरमा घटाइएको हो। यो नयाँ भाड़ा दर आजैदेखि लागू हुने विभागले जनाएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको पेशागत आचरण, सेवाग्राही प्रतिको व्यवहार, उत्तरदायित्व तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न आचार संहिता 2083 लागू गरेको छ। मन्त्रालयले जारी गरेको आचार संहिता स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीहरूले पालना गर्नुपर्ने आचरण र जिम्मेवारीहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ। आचार संहिता अनुसार कर्मचारीले आफ्नो पदीय जिम्मेवारी निष्पक्ष, इमान्दार र उत्तरदायी सरकारी ढंगले निर्वाह गर्नुपर्नेछ। कुनै पनि राजनीतिक विचार आस्था वा दबावबाट प्रभावित नभई पूर्ण रूपमा राजनीतिक तटस्थता कायम राख्नुपर्ने व्यवस्था गरिएको छ। साथै सेवाग्राहीको अधिकारको सम्मान र संरक्षण गर्न प्रतिबद्ध रहनुपर्ने तथा महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति र अन्य संवेदनशील समूहप्रति सहयोगी तथा सम्मानजनक व्यवहार गर्नुपर्ने उल्लेख गरिएको छ।
0: नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई विशेष अदालतले थप 6 दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहनुभएका पौडेललाई यो तेस्रो पटकको म्याद थप गरिएको हो। न्यायाधीश हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले आज म्याद थपको आदेश दिएको हो। व्यापारी दीपक भट्टसँगको सम्बन्धका आधारमा प्रहरीले असारको 8 गते पौडेललाई पक्राउ गरेको थियो। हिमालयन एसेट्स म्यानेजमेन्ट मार्फत श्रीराम टोबा उद्योगको 20% सेयर झण्डै 30 करोड़ रूपियाँ बराबरको उदा उदै 3.5 करोड़मा नै किनबेच भएको र यसमा अर्थमन्त्री हुँदा पौडेलले राजनीतिक प्रभाव प्रयोग गरेको आरोप रहेको छ। यसै बीचमा पौडेलकी पत्नी दोमायाले श्रीमानको हिरासत विरूद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको छ र सर्वोच्च अदालतले उक्त रिटमाथि एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ। पौडेललाई गैर कानूनी हिरासतमा राखिएको भन्दै उहाँकी श्रीमती दोमाया पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। बिहिबार उक्त रिटमा न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासले रिट खारेज गर्ने निर्णय सुनाएको हो।
1: नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पूर्व सभापति शेरबहादुर देउबा समूहको बैठक बोलाउनु भएको छ। खड्काले गोल्फ टार स्थित आफ्नो निवासमा भोलि शुक्रबारका लागि निवर्तमान पदाधिकारी र वरिष्ठ नेताहरूको बैठक बोलाउनु भएको देउबा समूहका नेता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभएको छ। यसअघि 7 प्रदेशमा भेला सकेको देउबा समूहले ती भेलाको समीक्षा गर्ने विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको विवाद समाधानमा संस्थापनले तदारूकता नदेखाएपछि कसरी अगाडि बढ़ने भन्ने रणनीति तय गर्न बैठक आह्वान भएको नेता डाक्टर महतले बताउनु भएको छ। काठमाडौँको चुनदेवीमा 15 महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय निश्चित गरेकोले औपचारिकता कहिले दिने भन्ने विषयमा पनि बैठकमा कुराकानी हुनेछ।
0: नेपालको कृषि तथा पशुपक्षी क्षेत्रका 12 संघ संस्थाहरूको छाता संस्था नेपाल कृषि महासंघको 12 वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। वरिष्ठ कृषि विज्ञ शिवबहादुर नेपाली प्रधानले साधारण सभाको उद्घाटन गर्दै समय चक्रमा नेपालले केही कृषि उपज आयात गर्नु परे पनि केही उपजहरू आत्मनिर्भर र केही मा निर्यात गरिरहेको भन्दै आउँदा दिनमा निर्यातलाई विस्तार गर्न अझै धेरै काम गर्न सकिने सम्भावना रहेको बताउनु भएको छ। नेपाली भेडाहरूको ऊन खुर्कने र प्रशोधन गर्ने नयाँ प्रविधिको प्रयोग, नेपाली महको ब्रान्डिङ, केशर खेती, कस्तुरी पालन जस्ता नेपाली वस्तुबाट रोजगारी र आमदानी बढ़ाउन सकिने तथा खाद्यान्न आयातबाट हुने व्यापार घाटालाई कम गरेर देशको आर्थिक उन्नति हुने कुरामा उहाँले जोड़ दिनुभयो। कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्रालयका पूर्व सचिव डाक्टर योगेन्द्र कुमार कार्कीले नेपालमा कृषिको योजना तर्जुमा र तिनको कार्यान्वयनमा गम्भीरतापूर्वक लाग्ने हो भने कृषिको विकास तीव्र गतिमा हुने धारणा राख्नुभयो।
1: बितेको 2 महिनादेखि ठप्प रहेको नेपाली चियाको भारततर्फको निर्यात नियमित भएको छ। अस्ति मंगलबारदेखि काकडभित्ता, नाकाबाट इलाम र झापाका चियाका ट्रकहरू भारततर्फ प्रस्थान गरिरहेका छन्। मेची भन्सार कार्यालयका अनुसार मंगलबार र बुधबार गरी चिया बोकेको 5 ट्रक भारततर्फ गएका छन्। भारतको खाद्य सुरक्षा प्राधिकरणले नयाँ नीति ल्याई 100% परीक्षणको सट्टा 20% खेपमा मात्र नमूना परीक्षण गर्ने व्यवस्था गरेपछि यो सहजता आएको हो। निर्यात का कारण झापा र इलाममा झण्डै 900 चिया उद्योग बन्द गरेर किसान र मजदूरले आन्दोलन थालेका थिए। अहिले पहाड़ी अर्थोडक्स चिया पूर्ण रूपमा निकासी भइरहेको छ भने तराईको सीटीसी चिया मूल्यमा सहमति हुन बाँकी रहेकाले रोकिरहेको छ।
0: बालश्रम मुक्त बनाउन सफल भएकोमा तनहुको म्याग्दी गाउँपालिका राष्ट्रिय पुरस्कारबाट बिहिबार आज सम्मानित भएको छ। नेपाल सरकारको युवा श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजना गरिएको विशेष समारोहमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले म्याग्दी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठलाई सम्मान पत्र प्रदान गर्नुभएको हो। देशैभरिका 753 वटा पालिका मध्ये उत्कृष्ट कार्य गर्ने 13 वटा पालिकालाई मात्रै सो कार्यक्रममा सम्मानित गरिएकोमा म्याग्दी गाउँपालिका पनि पर्न सफल भएको जनाइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीका अनुसार मन्त्रालयले तय गरेका विभिन्न 51 वटा सूचकको आधारमा मूल्याङ्कन गर्दा म्याग्दी गाउँपालिकालाई सम्मान गरिएको हो।
1: महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले राष्ट्रिय बाल अधिकार परिषदमा छड्के अनुगमन गरी नयाँ बालगृह खोल्ने अनुमति नदिन निर्देशन दिनुभएको छ। आज बिहान मन्त्रालय तथा मन्त्रीको सचिवालयको टोली सहित परिषदको पुलचोक स्थित कार्यालय पुग्नुभएकी मन्त्री वादीले उक्त निर्देशन दिनुभएको हो। कर्मचारीलाई निर्देशन दिँदै भन्नुभएको छ, बालगृहका नाममा बालबालिका थप जोखिममा परिरहेका छन्। यो अवस्थाबाट अब हामीले हाम्रा बालबालिकालाई जोगाउनुपर्छ। अर्को निर्णय नभएसम्म नयाँ बालगृह खोल्ने अनुमति प्रदान नगर्नुहोस्, उहाँले बताउनु भएको छ।
0: जिल्ला समन्वय समिति कास्कीद्वारा गण्डकी प्रदेश सरकारको कास्की स्थित विभिन्न आयोजना अनुगमन भएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको नेतृत्वमा सो अनुगमन सम्पन्न गरिएको हो। अनुगमन गरिएका आयोजनाहरूमा प्रदेश सरकारको 5 करोड़को लागत इस्टिमेटमा निर्माणाधीन पोखरा 33 स्थित तल्लो खैरनी घोकेनी शिवबस्ती हुँदै गाई गौड़ा सम्मको बहुवर्षीय सड़क आयोजना र पोखरा 31 स्थित 25 करोड़को लागतमा निर्माण भइरहेको स्याङदी भन्ज्याङ सम्मको 7 ताल जोड्ने लिंक रोड सड़कको अनुगमन गरिएको हो।
1: तनहु प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर हटाउने अभियानलाई तीव्र पारेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहु तथा मातहतका अस्थायी ट्राफिक प्रहरी पोस्टहरूले तीव्र पारेको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। घिमिरेका अनुसार सुरक्षा संवेदनशीलता र सम्भावित दुर्घटना न्यूनीकरणका लागि यो विशेष अभियान चलाइएको हो। यसका साथै खराब मौसम वा रातिको समयमा कालो सिसाका कारण चालकको भिजिबिलिटी कमजोर भए दुर्घटना बढ़ने हुनाले यो अभियान संचालन गर्नु परेको प्रमुख प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनु भएको छ।
0: सरकारी जग्गा भोगाधिकार प्रयोग गरेका व्यक्ति संस्था र निकायलाई संरचना तत्काल खारी गर्न सरकारले दिएको निर्देशनको असर परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीलाई समेत परेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 23 वैशाखमा भोकाधिकारमा लिएका जग्गा र त्यसमाथि निर्माण गरिएको संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति संस्था तथा निकायलाई निर्देशन दिएको हो। सरकारी निर्णयको आधारमा मातहतका कार्यालयले सरकारी जग्गा खाली गरिदिन रेडक्रसलाई पत्र लेखेको थियो। सरकारी निर्णय लागू भएको खण्डमा रेडक्रसले 44 जिल्लामा सरकारी जग्गा भवन समेत खाली गर्नुपर्ने जनाइएको छ।
1: पोखरा महानगरपालिका गगनगौड़ा स्थित ओडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा पुनर्निर्माण गरिएको छ। गत भदौ 24 गते भएको जेएनजी आन्दोलनका क्रममा आगजानी र तोडफोड़बाट क्षतिग्रस्त बनेको भवन स्थानीय समुदायको सक्रियताबाट पुनर्निर्माण भई हस्तान्तरण गरिएको छ। आन्दोलनको क्रममा क्षतिग्रस्त बनेको प्रहरी भवन स्थानीयकै पहलबाट पुनः संचालन योग्य बनेपछि समुदाय र प्रहरी बीचको सहकार्यको उदाहरणका रूपमा हेरिएको छ।
0: तपाई यति बेला साँझ 7 बजेको धोरबाराही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
5: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउं।
6: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
6: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98560-23420, 98-01-54674 र 98460-23420।
9: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
10: कि? बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
9: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
10: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
11: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98560-83507। कविता श्रेष्ठ, सम्पर्क 0654-14-055 र 98-466-18-817।
12: आज पनि ढिला भयो।
13: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
14: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा। प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 98560-20279।
15: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
16: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
15: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
16: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईको सतर्कताले अमूल्य जीवन बच्दछ।
15: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। यही असारको 19 अर्थात भोलि पोखरामा रोजगार मेला आयोजना हुने भएको छ। पोखरा उद्योग वाणिज्य संघ र ग्रोथ सेलर्सको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवर्धनमा बल्लौदीमा रहेको इभेन्ट सेन्टरमा मेला आयोजना हुन लागेको हो। यो मेला जागिर खोज्ने र जागिर दिनेहरू बीचमा प्रत्यक्ष भेटघाट गराउने र रोजगार चाहनेलाई त्यही ठाउँमा रोजगारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागि पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा संघको तर्फबाट मेला संयोजक दिनेश चन्द्र वास्तोलाले जानकारी दिनुभयो। मेलामा रोजगार चाहनेहरूले आफ्नो व्यक्तिगत विवरण पेश गर्नेदेखि रोजगारदाताले आफूलाई चाहिएको जनशक्तिबारे जानकारी दिने कार्यक्रम तय भएको पनि उपाध्यक्ष वास्तोलाको भनाइरहेको छ। सो मेलामा नेपालका प्रतिष्ठित रोजगारदाता कम्पनीहरूको पनि सहभागिता रहने उहाँले जानकारी दिनुभयो।
1: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरेका 4,000 भन्दा धेरै प्रवेश पास सरूवा अवकाश र राजीनामापछि पनि प्रणालीमा सक्रिय रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको निर्देशनमा भएको अध्ययनले अहिले कार्यरत नरहेका कर्मचारीका 4,072 पास सक्रिय देखिएको प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलका अनुसार यीमध्ये 507 पास संकलन गरी नष्ट गर्ने र प्रणालीबाट निष्क्रिय गर्ने प्रक्रिया शुरू भइसकेको छ। सरूवा भएका कर्मचारीका पास फिर्ता गराउन सम्बन्धित निकायलाई परिपत्र समेत जारी गरिएको डंगोलले बताउनु भएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म जम्मा 13,815 प्रवेश पास जारी भएकोमा 9,000 भन्दा धेरै अहिले पनि सक्रिय अवस्थामा रहेका छन्।
0: चितवनको इच्छा मनोकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमा नै आज कुटपिट भएको घटनाप्रति गाउँपालिकाले गम्भीर आपत्ति जनाएको छ। गाउँपालिकाले जारी गरेको विज्ञप्ति अनुसार बिहान करिब 11 बजे निर्माण व्यवसायी किरण फेयर कन्स्ट्रक्सनका प्रोपाइटर लाल बहादुर तामाङ सहित 6 जनाको समूहले प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि कार्यकक्षमा नै प्रवेश गरेर सामूहिक आक्रमण गरेको थियो। विज्ञप्तिमा उनीहरूले ज्यान मार्ने उद्देश्यले कुटपिट गर्नुका साथै परिवारलाई समेत नछोड्ने भन्दै धम्की दिएको उल्लेख गरिएको छ। घटनाको गाउँपालिकाका सम्पूर्ण कर्मचारीले भर्त्सना गर्दै दोषीमाथि निष्पक्ष छानबिन गरेर कानून बमोजिम कड़ा कार्यवाही गर्न सम्बन्धित निकायसँग गरेका छन्। कार्यालय समयमा नै कार्यकक्षभित्र भएको यस घटनाले कर्मचारीको सुरक्षा र निर्भय रूपमा काम गर्ने वातावरणमाथि गम्भीर प्रश्न उठाएको कर्मचारीहरूको भनाइरहेको छ।
1: कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पूर्ण खोप सुनिश्चितता निर्देशिका 2071 बमोजिम सम्पूर्ण प्रक्रियाहरू पूरा गरी बिहिबार आज जिल्ला समन्वय समिति कास्कीमा विशेष समारोहका विजय घोषणा गरिएको हो। यसअघि कास्कीका सबै 5 पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए। घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले सो अभियानलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जनप्रतिनिधिहरू र आम जनसाथले नै कुनै अभियान सफल हुने बताउनु भएको छ। स्वास्थ्य नागरिक नै भावी नेपालको समृद्धिको मुख्य आधार भएको हुँदा भावी नागरिक अहिलेका बालबालिकाको स्वास्थ्य अवस्थाका लागि सुरक्षात्मक उपाय खोप्ने प्रभावकारी भएको उहाँको भनाइरहेको छ। कार्यक्रममा गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युवा निधि बसौला, मन्त्रालयका अतिरिक्त सचिव खेम बहादुर खड्का, जिसस कास्कीका उप प्रमुख सरिता माल, जिल्ला खोप समन्वय समिति सदस्य सचिव मधुरजी ढकाल, जिल्ला समन्वय अधिकारी नवराज बराल सहितले आफ्नो भनाई राख्नु भएको थियो।
0: पोखरा महानगरपालिकाको 19 नगरसभाले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति कार्यक्रम र बजेट पारित गरेको छ। नगरसभाको बुधबार हिजो बसेको बैठकले उपप्रमुख मंजू देवी गुरूङले प्रस्तुत गरेको 7,15,25,00,000 रूपियाँको वार्षिक विकास कार्यक्रम सर्वसम्मतिले पास गर्नुभएको हो। यसअघि असारको 5 गते बसेको दोस्रो बैठकमा प्रस्तुत बजेट प्रस्तुत भएको थियो। महानगरको बजेटमा संघीय सरकारको वित्तीय हस्तान्तरणबाट 3,18,60,00,000 रूपियाँ प्राप्त हुनेछ। यसमा संघीय सशर्त अनुदान 2,61,91,00,000, विशेष अनुदान 5,50,00,000, समपूरक अनुदान 1,82,00,000 र सामान्यकरण अनुदान 49,37,00,000 रूपियाँ रहेको छ। गण्डकी प्रदेश सरकारले 9,15,36,000 रूपियाँ अनुदान दिनेछ। यसमा समपूरक 60,00,000, विशेष 40,00,000 र सामान्यकरण अनुदान 8,15,36,000 रूपियाँ रहेको छ। राजस्व बाँडफाँडमा संघीय सरकारबाट 34,34,73,000 र प्रदेश सरकारबाट 4,09,86,000 रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ। यस्तै स्थानीय सरकारतर्फ 1,31,14,000 र आन्तरिक स्रोतबाट 2,48,73,91,000 रूपियाँ संकलन हुने लक्ष्य रहेको छ। महानगरको कुल आन्तरिक आय 3,87,49,64,000 रूपियाँ हुने जनाइएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। कतार र पाकिस्तानको मध्यस्थतामा दोहामा सम्पन्न अप्रत्यक्ष वार्तापछि संयुक्त राज्य अमेरिका र इरानले कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। मध्यस्थकर्ताहरूले वार्तामा सकारात्मक प्रगति भएको जनाउँदै तनाव कम गर्ने प्रयास जारी रहने बताएका छन्। जून महिनामा वाशिङटन र तेहरानले कतार र पाकिस्तानको मध्यस्थतामा भएको समझदारी अनुसार 60 दिनका लागि युद्धविराम गर्ने तथा हर्मुज जलडम्बहरू मध्ये पुनर्सञ्चालनमा ल्याउने सहमति गरेका थिए। 14 बुधे उक्त समझदारीमा युद्धको स्थायी अन्त्य, हर्मुज जलडम्बहरू मध्येको व्यवस्थापन, इरानको पुनर्निर्माण कोष तथा आणविक कार्यक्रम लगायतका विषयमा थप वार्ताको आधार तय गरिएको थियो। बुधबार सम्पन्न प्रत्यक्ष छलफलपछि कतार र पाकिस्तानले जारी गरेको संयुक्त विज्ञप्तिमा दुवै पक्षसँग छुट्टा छुट्टै वार्ता भएको र त्यसबाट सकारात्मक प्रगति भएको उल्लेख गरिएको छ।
0: थाइल्याण्डमा 11 वर्षका बालकले चलाएको ट्रकले खिचेर धार्मिक जुलुसमा सहभागी बौद्ध भिक्षुहरूलाई ठक्कर दिँदा 8 जना भिक्षुको ज्यान गएको छ। अरू 10 जना भन्दा धेरै घाइते भएका छन्। बालकले आफ्नो अभिभावकले ट्रक अनुमति बिना चलाउने क्रममा घटना भएको र दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान शुरू गरेको समाचार संस्था एएफएले जनाएको छ। प्रहरीका अनुसार 35 जना भिक्षु र 5 जना सर्वसाधारण अनुयायी तीर्थयात्राका क्रममा सड़क किनार हुँदै हिँडिरहेको बेलामा बालकले चलाएको ट्रक नियन्त्रण बाहिर गएर जुलुस ठोकिएको थियो। मुक्दाहानमा प्रान्तीय गवर्नर बोरा एन बुन्नरातले यो घटनालाई सड़क सुरक्षाबारे गम्भीर चेतावनीको रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले पछिल्लो वर्षहरूमा सड़क सुरक्षा कड़ा बनाइए पनि यस्ता दुर्घटना दोहोरिन नदिन सबैको विशेष गरी अभिभावकको जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
1: अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान 5:15 पोर्चुगल र क्रोसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। पोर्चुगल समूह के को उपविजेता र क्रोसिया समूह एल को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। पोर्चुगल र क्रोसिया बीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यी दुई टोलीबीच अहिलेसम्म 10 पटक प्रतिस्पर्धा भएको छ। यसमा पोर्चुगल 7 र क्रोसिया 1 खेलमा विजय भएको छ भने 2 खेल बराबरीमा सकिएको छ। त्यसअघि विश्वकप फुटबलको नकआउटमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन्। यो खेल राति 12:45 अमेरिकाको लस एन्जलस रंगशालामा शुरू हुनेछ। स्पेन समूह एचको विजेता र अस्ट्रिया समूह जेको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 9:15 स्विजरल्याण्ड र अल्जेरिया खेल्दैछन्। स्विजरल्याण्ड समूह बीको विजेता र अल्जेरिया समूह जेबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। स्विजरल्याण्ड र अल्जेरिया बीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो।
0: हामी यिनै खबरहरू सँगसँगै ढोरबाराही हाइलाइट्सको अन्तमा आएका छौं। विदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
1: प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धिकरण विधेयक सहित सार्वजनिक खरिद विधेयक र सहकारी विधेयक बहुमतले पारित। सहकारी बचतकर्ताको रकम फिर्ता गर्न राज्यको पैसा नहालेको मन्त्रीको जिकिर हो।
0: एमाले नेता विष्णु पौडेललाई बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेर थप 6 दिन हिरासतमा राख्न अदालतको अनुमति। कांग्रेसमा संस्थापन इतर समूहको बैठक आह्वान।
1: सार्वजनिक गाड़ीको भाड़ा 2% घटाउने सरकारको निर्णय। बाल श्रम मुक्त बनाउन सफल तनहुको म्याग्दे गाउँपालिका राष्ट्रिय पुरस्कारबाट सम्मानित।
0: दोहा वार्ता पछाडि अमेरिका इरान सम्वादलाई निरन्तरता दिने सहमति। थाइल्याण्डमा 11 वर्षीय बालकले चलाएको ट्रकले किच्दा 8 बौद्ध भिक्षुहरूको मृत्यु।
1: र फिफा विश्वकप फुटबलको नकआउट चरणमा पोर्चुगल र क्रोसिया खेल्दै।
0: हवस् त, यिनै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबारा हे हाइलाइट साँझका लागि सकिएको छ। राति 10 बजे हामी थप ताजा समाचारहरू सहित उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबारा हे 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
12: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
17: एभुडी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
18: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
17: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
18: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
19: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
20: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
19: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
21: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
22: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
21: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
23: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
21: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
24: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
21: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420,
24: दीप मल्ल ठकुरी 9406041530।
25: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
26: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
25: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
26: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
25: ए त्यसो भए त म गइहाले,
26: चिया त पिएर जाऊ।
25: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर शोरूम
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर बेड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
24: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वागले सम्पर्क 9846061268 र 9560602068
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: यस दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 20 गते तेस्रो शनिबार
2: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
6: हार्ट जोर्नी नसा तथा बात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
5: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
5: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9560131053
8: हेर्दा हिजै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
9: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
8: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
9: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
8: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
2: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
8: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
2: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
8: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्रे बैङ्कको ठिक पारिपत्री फोन 0635903969
27: लगभग सबैजना आइसक्नु भयो आजको उडास्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
28: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
29: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
28: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
27: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
28: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
29: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
28: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
27: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
30: नेपाल सरकार विज्ञापन
31: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9008535537 र 9806615899।

0: निम मेटल स्टील फन पर का सब सामान साइनी कति मजा एक ठाव मतार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नाटिला, सम्पर्क 9856060113, 9807294।
1: यही आउँदो असार 20 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
3: हरियो खड्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
4: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
5: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, सम्पर्क 0564142333
2: र 9868168।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
7: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0168-590-162-590-163।
10: एडमिशन ओपन
11: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी
10: 24th इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
11: बैचलर प्रोग्राम
10: 4 years program of Bachelor in Business Administration BBA
11: 4 years of IT program Bachelor of Computer System and Information Technology BCSIT
10: 4-year program of Bachelor of Business Administration in Finance, BBA Finance.
11: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
10: Science and Management, both stream can apply.
11: Last date of form submission, 26th Asar 2083.
12: Entrance exam, 29th Asar 2083.
11: Enter to learn, go forth to serve.
10: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
13: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98532375 र 98011325475।
16: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
17: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
16: ओके, ल जाउँ।
17: हजुर, सिग्नल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
16: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98417-00787।
18: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
19: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
13: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
19: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171566।
18: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
19: साँच्चै कि मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोनी लाउने खालको छ।
18: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
19: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
13: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141-35622।
19: दाई, पहिला यो मोबाइल हेर्दैन।
20: 103.8 अन्तर्मनको आवाज।
21: स्टुडियो तान्छ्य,
22: अहिले रातिको 8 बज्यो।
0: कायम चेक को साथ मा बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन मा छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98168 95301।

0: ए आमा पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
1: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
2: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदियौ, स्वस्थ बनाऊ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
9: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
9: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
10: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
9: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
10: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
9: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
10: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
9: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहुँ, फोन 0665712440। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
11: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
4: छुटका दायराहरू,
10: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट,
11: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
10: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
9: थप जानकारीका लागि सम्पर्क 0665714479, मोबाइल 98560-62265 र 98468-64145।
12: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
13: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
12: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
14: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
12: ए हो र, हस् दाई, म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
16: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
17: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
16: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौं। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
18: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
19: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 9816634372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
16: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
20: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
21: अब चिन्ता नलिनुहोस्, तरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
20: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
21: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
20: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
21: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846061209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
22: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
23: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
22: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
24: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
22: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
20: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856062136 र 9151166636।
25: आज पनि भाटो अडायो? के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
26: यी बुढा
0: कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिन्नु हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भयो
1: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
0: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे तुले भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने यस नम्बरमा मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817
6: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
25: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
25: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
25: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
6: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
25: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9846096769 र 9846115644
25: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
26: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
27: मुहान वरपरका रुख नकटाऊ र सफा राखौं फेरि पानी पलाउँछ पानीको स्रोत संरक्षण गरौं भविष्यका लागि संचय गरौं बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन् मुहान संरक्षणमा जुटौं पानीको दुरुपयोग नगरौं स्वच्छ पानी सबैको पहुँच
28: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
29: टिम 68 करोड प्रस्तुत गर्दछ
30: प्रथम 68 करोड कप 2083
29: पिरुङ स्पोर्ट्स क्लबद्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमा रङ्गशालामा आयोजित 68 करोड कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाडी खेलप्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ
30: प्रथम पुरस्कार
29: नगद रु 111,068 साथमा सिल मेडल तथा प्रमाण पत्र
30: द्वितीय पुरस्कार
29: नगद रु 77,068 साथमा सिल मेडल तथा प्रमाण पत्र
30: तृतीय पुरस्कार
29: नगद रु 44,068 साथसम्म भीमा रङ्गशालामा आयोजित 68 करोड कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाडी खेलप्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक

0: नगद रु 22,068।
1: विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीका लागि नगद रु 5,068।
0: साथै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट कोचको लागि जनही 3,068। खेल हुने स्थान हिमाद रंगशाला, खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म।
1: अन्य आकर्षणहरू
0: मौलिक कौराहा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, शाही फलफुल भलिबल टिम स्याङ्जा, बिरुङ स्पोर्ट्स क्लब भिमाद, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भिमाद,
1: आयोजक
0: पिरुङ स्पोर्ट्स क्लब हिमाल नगरपालिका 4 पिरुङ तनहु।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: मैडम, धुम्रपान भनेको के हो?
2: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
2: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
5: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
6: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई रु 1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
5: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
6: सेवा लिने क्रममा चाहिने जानकारी,
5: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
6: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
5: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
7: कहाँ जाने?
3: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
7: मयाम चिसापानी, अनि बिचमा नझर्ने?
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोस्री महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
7: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
8: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235-52663।
9: धेरै घण्टाको प्रयासपछि सुरक्षित रूपमा उनलाई युक्रेनको राजधानी कियेभमा मृत्यु हुनेहरूको संख्या बढेर

0: कम्तीमा 20 पुगेको छ। युक्रेनको हवाई फौजका अनुसार रूसले गएराती युक्रेनमाथि करिब 500 ड्रोन र 74 क्षेप्यास्त्र प्रहार गरेको थियो। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, त्यहाँ हामीले निरन्तरको आक्रमणका कारण भत्किएका आवासीय भवनहरूको भग्नावशेषमा मानिसहरू पुरिएको आशंकामा उद्धार कर्मीहरूले अझै खोजी कार्य जारी राखेको पायौं। त्यसमा एक किशोरी पनि छन्। बीबीसीकी सारा रेन्सफोर्डको भनाई। यसैबीच युरोपेली आयोगले आज रूसमाथि नयाँ प्रतिबन्धहरूको घोषणा गर्दैछ। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले दोस्रो विश्वयुद्धपछिका दशकहरूमा जबरजस्ती गरिएका धर्मसन्तानका रूपमा दिइने फोर्स्ड एडप्सन घटनामा राज्यको भूमिकाका लागि औपचारिक रूपमा माफी मागेका छन्। अनुमानित 1,85,000 शिशुहरूलाई उनीहरूका आमाबाट अलग गरिएको थियो। विवाह नगरेका कारण हजारौं महिलालाई आफ्ना सन्तान त्याग्न दबाव दिइएको थियो। प्रधानमन्त्री स्टार्मरले संसदमा यो अभ्यासलाई उनकै शब्दमा इतिहासको एउटा कलंक भनेका छन्। भारत सरकारले व्हाट्सएपलाई प्रयोगकर्ताले फोन नम्बरको सट्टा छुट्टै युजरनेम प्रयोग गरेर च्याट गर्न सक्ने नयाँ सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ। सरकारले यस्तो सुविधाले अनलाइन ठगी र साइबर अपराध बढ़न सक्ने बताएको हो। भारतमा व्हाट्सएपका 85 करोड़ भन्दा बढ़ी प्रयोगकर्ता रहेका छन्। र थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रमा प्रहरीले 11 वर्षीय एक बालकले कसरी एउटा पिकअप ट्रक चलाएर सड़कमा हिँडिरहेका बौद्ध भिक्षुहरूको समूहलाई ठक्कर दियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। उक्त दुर्घटनामा 8 जना भिक्षुको मृत्यु भएको छ भने 20 जना भन्दा बढ़ी घाइते भएका छन्। बालकको उमेर आपराधिक जिम्मेवारी वहन गर्न पुगिसकेको छैन, तर उनका अभिभावकमाथि पर्याप्त निगरानी नगरेको आरोपमा मुद्दा चल्न सक्ने बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: सांगपखमा पुनः स्वागत छ। सरकारले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई लाल पूर्जा वितरण गर्न शुरू गरेको अधिकारीहरूले जनाएका छन्। त्यसक्रममा आज बर्दियाका 29 सुकुम्बासी परिवारलाई पूर्जा दिइएको भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तोराले बीबीसीलाई जानकारी दिए। उनका अनुसार साविकको भूमि आयोगमा दर्ता भएका निवेदनलाई हालको भूमि समस्या समाधान समितिले आवश्यक प्रक्रिया अघि बढ़ाएर लाल पूर्जा वितरण गर्न शुरू गरिएको हो। समितिमा भूमिहीन र दलितका करिब 3 लाख र अव्यवस्थित बसोबासीका 9.5 लाख जति गरी 12.5 लाखको हाराहारीमा लाल पूर्जाको माग गर्दै निवेदनहरू परेका बताइएको छ। साथै छुटेकाहरूलाई समेट्ने गरी निवेदन दिन आह्वान गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। हालै प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले असारको 3रो साताबाट लाल पूर्जा बाँड्न थालिने बताएकी थिइन्। यसै सन्दर्भमा हामीले उक्त मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टलाई टेलिफोन सम्पर्क गरी शुरूमा अब यो प्रक्रिया कसरी अघि बढ्छ भनेर सोधेका छौं।
2: नेपाल सरकारले गठन गरेको विगतका आयोगहरू र अहिलेको चाहिँ भूमि समस्या समाधान समिति मार्फत चाहिँ हामीले चाहिँ जे जति निवेदनहरू हाम्रो कलेक्सन भएको छ, झन्डै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी पर्नुहुन्छ र अहिले वर्तमान सरकारले भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखी काम अगाडि बढ़ने गरी लक्ष्य राखेको छ। अब यसलाई निरन्तरता दिने हो। 77 जिल्लामा 753 पालिकामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी अब जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम चाहिँ व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
1: तपाईँको आशय चाहिँ जुन 12.5 लाख जति अथवा त्योभन्दा बढी निवेदन परेका छन् जसमा चाहिँ अव्यवस्थित बसोबासीहरू पनि छन् उहाँहरूले क्रमशः दिन उचित लागेमा सरकारले ठानेमा अथवा त्यो मापदण्ड पूरा भएमा उहाँहरूले क्रमशः जग्गा धनी पूर्जा प्राप्त गर्दै जानुहुन्छ भन्ने हो?
2: हजुर हो। पहिलो चरणमा हामीले प्रत्येक निवेदनहरूलाई चाहिँ हामीले प्रमाणीकरण गर्छौं र भूमिहीनको क्याटेगोरीमा प्रमाणीकरण भएका परिवारलाई चाहिँ सम्भव भएसम्म उहाँहरू बसोबास गरेकै स्थानमा नभए उपयुक्त स्थानमा खोज गरी उहाँलाई जग्गा उपलब्ध गराइन्छ भने अब यसो बसोबासीहरूको केसमा चाहिँ कानूनले वर्जित गरेका ठाउँ बाहेक दिन मिल्ने भनिएका जग्गाहरूमा चाहिँ राजस्वली उहाँहरूको व्यवस्थापन गर्न सक्ने गरी कानूनी व्यवस्था छ। त्यो कामलाई अगाडि बढ़ाइन्छ।
1: भट्टजी, तपाईँको हिसाबले चाहिँ जुन 12.5 लाख निवेदनहरू छन् ती सबै निवेदनहरूको छिनोफानो हुनको लागि कति समय लाग्ने देखिन्छ अहिले तपाईँहरूले गरिराख्नु भएको पहल अनुसार?
2: अहिलेको हाम्रो लक्ष्य 500 दिनको लागि हो अहिलेको लक्ष्य। तर अब कहिलेकाहीँ कतिपय जग्गाहरू चाहिँ कानूनी जटिलताको कारणले गर्दा लक्ष्य प्राप्ति गर्न सकिँदैन। तथापि अहिलेको हाम्रो अभियान चाहिँ वर्तमान सरकार गठन भएको 500 दिन भित्रै चाहिँ यी सबै आवेदनहरूको सम्बोधन गर्ने हाम्रो प्रयास हुन्छ।
1: अहिलेसम्म जति पनि पहलहरू भए ती चाहिँ अब असफल जस्ता अथवा अपूर्ण जस्ता देखिएका थिए, यो तपाईँले भने चाहिँ 500 दिनभित्र चाहिँ त्यो समाधान हुन्छ भन्ने आधार चाहिँ के त?
2: विगतमा हामीले चाहिँ जे जति कानूनी अडचनहरू अनुभव गरेका थियौं ती अडचनहरू समाधान गर्ने प्रयास भइराखेको छ। त्यसै गरी अब यो प्रमाणीकरण लगायतको विषयमा अब अहिले हामीसँग यो हाम्रो जुन भू सूचना प्रणाली छ त्यो प्रणाली पनि पूर्ण रूपमा देशभर चाहिँ लागू भइसकेको अवस्था भएको हुनाले हामीलाई प्रमाणीकरण गर्न पनि सहज हुने अपेक्षा राखेका छौँ र यसबाट चाहिँ हामीले सोचेकै समयमा लक्ष्य प्राप्ति गर्छौं भन्ने अहिलेको चाहिँ हाम्रो आशा छ।
1: अब अर्को चाहिँ एकतिर तपाईँहरूले समस्या समाधान गर्न खोजे जस्तो पनि देखिन्छ अथवा अहिलेको सरकारले त्यो पहल लिइराख्या जस्तो पनि देखिन्छ, तर अर्कातिर चाहिँ काठमाडौँका होल्डिङ सेन्टरहरूमा बसेका सुकुम्बासी परिवारहरूलाई त्यहाँबाट पनि बाहिर पठाउन खोज्या जस्तो देखिन्छ, उहाँहरूको गुनासो पनि बाहिर आइराखेका देखिन्छ। यो सरकारको दुई थरीको व्यवहार चाहिँ किन अहिले कि यी दुईटा अलग अलग कुरा हुन्?
2: अब यस्तो छ, उहाँहरूको व्यवस्थापनको लागि अब यहाँले पक्कै पनि संचार माध्यमबाट जानकारी पाइसक्नु भएको होला, उहाँहरूको व्यवस्थापनका लागि पनि निश्चित उहाँहरूलाई सहयोग रकम उपलब्ध गराउने गरी काम भइराखेको छ र उहाँलाई तुरन्तै प्राथमिकता साथ सम्बन्धित ठाउँमा चाहिँ जग्गा उपलब्ध गराउने गरी पनि काम भइराखेको छ। काठमाडौँ उपत्यकाहरूमा यो हाम्रो साबिकको शहरी विकास मन्त्रालय मार्फत चाहिँ व्यवस्थापनको काम अगाडि बढ़िराखेको छ र पछि जग्गा उपलब्ध गराउने कुरालाई चाहिँ नि श्रम सहजले प्राथमिकता साथ अगाडि बढ़ाइन्छ।
1: तपाईँले केही कानूनी चुनौतीहरू छन् तिनीहरूलाई पनि खोजिएको छ भनेर भन्नुभयो, अनि कतिपय चाहिँ अब यो प्रमाणीकरण लगायतका मापदण्डमा पर्ने हो कि होइन भनेर छुट्याउने विधिमा पनि अलिकति लामो प्रक्रिया लागेको जस्तो देखिन्छ। यी बाहेक चाहिँ के चुनौतीहरू तपाईँहरूले सामना गरिराख्नु भएको छ यो समाधानको तर्फ?
2: विगतको भन्दा हामीले अलिकति यो समयावधिलाई घटाएका छौँ। अब हाम्रो चुनौती भनेको चाहिँ कतिपय यो अव्यवस्थित बसोबासीहरू चाहिँ कानूनले वर्जित गरेका जग्गाहरूमा पनि उहाँहरूको अव्यवस्थित बसोबास छ, त्यस्ता ठाउँमा अब जग्गा दिन नसकिने अवस्था हुन सक्छ। त्यसैले तिनै चुनौतीहरू हुन्, अब यो काम गर्दै जाँदाखेरि उहाँहरूको बसाईको प्रकृति, अब हामीले चाहिँ पहिला उहाँहरू अव्यवस्थित बसोबासी अथवा कुन क्याटेगोरीमा निवेदन दिनुभएको छ त्यो अनुसार प्रमाणीकरण गरेर अनि बल्ल उहाँहरू प्रमाणीकरण भइसके पश्चात उहाँहरू अहिले चाहिँ कहाँ बसिराख्नु भएको छ त्यो ठाउँमा हामी नापजाँच गर्छौँ। त्यसपछि चाहिँ अब यो हाम्रो भूमि सम्बन्धी ऐनले चाहिँ यो ठाउँमा जग्गा दिन मिल्ने यस्तोमा नमिल्ने भनेर चाहिँ उल्लेख गरेको छ, त्यो अनुसारको चाहिँ जग्गा दिन नमिल्ने भन्ने लेखिएको उल्लेख भएको ठाउँमा छ भने त्यस्तो ठाउँमा केही चुनौतीहरू देखा पर्न सक्छन् भन्ने अहिलेको आकलन हो।
1: भनेको विगतको पहलको तुलनामा अहिलेको पहलले दीर्घकालीन समाधान दिन्छ भन्ने तपाईँको तर्क?
2: हाम्रो प्रयास चाहिँ दीर्घकालीन समाधान नै गर्ने गरी अगाडि बढ्ने नै छ अहिले।
1: उनी थिए भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्ट। अब अर्को प्रसंग, कतिपय सरकारी कागजात सार्वजनिक रूपमा बाहिरिएको पाइएपछि तीनै तहका सरकारलाई मोबाइल एप प्रयोग गरेर सरकारी कामकाजका आधिकारिक कागजात स्क्यान नगर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यसबारे कार्यालयको सूचना प्रविधि शाखाले हिजो एक परिपत्र जारी गरेको थियो। डिजिटल सुरक्षा र तथ्याङ्कको गोपनीयता सुनिश्चित गर्ने उद्देश्यले कड़ाई गर्न खोजिएको अधिकारीहरूले बताएका छन्। एक रिपोर्ट। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार आधिकारिक रूपमा सार्वजनिक नगरिएका केही सरकारी कागजात सामाजिक सञ्जालमा अपलोड भएको पाइएपछि यस्तो निर्देशन जारी गर्नु परेको हो। सरकारी कार्यालयहरूमा दैनिक सयौंको संख्यामा कागजातहरू स्क्यान हुने गरेका छन्। राज्यका नीतिगत निर्णय, गोप्य टिप्पणी तथा अन्य संवेदनशील दस्तावेज डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर चुनौती भएको उक्त कार्यालयको ठम्याइ छ। खास गरी कतिपय निशुल्क एपहरूले चुनौती बढ़ाएका प्रवक्ता अर्यालले बताए।
3: सबै एप्सहरूमा होइन, पेड भर्जनमा होइन, अरू एप्सहरूमा हेर्दै जाँदाखेरि कतिपय अब बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि चिठी पत्रहरू पनि सामूहिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि कहीँ कतै कुनै त्यस्ता फ्री एप्सहरूको प्रयोगले गर्दाखेरि त्यसको कारणले आयो कि भन्ने छ। त्यो भएको कारणले हामीले त्यसलाई चाहिँ अब निरुत्साहित गर्नलाई रोकेको।
1: मोबाइलमा सहजै डाउनलोड गर्न सकिने कतिपय निशुल्क स्क्यानिङ एप प्रयोग गर्दा स्क्यान गरिएका कागजात अनधिकृत व्यक्ति वा समूहको पहुँचमा पुग्ने जोखिम रहने साइबर सुरक्षा मामिलाका जानकारहरू बताउँछन्। साइबर सुरक्षा विज्ञ सन्तोष शर्मा यस्ता एपको प्रयोग निरुत्साहित गर्नु सकारात्मक कदम भए पनि त्यसको सुरक्षित विकल्प समेत उपलब्ध गराउनु अझ प्रभावकारी हुने बताउँछन्।
4: थर्ड पार्टी युज नगरेकै राम्रो, आजकल त्यति गाह्रो पनि छैन। एआईले गर्दाखेरि चाहिँ एउटा कुनै बनाइदिएर गभर्मेन्ट एप्रुभ टुलहरू बनाइदियो भने बेस्ट हुन सक्छ। आफ्नै लोकल मोडल अथवा पेड सर्भिसहरू युज गर्यो भने त्यो त्यही नै बस्छ नि त, डाटा बाहिर नजाने प्रोभिजन डिभिजन पनि गर्न सकिन्छ तर त्यो मोस्टली पेडमा मात्र पोसिबल छ। सेयरमा चाहिँ त्यति धेरै सेक्युरिटी प्रोभिजन हुँदैन, जसले पनि लिङ्क पायो भने हेर्न मिल्ने चाहिँ हुन सक्छ।
1: यद्यपि सरकारले निशुल्क स्क्यानिङ एपलाई प्रतिस्थापन गर्नु छुट्टै आधिकारिक एप भने विकास गरेको छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता अरियाल भन्छन्,
3: विकल्प भनेको हामीले जस्तै अरू मल्टिफङ्सन प्रिन्टरहरूमा त्यो अभाइलेबल छँदैछ होइन, अथवा मोबाइलमै पनि त्यसलाई कुनै एप्सबाट स्क्यानिङ गर्नुको सट्टा मोबाइलमा फोटो खिचेर त्यसलाई चाहिँ पीडीएफमा रूपान्तरण गरेर गर्न सकिन्छ।
1: प्रधानमन्त्रीको कार्यालयले उक्त निर्देशनलाई प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्न पनि भनेको छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, रूसी सेनाले गैराती युक्रेनको राजधानी किएवमा गरेको ठूलो स्तरको ड्रोन तथा क्षेप्यास्त्र हमलाका कारण कम्तीमा 20 जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। यो हमलालाई किएवका मेयरले युक्रेनी राजधानीमा भएको सबैभन्दा ठूलो भनी व्याख्या गरेका छन्। मस्कोले रूसी पूर्वाधारमा भएको आक्रमणको बदला स्वरूप आफ्नो सेनाले सैन्य केन्द्रहरूमा प्रहार गरेको बताएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दहालबाट।
0: किएव शहरका मेयर भिटाली क्लिचकोले हमलामा लगभग 90 जना घाइते भएका बताएका छन्। उनले हमलाबाट प्रभावित भएका ठाउँहरू मध्ये एउटा एम्बुलेन्स केन्द्र पनि रहेको बताए। उनले शुक्रबार शोक मनाउने घोषणा गरेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टापछि नै शहरभरि भएका हमलाहरूले भवनहरू हल्लाएपछि वरपरका धेरै बस्तीहरू खाली गराइएको थियो। हताहत हुनेहरूमा ठूलो संख्यामा बालबालिकाहरू पनि रहेको किएवको सैन्य प्रशासनका प्रमुखले बताएका छन्। उनकै शब्दमा शत्रुले फेरि पनि जानाजान आवासीय क्षेत्रहरूलाई निशाना बनाएको र गैर सैनिकहरूको ज्यान लिइरहेको बताएका छन्। रूसको रक्षा मन्त्रालयले आफूहरूले हालैको युक्रेनी हमलाको जवाफमा ऊर्जा उत्पादन केन्द्रहरूलाई निशाना बनाएको दावी गरेको छ। अमेरिकाबाट प्रत्यक्ष सैन्य सहायता लगभग बन्द भइसकेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र स्वदेशमै उत्पादन गर्न अनुमति दिन वाशिङटनसँग आग्रह गरेका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 一般他们都是在那个，他那个政府里头，一个青岛人，我不过哎呀，这个，我他都别来说，我家里面一家三口人都很少说，我家里办那个，就是那个，我姑姑那个女婿呢，那他都三口人都给他说呢，
1: 啊，哎，我那兄弟。
0: कुछ तो कहे बड़ा बॉस वाला किंतु सानू लापरवाही ली जान जानो सकता
2: लापरवाही अपनाओ नहीं करो सुरक्षित बनो
3: ये बात सच्चा विज्ञान बंद
4: चश्मा घर एन्ड आँखा क्लिनिकमा बिक्री नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चश्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ फोकल लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल धुलेगौंडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक मन्केवा चोक धुलेगौंडा प्रोप्राइटर भाषा राजु मोबाइल 9896 र 9947 15368
5: हार्मोनमा त सुरु गरियो पैसा भए पनि फलाँदै तर के गर्ने कसो गर्ने कहाँ जाने के गर्ने के भयो भाइ पैसा भएपछि के को तनाव हो र हेर न भाइ हार्मोनमा सुरु गरेको सामान लिन कहिले कुन पसलमा ढुल्दा ढुल्दा हैरान
6: रहेछ ल भाइ पैसा भएपछि त बुद्धि लगाउने हो नि धुलेगौंडाको थापा रोड सप्लायर्समा जानुहोस् न ट्रकदेखि ढुलानसम्मका सबै सामान एउटै छनामुनि पाइन्छ उच्च स्तरका खड सिमेन्ट रङ सेनिटरी फिटिङ जस्ता पाता सिटिभिसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ छापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 धुलेगौंडा नगरपालिका अगाडि प्रभु बैन भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0654142636 मोबाइल 9556783002 र 9546783002
7: मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साग सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र कमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
8: तिमी पनि त्यसो बुझ्ने गर न फुल कमला सजावटको सामग्री पोखरामा किन जानुपर्छ हाम्रै धुलेगौंडा बजार हो
7: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
9: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेरी सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट प्लान्ट धुलेगौंडा
9: प्रोप्राइटर रबिन थापा सम्पर्क 9556033998 र 9446010950
11: हेर्दा हिँड्दै धुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
12: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
11: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
12: ठीक भन्नुभयो भाउजू. अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि.
13: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
14: मुटु स्वास्थ्य स्वास्थ्य तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
13: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
14: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
13: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ.
14: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्. सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि. फोन 0635903769.
15: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् भयो.
12: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
15: त्यसको चिन्ता लिनै पर्दैन नि. खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि.
12: ए, होटल फ्यामिली छ नि है. हुन्छ, म आजै जान्छु.
15: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्. साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्.
16: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा. मोबाइल 9856023420, 9801454674 र 9846023420.
17: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ.
18: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
17: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पोन,
18: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
17: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
18: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
17: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
18: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
17: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
18: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
17: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
18: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
17: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर.
19: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
20: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू. फोन 0165901652 5901363.
21: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz.

0: been opened.
1: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
0: 24th years of academic excellence in management.
1: Bachelor program.
0: 4 years program of Bachelor in Business Administration, BBA.
1: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCS IT.
0: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
1: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
0: Science and Management, both streams can apply.
1: Last date of form submission, 26th Ashar 2018.
0: Entrance exam 29th Ashar 2083.
1: Into
0: 2-1 Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डदेखि 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
4: हजुर, दान गरौं।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: दान गरौं, सकेको गरौं, सबैले गरौं।
5: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्था नहो।
2: आर्यलाई लिएर कता हिँड्यौ?
7: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
8: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट, ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
7: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफुल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाउरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुस्तिक, जापुस्तिक, तायोमाला, डुसङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खेथैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युवर सिङ्गापुर एफएनसी एन्ड ज्वेलर सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 98241-84264 र 98141-53305।
9: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
10: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ। विपद को पूर्व तैयारी गरौं, जनधन को क्षति कम गरौं, वर्षायाममा बाढी र पहिरो को जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
11: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
12: ल नहो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
13: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र
12: यही युनाइटेड सप्लाइजमा छँदैछ नि
13: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो
12: यता भने जस्तो पाइँदैन
13: त्यसमा नि महँगो होला नि
12: त्यसको त चिन्तै नगर्नु न दिदी
13: डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
14: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
15: सम्पर्क युनाइटेड सप्लाइज धुलेगौडा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 065414008
16: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
17: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
16: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
17: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
16: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
17: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय तपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
16: कक्षा 12मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
17: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
16: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
17: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
16: र बिहानी 17:00 कक्षा सञ्चालन हुने
17: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 065571240 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
16: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
17: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
16: छुटका दायराहरू
17: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
16: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
17: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
16: थप जानकारीका लागि सम्पर्क 065571479 मोबाइल 9850602065 र 9848664145
18: ए सबिना यसको हतारमा कता हो
19: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
18: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
20: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864078528 र 9908161142।
21: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
22: हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
21: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
23: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
21: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै प्लग, लाइट का भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
23: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
21: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्नेमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
24: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
25: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

तारामा चन्द्रमाको टिका लगाइदिन्छौ दुरु दुरु नरौ आमा झुल्के घाम रेशमको खास्टो ओढाइदिन्छौ सात रङ्गे इन्द्रेणीको हार लगाइदिन्छौ झिलिमिली सीत बिन्दु सीतारा लगाइदिन्छौ तिमीलाई संसार कि राम्रो

0: अहिले के सुन्ने भनेको
1: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
0: र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
1: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ कति हतार गरेको कुरा सुन्नु पर्दैन
0: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
0: अघि यो झुम्का हेर न है कस्तो राम्रो फेसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त मिलेर दुःख मात्रै पाइयो
2: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा सबै पाइने रहेछ
0: हो त है सामान लिन टाढा किन जानु पर्यो र
3: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
4: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
5: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
3: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
5: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461620
2: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
6: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
2: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
7: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507
8: शुद्धताको प्रति तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम आभूषण सुनचारी पसल दुलेगौडा बिक्री बजार
10: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसण आभूषण सुनचारी पसल शुक्ला गण्डकी 4 दुलेगौडा बिक्री बजार प्रोपाइटर भूष बहादुर सुना
0: मोबाइल 9800558537 र 9800665159
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
11: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
1: ओके ल डन
11: हजुर सिक्किम अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
1: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर कमशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
11: प्रोपाइटर गोविन्द सुदेल फोन 9856028543 र 9847000 गणपति लघुवित्त रहेको भवनमा
1: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका

0: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
1: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराजला मिठाने,
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्कान थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
1: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
0: फ्यामिली फिजिसियन एण्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
1: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
2: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
2: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
1: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला,
0: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
1: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन नम्बर 0654143777, मोबाइल 98564043343।
3: दाई पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई,
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
8: शैलेशको बुवा, यसपालि अलिअलि घर गर्ना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच हुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको,
9: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासी र सुनसादी पसल खोजौला नि,
8: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने, अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
10: यहाँ विभिन्न डिजाइनका गरगहना पाइन्छ, साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ,
11: साथमा बिना रसायनका गरगहना तयार पारिएर यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
10: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 98171-16069, राजु विश्वकर्मा 98087-169-142।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
13: मैडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो, चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000+ किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69+ तत्वले क्यान्सर गराउँदछ।
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु। दीर्घकालीन पनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले

0: धूमपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी
2: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
0: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ
3: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ
0: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9808501422 दिपेश मल्ल ठकुरी 9808501420
3: दीप मल्ल ठकुरी 9840141530
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही असर 20 गते तेस्रो शनिबार
1: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
6: हार्ट जोड्ने नशा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
7: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
4: साथै यही 21 गते आइतबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
8: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थायराइड पाइल्स फिस्टुला र फिसलका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
2: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 9850631053
8: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौ बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ
1: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीचार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ
8: नोट प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ हाट बजारमा आऊ ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ
1: अनुरोधक श्री खैरनीचार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीचार
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz

0: Season Open
1: Pokhara College of Management PCM affiliated to Pokhara University
0: 24th years of academic excellence in management
1: Bachelor program
0: 4 years program of Bachelor in Business Administration BBA
1: 4 years of IT program Bachelor of Computer System and Information Technology BCS IT
0: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance
1: Forms are available at college administration at 9 a.m. to 3 p.m.
0: Science and Management both in strip can apply.
1: Last date of form submission 26th August 2018.
0: Entrance exam 29th August 2018.
1: Enter to learn, go for to start.
0: Further details: Pokhara College of Management, PCM, Gyanmargar, Nadipur, Pokhara, Kaski, Nepal. Telephone number 0615447615705. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
3: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले सुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
3: घोडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
2: आइटीका तथा नसा सम्बन्धी दुखाइ व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
3: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841396769 र 9841615644
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
4: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
5: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
4: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
5: ए ल ल
6: तपाईँ पनि झुकिनु होला नि याद राख्नुहोस् गण्डकी सुक्ला पसल एन्ड फर्निचर सप्लायर्स सुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
7: प्रोपाइटर थान प्रकाश नेउपाने 9556033878 प्रशान्त नेउपाने 9446026925
8: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
9: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
8: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
10: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507
11: सुन शुद्धताको प्रति तपाईँको मेहनत कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
12: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओ प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा फेकी बजार
13: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भूष बहादुर सुना
3: मोबाइल 9008535537 र 9008665599
9: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, कहाँ जाने होला त?
8: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुखद मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
14: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171556।
10: साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165301।
15: तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
16: नोरबाराही हाइलाइट्सको साथमा
17: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, दुलेगौडा बीपी चोक,
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461493004।
18: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। जिल्ला समन्वय समिति कास्कीद्वारा गण्डकी प्रदेश सरकारका कास्की स्थित विभिन्न आयोजनामा अनुगमन गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको नेतृत्वमा सो अनुगमन सम्पन्न गरिएको हो। अनुगमन गरिएका आयोजनाहरूमा प्रदेश सरकारको 5 करोड़को लागत इस्टिमेटमा निर्माणधीन पोखरा 33 स्थित तल्लो खैरिनी घोक्रेनी शिव बस्ती हुँदै गाई गौडा सम्मको बहुवर्षीय सड़क आयोजना र पोखरा 31 स्थित रू 25 करोड़को लागतमा निर्माणधीन सेङ्ती भन्ज्याङसँग सम्मको 7 ताल जोड्ने लिंक रोड सड़क अनुगमन गरिएको हो। तनहु प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर कालो सीसा हटाउने अभियानलाई तीव्रता पारेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहु तथा माथतका अस्थायी ट्राफिक प्रहरी पोस्टहरूले तीव्र पारेको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। घिमिरेका अनुसार सुरक्षा संवेदनशीलता र सम्भावित दुर्घटना न्यूनीकरणका लागि यो विशेष अभियान चलाएको हो। यसका साथै खराब मौसम वा रातिको समयमा कालो सीसाका कारण चालकको भिजिबिलिटी कमजोर भई दुर्घटना बढ़ने हुनाले पनि यो अभियान सञ्चालन गर्नु परेको प्रणव घिमिरेले बताउनु भएको छ। सरकारी जग्गा भोगाधिकार प्रयोग गरेका व्यक्ति संस्था र निकायलाई संरचना तत्काल खाली गर्न सरकारले दिएको निर्देशनको असर परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटी नेरिस्तोलाई समेत परेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा समन्वय प्रशासन मन्त्रालयले 23 वैशाखमा भोगाधिकारमा लिएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति संस्था तथा निकायलाई निर्देशन दिएको थियो। सरकारी निर्णयको आधारमा मातहतका कार्यालयले सरकारी जग्गा खाली गरिदिन रेडक्रसलाई पत्र लेखेका थिए। सरकारी निर्णय लागू भएको खण्डमा रेडक्रसले 44 जिल्लामा सरकारी जग्गा भवन खाली गर्नुपर्ने हुन्छ। पोखरा महानगरपालिकाको 1900 नगरसभाले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति कार्यक्रम र बजेट पारित गरेको छ। नगरसभाको बुधबार बसेको बैठकले उपप्रमुख मंजू देवी गुरूङले प्रस्तुत गरेको 7 अर्ब 15 करोड़ 25 लाख रूपियाँको वार्षिक विकास कार्यक्रम सर्वसम्मतिले पास गर्नुभएको हो। यसअघि असार पाँच गते बसेको दोस्रो बैठकमा बजेट प्रस्तुत भएको थियो। महानगरको बजेटमा संघीय सरकारको वित्तीय हस्तान्तरणबाट 3,18,60,00,000 रूपियाँ प्राप्त हुनेछ। यससँगै सशर्त अनुदान र 2,61,91,00,000 विशेष अनुदान 5,50,00,000 समपूरक अनुदान 1,82,00,000 र समीकरण अनुदान 49,37,00,000 रूपियाँ रहेको छ। गण्डकी प्रदेश सरकारले 9,15,36,000 रूपियाँ अनुदान दिनेछ। यसमा समपूरक 60,00,000 विशेष 40,00,000 र समीकरण अनुदान 8,15,36,000 रूपियाँ रहेको छ। राजस्व बाँडफाँडबाट संघीय सरकारबाट 34,34,73,000 र प्रदेश सरकारबाट 4,09,86,000 रूपियाँ प्राप्त हुनेछ। यस्तै स्थानीय सरकारतर्फ 1,31,14,200 र आन्तरिक स्रोतबाट 2,48,73,91,000 रूपियाँ संकलन हुने लक्ष्य रहेको छ। महानगरको कुल आन्तरिक आय 3,87,49,64,000 रूपियाँ हुनेछ। कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पूर्ण खोप सुनिश्चितता निर्देशिका 2071 बमोजिम सम्पूर्ण प्रक्रियाहरू पूरा गरी बिहिबार जिल्ला समन्वय समिति कास्कीमा विशेष समारोहका बीच सो घोषणा गरिएको हो। यसअघि कास्कीका सबै 5 पालिकाहरूले पूर्ण खोप सुनिश्चितता दिगोपन घोषणा भएका थिए। घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लीलाधार पौडेलले सो अभियानलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जनप्रतिनिधिहरू र आम जनसाथले नै कुनै अभियान सफल नहुने बताउनु भएको छ। स्वस्थ नागरिक नै भावी नेपालको समृद्धिको मुख्य आधार भएको हुँदा भावी नागरिक अहिलेका बालबालिकाको स्वास्थ्य अवस्थाका लागि सुरक्षात्मक उपाय खोप नै प्रभावकारी भएको उहाँको भनाइ थियो। कार्यक्रममा गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर युवानिधि बसौला, मन्त्रालयका अतिरिक्त सचिव खिम बहादुर खड्का, जीसस कास्कीका उप प्रमुख सरिता माल, जिल्ला खोप समन्वय समिति सदस्य सचिव मधुरजी ढकाल, जिल्ला समन्वय अधिकारी नवराज बराल सहितले आफ्नो भनाई राख्नु भएको थियो। प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमै कुरा गाउँपालिकाले गम्भीर कन्स्ट्रक्सनको प्रोपाइटर लालबहादुर तामाङ सहित 6 समूहले प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि कार्यकक्षमै प्रवेश गरी सामूहिक आक्रमण गरेको हो। विज्ञप्तिमा उनीहरूले ज्यान मार्ने उद्देश्यले कुटपिट गर्नुका साथै परिवारलाई समेत नछोड्ने भन्दै धम्की दिएको उल्लेख गरेका छन्। घटनाको गाउँपालिकाका सम्पूर्ण कर्मचारीले भत्सन्न गर्दै दोषीमाथि निष्पक्ष छानबिन गरी कानून बमोजिम कड़ा कार्यवाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। कार्यालय समयमै कार्यकक्षभित्र भएको यस घटनाले कर्मचारीको सुरक्षा र निर्भय रूपमा काम गर्ने वातावरणमाथि गम्भीर प्रश्न उठाएको कर्मचारीहरूको भनाइ छ। विज्ञप्तिमा दोषीमाथि कानूनी कार्यवाही नभएसम्म कर्मचारीहरू असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै धुरिने वातावरण बनाउन सम्बन्धित निकायको ध्यान आकर्षण गराएको छ। यस घटनाबारे प्रहरीले अनुसन्धान अघि बढ़ाएको जनाएको भए पनि घटनामा संलग्नमाथि कार्यवाही सम्बन्धी थप विवरण सार्वजनिक भइसकेको छैन। यही असर 19 गते पोखरामा रोजगारी मेला फेर आयोजन हुँदैछ। पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्सको आयोजना तथा पोखरामा नगरपालिकाको प्रवर्धनमा बुलौदीमा रहेको इभेन्ट सेन्टरमा मेला आयोजना हुन लागेको हो। यो मेला जागिर खोज्ने र जागिर दिनेहरूबीच प्रत्यक्ष भेटघाट गराउने र रोजगार चाहनेलाई त्यही ठाउँमा रोजगारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागेको पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा संघको तर्फबाट मेला संयोजन दिनेश चन्द्र बस्तोलाले जानकारी दिनुभएको छ। मुस्ताङको घरबझुङ गाउँपालिकाको आयोजनामा भएको घरबझुङ काव्य यात्रामा पुर्खौली सिप संरक्षणमा योगदान पुर्याएका 3 सम्मान गरिएको छ। जोमसोम बजार स्थित गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा परम्परागत सिलाई कटाई गर्दै आउनुभएकी 62 वर्षीय कुमारी नेपाली चिमाङ गाउँका 75 वर्षीय साइला बिका र कलात्मक कष्टकलामा समर्पित स्याङ गाउँका 72 वर्षीय मन प्रसाद बिकालाई जनाहित 10,000 रूपियाँ नगद सहित सम्मान गरिएको छ। घरबजोङ गाउँपालिकाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार प्रसार गर्ने उद्देश्यले आयोजित काव्य यात्राको क्रममा राष्ट्रिय गानका रचनाकार व्याकुल माइला सहित गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्द र उपाध्यक्ष जमुना थापा मगरले सम्मानितहरूलाई नगद तथा खादा प्रदान गर्नुभएको थियो। 6 दशकदेखि आरान व्यवसायलाई निरन्तरता दिँदै आउनुभएका साइलाले थकाली संस्कृति र जनजीवनका लागि आवश्यक भाँडा बर्तन निर्माण गर्दै आउनुभएको छ भने 5 दशकभन्दा लामो समयदेखि कष्टकलामा संलग्न मन प्रसादको उत्पादन जिल्ला बाहिर समेत बिक्री हुने गरेको छ। यस्तै 4 दशकदेखि सिलाई कटाई मार्फत जीवनयापन गर्दै आउनुभएकी कुमारीले पुर्खौली पेसा जोगाउन महत्वपूर्ण योगदान दिएको गाउँपालिकाका अध्यक्ष लाल चन्दले बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय मेगदीले अवैध हतियार नियन्त्रणका लागि सञ्चालन गरेको बाब्रो सेरा अपरेशन अन्तर्गत हालसम्म 156 थान भरुवा बन्दुक नियन्त्रणमा लिएको छ। 2082 मंगिर 15 गतिदेखि शुरू गरिएको अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानबाट ती हतियार बरामद गरिएको हो। यसै क्रममा प्रहरीले हालै जिल्लाका विभिन्न स्थानबाट थप 6 थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिन सेनाले जानकारी दिनुभएको छ। उहाँका अनुसार रघुगंगा गाउँपालिका 7 को चिमखोला स्थित मेरोल पौरो जंगलमा लुकाइराखिएको अवस्थामा 3 थान बन्दुक फेला परेको छ। त्यसै गरी रघुगंगा गाउँपालिका 5 को झिङ स्थित जंगलमा लुकाएर राखेका 3 थान भरुवा बन्दुक बाब्रो सेर अपरेशन अन्तर्गतको खोजी अभियानका क्रममा बरामद गरिएको हो। सूचना अधिकारी तिमल सिन्हाका अनुसार अवैध बन्दुक खोजी अभियान अझै जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय मेगदीले गत वर्षदेखि सञ्चालन गरेको यस अभियान अन्तर्गत हालसम्म जिल्लाका विभिन्न स्थानबाट जातविनाका बन्दुक नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार अवैध हतियार नियन्त्रणमा लिँदा वन्य जन्तुको चोरी शिकारीका साथै अन्य आपराधिक गतिविधिको जोखिम पनि कम हुने अपेक्षा गरिएको छ। गाउँघरमा अवैध हतियार रहँदा त्यसको दुरूपयोग हुन सक्ने भएकाले अभियानलाई निरन्तरता दिएको जनाएको छ। हिमाली जिल्ला म्याग्दीमा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका बन्दुकको खोजी तीव्र पारिएपछि प्रयोगकर्ताले ती हतियार मानव आवतजावत नहुने खोज जंगल तथा पुराना घरका धनसारमा लुकाएर राख्ने गरेको पाइएको प्रहरीले जनाएको छ। सूचना अधिकारी तिमल सिन्हाका अनुसार बन्दुक सहित पक्राउ परे कानूनी कार्यवाही हुने डरले कतिपयले अवैध हतियार अन्यत्र फालेर भाग्ने गरेको हुन सक्ने अनुमान गरिएको छ। ढोरपाटन शिखर आरक्षी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप तथा विभिन्न सामुदायिक वन क्षेत्रमा वन्य जन्तुको चोरी शिकारी नियन्त्रणमा यो अभियान प्रभावकारी देखिएको प्रहरीले जनाएको छ। जिल्लाका सबै 6 वटै स्थानीय तहबाट अवैध बन्दुक बरामद भइरहेका छन्। हतियार नियन्त्रण अभियानलाई निरन्तर सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हवस् त यिनै खबरहरूसँगै राति 10 बजेको ढोरपारा हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
19: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0664141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबालाही 103.8 मेगाहर्ज।
1: टिम 68 करोड प्रस्तुत गर्दछ
2: प्रथम 68 करोड कप 2083।
1: पिरुङ स्पोर्ट्स क्लब द्वारा यही असार 17 गते देखि 20 गते सम्म भीमात रंगशालामा आयोजित 68 करोड कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।
2: प्रथम पुरस्कार
1: नगद रु 111,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
2: द्वितीय पुरस्कार
1: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
2: तृतीय पुरस्कार
1: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
2: सान्त्वना पुरस्कार
1: नगद रु 22,068।
2: विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाड़ीका लागि नगद रु 5,068
1: साथै उत्कृष्ट स्पाइकर उत्कृष्ट ब्लकर उत्कृष्ट सेटर उत्कृष्ट डिफेन्डर उत्कृष्ट सर्भर उदयमान खेलाड़ी र उत्कृष्ट कोचको लागि जनही 3,068। खेल हुने स्थान भीमात रंगशाला। खेल सञ्चालन यही असार 17 गते देखि 20 गते सम्म।
2: अन्य आकर्षणहरू
1: मौलिक कौराह तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति। सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, शाही फलफुल भलिबल टिम स्याङ्जा, पिरुङ स्पोर्ट्स क्लब भीमात, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भीमात।
2: आयोजक
1: पिरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पिरुङ तनहु।
3: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल नोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
7: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेर सुन।
8: अहिले के सुन्ने भनेको
9: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
8: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
9: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको पुरा सुन्नु पर्दैन।
8: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
9: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
10: काइली दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
11: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
10: ए हो र, हस् दाई म आजै जान्छु।
9: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560628091।
13: फोटो दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
14: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
13: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
15: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
16: मयम चिसापानी, अनि बीचमा नझर्ने।
15: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोसे महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
16: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
17: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
18: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
19: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
18: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
19: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
18: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
19: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
18: न्युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
19: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
18: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
19: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
18: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
19: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
18: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
20: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
21: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली,

0: तथ्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: दूरबाराही हाइलाइट का प्रायोजक
2: अरणिको आवश्यक चुमावी चुली गौड़ा
1: दक्ष र अनुभवी शिक्षकहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षा को व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संकाय में पढ़ाई होने
1: फोन नंबर 065-75-7-24
3: 103.8

0: नमस्कार, रेडियो ढोरबारा 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबारा हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारा हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट। प्रतिनिधि सभाबाट सम्पत्ति सुदृढीकरण विधेयक सहित सार्वजनिक खरिद विधेयक र सहकारी विधेयक बहुमतले पारित। सहकारी बचतकर्ताको रकम फिर्ता गर्न राज्यको पैसा नहालेको मन्त्रीको जिकिर। विष्णु पौडेललाई बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेर थप 6 दिन हिरासतमा राख्न अनुमति। सार्वजनिक गाड़ीको भाड़ा 2% घटाउने सरकारको निर्णय। 881 थान भेप र 6 लाख नगद सहित 5 जना पक्राउ। उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीहरूले पालना गर्नुपर्ने आचरण र जिम्मेवारीहरू स्पष्ट। दोहा वार्तापछि अमेरिका इरान संवादलाई निरन्तरता दिने सहमति। थाइल्याण्डमा 11 वर्षीय बालकले चलाएको ट्रकले किच्दा 8 बौद्ध भिक्षुहरूको मृत्यु। अब समाचार विस्तारमा सुन्नुहोस्। सम्पत्ति सुदृढीकरण निवारण तेस्रो संशोधन विधेयक 2083 प्रतिनिधि सभाबाट पारित भएको छ। हिजो बसेको बैठकमा अर्थमन्त्री डाक्टर सरिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति सुदृढीकरण निवारण तेस्रो संशोधन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो। विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री डाक्टर वाग्लेले सम्पत्ति सुदृढीकरण विभागलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर रहेको बताउनुभएको छ। उहाँले सम्पत्ति सुदृढीकरणमा नभई आर्थिक अपराध विरूद्ध अख्तियार जस्तै शक्तिशाली आर्थिक अपराध प्राधिकरण बनाउने विषयमा समेत छलफल गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ। यसै प्रतिनिधि सभाको हिजोको बैठकबाट सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि पारित भएको छ। बैठकमा यस सम्बन्धी भएको दफावार छलफल सम्बन्धित मन्त्रीको जवाफ र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत भएपछि बहुमतबाट विधेयक पारित भएको हो। सहकारी पहिलो संशोधन विधेयक पनि प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। बिहिबारको बैठकमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभ रावलले पेश गरेको सहकारी पहिलो संशोधन विधेयक 2083 पारित गरिएको हो। यसअघि बैठकमा विधेयकमाथिका संशोधन प्रस्ताव प्रस्तुत हुनका साथै दफावार छलफल भएको थियो। छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सहकारी ऐन 2074 संशोधन गर्न लागि जानकारी दिनुभएको छ। उहाँले सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया कोषमा राज्यको कोषको पैसा नहालेको जिकिर पनि गर्नुभएको छ। सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक गाड़ीको भाड़ा घटाएको छ। इन्धनको मूल्य घटेपछि यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक गाड़ीको भाड़ा समायोजन गरेको हो। विभागले हिजो सूचना निकालेर सार्वजनिक गाड़ीको भाड़ा 2% घटेको जानकारी गराएको हो। यसअघि सार्वजनिक गाड़ीको भाड़ा दर कायम गर्दा डिजेलको औसत बजार मूल्य प्रति लिटर 235.83 रूपियाँ रहेकोमा अहिले घटेर औसत 192.83 रूपियाँ कायम भएको छ। गिरवाट प्रतिशतका आधारमा झण्डै 18.23% हुन आउँछ। वैज्ञानिक भाड़ा संयोजन प्रणाली अनुसार इन्धनको मूल्य 5% वा त्योभन्दा धेरैले गडबड़ हुँदा स्वचालित रूपमा भाड़ा संयोजन गर्नुपर्ने व्यवस्था रहेको छ। तर इन्धनको मूल्य 18% भन्दा धेरैले गर्दा पनि विभागले लामो दूरीका सार्वजनिक गाड़ीमा 2% मात्र भाड़ा घटाएको छ। विभागको अनुसार यसअघि इन्धनको मूल्य बढ़दा वैज्ञानिक प्रणाली अनुसार 9.8%-14.3% भाड़ा बढ़्नुपर्नेमा 5% मात्रै बढ़ाएका कारणले अहिले घटाउँदा पनि त्यही दरमा घटाएको हो। यो नयाँ भाड़ा दर हिजैदेखि लागू हुने विभागले जनाएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई विशेष अदालतले थप 6 दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति सुदृढीकरण अनुसन्धान विभागको हिरासतमा रहनुभएका पौडेललाई यो तेस्रो पटकको म्याद थप हो। न्यायाधीश हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले हिजो म्याद थपको आदेश दिएको हो। व्यापारी दीपक भट्टसँगको सम्बन्धका आधारमा प्रहरीले असर 8 गते पौडेललाई पक्राउ गरेको थियो। हिमालयन एसेट्स म्यानेजमेन्ट मार्फत श्रीराम टोभा उद्योगको 20% शेयर झण्डै 30 करोड़ रूपियाँ बराबरको हुँदाहुँदै 3.5 करोड़मै किनबेच भएको र यसमा अर्थमन्त्री हुँदा पौडेलले राजनीति राजनैतिक प्रभाव प्रयोग गरेको आरोप छ। यसैबीच सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ। पौडेललाई गैर कानूनी हिरासतमा राखिएको भन्दै उहाँकी श्रीमती दोमाया पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। बिहिबार उक्त रिटमा न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासले रिट खारेज गरेको हो। नेपालको कृषि तथा पशुपन्छी क्षेत्रका 12 संस्थाहरूको छाता संस्था नेपाल कृषि महासंघको 12 वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। वरिष्ठ कृषि विज्ञ शिव बहादुर नेपाली प्रधानले साधारण सभाको उद्घाटन गर्दै समयक्रममा नेपालले केही कृषि उपज आयात गर्नुपर्ने पनि केही उपजमा आत्मनिर्भर र कोहीमा निर्यात गरिरहेको भन्दै आउँदा दिनमा निर्यातलाई विस्तार गर्न अझै धेरै काम गर्न सकिने सम्भावना रहेको बताउनु भएको छ। नेपाली भेडाहरूको ऊन खुर्कानी र प्रशोधन गर्ने नयाँ प्रविधिको प्रयोग नेपाली महको ब्रान्डिङ केशर खेती कस्तुरी पालन जस्ता नेपाली वस्तुबाट रोजगारी र आमदानी बढ़ाउन सकिने तथा खाद्यान्न आयातबाट हुने व्यापार घाटालाई कम गरी देशको आर्थिक उन्नति हुने कुरामा उहाँले जोड़ दिनुभएको छ। कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्रालयका पूर्व सचिव डाक्टर योगेन्द्र कुमार कार्कीले नेपालमा कृषिका योजना तर्जुमा र तीनको कार्यान्वयनमा गम्भीरतापूर्वक लाग्ने हो भने कृषिको विकास तीव्र गतिमा हुने धारणा राख्नुभएको छ। जिल्ला समन्वय समिति कास्कीद्वारा गण्डकी प्रदेश सरकारका कास्की स्थित विभिन्न आयोजना अनुगमन गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको नेतृत्वमा सो अनुगमन सम्पन्न गरिएको हो। अनुगमन गरिएका आयोजनाहरूमा प्रदेश सरकारको 5 करोड़को लागत इस्टिमेटमा निर्माणधीन पोखरा 33 सीसी तल्लो खैरिनी घुक्रेनी शिव बस्ती हुँदै गई गाई गौड़ासम्मको बहुवर्षीय सड़क आयोजना र पोखरा 31 स्थित रू 25 करोड़को लागतमा निर्माणधीन स्याङ्दी ज्याङसम्मको 7 ताल जोड्ने लिंक रोड सड़क अनुगमन गरिएको हो। तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर कालो सिसा हटाउने अभियानलाई तीव्र पारेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ तथा माथातका अस्थायी ट्राफिक प्रहरी पोस्टहरूले तीव्र पारेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। घिमिरेका अनुसार सुरक्षा संवेदनशीलता र सम्भावित दुर्घटना न्यूनीकरणका लागि यो विशेष अभियान चलाएको हो। यसका साथै खराब मौसम वा रातिको समयमा कालो सिसाका कारण चालकको भिजिबिलिटी कमजोर भई दुर्घटना बढ्ने हुनाले पनि यो अभियान सञ्चालन गर्नुपर्नेको प्रणव घिमिरेले बताउनुभएको छ। तनहुँ प्रहरीले जिन्जे आन्दोलनका क्रममा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहिबार इलाका प्रहरी कार्यालय बेलचौतारबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा शुक्र गण्डकी नगरपालिका 7 शंकास्पद व्यक्तिको जाँच गर्ने क्रममा फरार रहेका व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ पर्ने व्यक्ति जेएनजे आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवालबाट फरार भई जबरजस्ती करानी कसुरमा खोजीमा रहेका थिए। उनलाई आफ्नै घरमा लुकी छुपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी जिल्ला कारागार तनहुँ पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। तनहुँ प्रहरीले करिब 3 लाख रूपियाँ बराबरको अवैध कवाडी सामान ओसर पोसरमा संलग्न एक ट्रकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहिबार इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आबुखैरिनी गाउँपालिका 2 बस पार्क स्थित पृथ्वी राजमार्ग सड़क खण्डमा मुगलिनबाट आबुखैरिनीतर्फ जाँदै गरेको ट्रकलाई शंकाका आधारमा जाँच गरेको थियो। जाँचका क्रममा बिल बीजक नभएको लोड तथा फलामका टुक्राहरू फेला परेपछि करिब 3 लाख रूपियाँ बराबरको उक्त कवाडी सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बरामद गरिएको सामान आवश्यक कानूनी कार्यवाहीका लागि आन्तरिक राजस्व कार्यालय दमोरी तनहुँ पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। नेपाल प्रहरीले 881 थान भेप र नगद सहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कगेश्वरी मनोहरा नगरपालिका आठ बागमती करिडोरमा सवारी तीर्थ क्रममा 881 थान भेप र नगद सहित पाँच जनालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको हो। कगेश्वरी मनोहरा 9 बस्ने 21 वर्षीय आदेश खड्का र 18 वर्षीय सौजन्य सिंह खडा र चिलिमी गाउँपालिका 5 बस्ने 23 वर्षीय आकाश तामाङ, सोही स्थानका 20 वर्षीय अर्जुन तामाङ र ललितपुरको बागडोल बस्ने 32 वर्षीय चिनिया नागरिक लिउ एट पक्राउ परेका परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभएको छ। सवारी साधनमा हिँडिरहेका निजहरूलाई चेक जाँच गर्ने क्रममा उक्त परिणामको भेद र नगद सहित नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार उक्त सामान फेला परेसँगै प्रहरीले बागडोल स्थित चिनिया नागरिकको कोठा समेत खनतलासी गरेको छ। निजहरूसँग 881 थान भेप र रू 6,04,000 थान चाँदी जस्तो देखिने धातुको हात्तीको मूर्ति, 503 चिनिया युआन, 10 थान पावर बैंक, 3 थान मोबाइल, 46 बट्टा चिनिया चोर, 2 थान बिलबुक, 1 थान ल्यापटप, 1 थान सीपीयू, 1 थान डायरी र 1 थान प्रिन्टर बरामद गरेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिनुभएको छ। पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र कार्यवाहीका लागि प्रहरी वृत्त नयाँ बनेश्वर पठाएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। कतार र पाकिस्तानको मध्यस्थमा दोहामा सम्पन्न अप्रत्यक्ष वार्तापछि संयुक्त राज्य अमेरिका र इरानले कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। मध्यस्थकर्ताहरूले वार्तामा सकारात्मक प्रगति भएको जनाउँदै तनाव कम गर्ने प्रयास जारी रहने बताएका छन्। जून महिनामा वाशिङटन र तेहरानले कतार र पाकिस्तानको मध्यस्थमा भएको समझदारी अनुसार 60 दिनका लागि युद्ध विराम गर्ने तथा हर्मुज जलनमहरू मध्ये संचालनमा ल्याउने सहमति गरेका थिए। 14 बुधे उक्त समझदारीमा युद्धको स्थायी अन्त्य, हर्मुज जलदमरू मध्येको व्यवस्थापन, इरानको पुनर्निर्माण कोष तथा अरबिक कार्यक्रम लगायतका विषयमा थप वार्ताको आधार तय गरिएको थियो। बुधबार सम्पन्न अप्रत्यक्ष छलफलपछि कतार र पाकिस्तानले जारी गरेको संयुक्त विज्ञप्तिमा दुवै पक्षसँग छुट्टै छुट्टै वार्ता भएको र त्यसबाट सकारात्मक प्रगति भएको उल्लेख गरिएको छ। थाइल्याण्डमा 11 वर्षीय बालकले चलाएको ट्रकले जितेर धार्मिक जुलुसमा सहभागी बौद्ध भिक्षुहरूलाई ठक्कर दिँदा 8 भिक्षुको ज्यान गएको छ। अरू 10 भन्दा धेरै घाइते भएका छन्। बालकले आफ्ना अभिभावकको ट्रक अनुमति बिना चलाउने क्रममा घटना भएको र दुर्घटनाको कारण बारे प्रहरीले अनुसन्धान शुरू गरेको समाचार संस्था एएफपीले जनाएको छ। प्रहरीका अनुसार 35 भिक्षु र 5 सर्वसाधारण अनुयायी तीर्थयात्राका क्रममा सड़क किनार हुँदै हिँडिरहेका बेला बालकले चलाएको ट्रक नियन्त्रण बाहिर गई जुलुसमा ठोकिएको थियो। मुलुक दाहानका प्रान्तीय गवर्नर ओरायन बुनारातले यो घटनालाई सड़क सुरक्षा बारे गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताउनु भएको छ। उहाँले पछिल्ला वर्षहरूमा सड़क सुरक्षा कड़ा बनाइए पनि यस्ता दुर्घटना दोहोरिन नदिन सबैको विशेष गरी अभिभावकको जिम्मेवारी पूर्ण भूमिका आवश्यक रहेको उल्लेख गर्नुभएको छ। यिनै खबरसँगै हामी ढोरबारे हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनु पूर्व आजका मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभाबाट सम्पत्ति सुदृढीकरण विधेयक सहित सार्वजनिक खरिद विधेयक र सहकारी विधेयक बहुमतले पारित। सहकारी बचतकर्ताको रकम फिर्ता गर्न राज्यको पैसा नहालेको मन्त्रीको जिकिर। विष्णु पौडेललाई बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेर थप 6 हिरासतमा राख्न अनुमति। सार्वजनिक गाडीको भाड़ा 2% घटाउने सरकारको निर्णय। 881 थान भेप र 6,00,000 नगद सहित 5 पक्राउ। उत्तरदायित्वका सेवामुखी बनाउन कर्मचारीहरूले पालना गर्नुपर्ने आचरण र जिम्मेवारीहरू स्पष्ट। दोहा वार्तापछि अमेरिका इरान संवादलाई निरन्तरता दिने सहमति। थाइल्याण्डमा 11 वर्षीय बालकले चलाएको ट्रकले किच्दा 8 बौद्ध भिक्षुहरूको मृत्यु। हवस् त यिनै खबरहरूसँगै बिहान 5:25 ढोरबारे हाइलाइट सकिएको छ। 7 थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: एडमिशन ओपन
4: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी
3: 24th इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट
4: बैचलर प्रोग्राम
3: 4 years program of Bachelor in Business Administration BBA
4: 4 years of IT program Bachelor of Computer System and Information Technology BCSIT
3: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance
4: Forms are available at college administration at 9 a.m. to 3 p.m.
3: Science and Management both stream can apply
4: Last date of form submission 26th Ashar 2018
3: Entrance exam 29th Ashar 2018
4: Enter to learn, go forth to serve.
3: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 0615447615701254. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: शुक्ला हिलेटा क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: अनुरोधक शुक्ला हिलेटा शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
7: फुट्टै खाए चारै मिठो पकाए त स्वादकै एक पाकेटले पेट भरि नि के हो भने अपाकै
8: यो हो बोनस चाउचाउ

0: चाउचाउ
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपा। कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक चालिने नाक भित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको